0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: खबर हो सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरिकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com cinko फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असोज 16 गते शुक्रबार, अक्टोबर 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको षष्ठी तिथि, विश्व अहिंसा दिवस।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: 74 जिल्लामा फैलियो स्क्रब टाइफस, देशभर 9,000 भन्दा बढ़ीमा संक्रमण, सरसफाईमा

0: ध्यान दिन चिकित्सकको सुझाव। संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश।
1: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदै।
0: आन्तरिक द्वन्दले गाजामा चरम मानवीय संकट बढ़दै गएको राष्ट्रसंघको भनाई, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
1: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार, कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिता हुने।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, देशका 77 मध्ये 74 जिल्लामा स्क्रब टाइफसको संक्रमण विस्तार भएको प्रसंग।
0: स्कब टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरी यता देशभर 9,000 भन्दा बढ़ी व्यक्तिमा संक्रमण देखिएको हो। पछिल्लो एक महिनामा मात्रै देशभर 2,718 जना यो रोगबाट संक्रमित भएको महाशाखाको तथ्याङ्कमा छ। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले पनि वास्तविक संख्या अझ बढ़ी हुन सक्ने अधिकारीहरूले बताएका छन्। त्यस्तै सल्यानको दारमा गाउँपालिका तीनका 12 वर्षीय बालक र वडा नम्बर 1 का 50 वर्षीय पुरूषको स्कब टाइफस संक्रमणबाट मृत्यु भएको छ। गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका अनुसार दुवै मृतक संक्रमक हुनु अघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य कुनै पनि स्वास्थ्य समस्या देखिएको थिएन। ती दुवै जनाको मृत्युसँगै गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। यो पालिकामा मात्रै 600 भन्दा बढ़ीमा संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ। स्कब टाइफस, जसलाई बुस्ट टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रमक रोग भएकाले यसको हेरचाह सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। संक्रमणका कारण दारमा गाउँपालिकामा मृत्यु भएसँगै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको पनि अधिकारीहरूले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक भएको समेत बताइएको छ। हामीले स्कब टाइफस के हो, यसबाट बस्न के गर्न सकिन्छ भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुललाई सोधेका छौं।
3: अब स्कब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौं र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरटीटी किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देखियो त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा यो भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन चिकरमाइट भन्ने जुन केटा कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर राख्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बच्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो।
1: संसदको वर्ष अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ। मन्त्री परिषदको मंगलबारको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले शुक्रबार राति 12 बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्ष अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो। यस वर्षको वर्ष अधिवेशन गत 28 वैशाखबाट शुरू भएको थियो। चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानून पनि बनेका छन्। यसैबीच राष्ट्रिय सभाले भोटेको र काली गण्डकीले निम्ति आएको विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति बनाएको छ। हिजोको बैठकले 9 सदस्यीय समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दोहालले जानकारी दिनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी, कृष्ण प्रसाद पौडेल र तुल प्रसाद विश्वकर्मा रहनु भएको छ। एक सदस्य पछि मनोनित गरिने पनि अध्यक्ष दाहालले बताउनुभयो। समितिलाई पुष मशान्तसम्म काम गर्ने गरी समय सीमा तोकिएको छ। यसअघि गत बुधबार प्रतिनिधि सभाले पनि भोटेकोशी बाढ़ीका विषयमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति बनाएको थियो। यसैबीच विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको छ। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्रै छैन, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्तिलाई समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% माने त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। महिलाको प्रतिस्पर्धा हुने उक्त 50% पुनः 100% मानि 8 समूहका महिला उम्मेद्वारका बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। त्यसमा खस, आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिलालाई क्रमशः 27.7, 25.7, 15.7, 12.6, 6.6, 4.4 र 4% हिस्सा तोकिएको छ। विधेयकका महत्वपूर्ण व्यवस्थाहरूमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई एक पटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलातर्फ 40 वर्ष उमेर, 30 वर्ष सेवा वा 60 वर्ष उमेर पछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीको स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोडिने, पदावधि छँदै अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा थप गरिएको छ, श्रेणी र तह दुवै रहने, मुख्य सचिव 14, शाखा अधिकृत 8 र 7, कार्य सम्पादन सम्झौता अझै बृहत्तर बनाइएको छ भने मुख्य सचिवदेखि कार्यालय प्रमुखसम्मको समयबद्ध वार्षिक लक्ष्य तोकिनेछ, मूल्यांकन पनि हुनेछ। सुशासन कायम राख्न सम्बन्धित सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुख नै जिम्मेवार हुने, पदपूर्ति, अन्तरतह प्रतियोगिता थप, कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट नियुक्त गर्ने, आरक्षणमा अझै उदार, खुल्ला पदपूर्तिमा आधा हिस्सा महिलालाई, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका समेत आरक्षित, आरक्षणको सुविधा बढ़ीमा 2 पटक, आरक्षणका प्रावधान 5 वर्षसम्म पुनरावलोकन गर्ने, 1 वर्षसम्म रिक्त भएको पद खारेज, पिछड़िएको क्षेत्रको आरक्षणको लाभ पाएकाले सम्बन्धित प्रदेश तथा जिल्लामा 2 वर्ष सेवा गर्ने पर्ने, विभागीय प्रमुख सहसचिवको सरूवा गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
0: विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड मार्फत यस्तो शुल्क लाग्ने व्यवस्था निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको ग्रेडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन, दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ। अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने पनि आयोगले बताएको छ। खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगावट हुनुपर्ने उल्लेख छ। आयोगले खुला पहुँचलाई 3 तहमा वर्गीकरण गरेको छ। दीर्घकालीन खुला पहुँच अन्तर्गत 5 वर्ष भन्दा बढ़ी अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ। मध्यकालीन खुला पहुँचमा भने 1 वर्ष भन्दा बढ़ी वा 5 वर्षसम्म प्रयोग गर्न पाइने समेत व्यवस्था गरिएको छ। अल्पकालीन खुला पहुँचमा 1 वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ। खुला पहुँचका लागि दीर्घकालीन, मध्यकालीनका लागि मासिक प्रति मेगावटबाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरेको समेत बताइएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2063 जारी गर्दै मूल्य सार्वजनिक गरेको हो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विपद व्यवस्थापनका लागि प्रतिपक्षी दल र बुझाइ धारणा
1: विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको युनिभर्सिटी कुनै पनि नाम हो एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ
2: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित नेपाल एयरलाइन्सका छ मध्ये चार जहाज ग्राउन्डेड लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ र्याल पनि काटिरहेको छ
4: त्यही त दाई यसले अलि भिन्न व्यवहार देखाइरहेछ भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु
3: ए हो र बहिनी लक्षण हिसाब त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
4: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
3: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
4: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ
0: दाजु बहिनीको गन्धनमा म पनि मिसिए यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
4: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु
5: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
5: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ
0: बाल विवाह रोकौ छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर आजको कान्तिपुरको पहिलो पृष्ठमा कर्जाले उकास्नुपर्ने विपन्न लघु वित्तको कालो सूचीमा शीर्षकको खबर प्रकाशित छ यसलाई सुदिल पोखरेलले लेख्नु भएको छ संख्यात्मक रूपमा तीव्र विस्तार हुँदै लघुवित्त संस्थाहरूबाट आक्रमक ढंगले कर्जा विस्तार भयो तर लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट भएनन् त्यसले समस्या आएको बताइएको छ कांग्रेसको वैचारिक धार समाजवादकी सामाजिक लोकतन्त्र शीर्षकमा 15 महाधिवेशन केन्द्रित रहेर कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ बीपीको समाजवादलाई समानुकूल पुनर्व्याख्या गर्ने कि परम्परागत धारमै अघि बढ़ने भन्ने मान्यताहरूबीच मतभेद छ विशेष महाधिवेशनले सामाजिक लोकतन्त्रतर्फ जाने संकेत गरेपछि कांग्रेसभित्र वैचारिक बहस तीव्र बनेको हो आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइने शीर्षकमा अर्को खबर प्रकाशित छ त्यसै गरेर भित्र पृष्ठमा नेपाल एयरलाइन्सका छ मध्ये चार जहाज ग्राउण्डेड दुईवटाले मात्रै उडान गर्दै शीर्षकमा सुरज कौनले लेख्नु भएको खबर छ बिहिबार एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा र जहाज प्राप्त नहुँदा निगमले बिहिबार रातिको मलेसिया उडान समेत रद्द गर्नु परेको र यात्रुलाई होटलमा राखेको खबर प्रकाशित छ नेपाल वायुसेवा निगमका छ जहाज मध्ये बिहिबार
2: का चारवटा ग्राउन्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि दुई ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारो बडी र दुई वाइट बडी जहाज मात्रै रहेका छन्। तर हिजो एउटा वाइट बडी A330 र एउटा न्यारो बडी A320 मात्रै ले उडान गरेका छन्। एडीबी र प्राधिकरण बीच प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणको सम्झौता भएको खबर सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा यो वर्ष बढ़ीमा 11.5 लाख पर्यटक शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। पछिल्ला दुई महिना विपदका बीचमा पनि पर्यटक आगमनमा सुधार आएको छ। चीन र श्रीलंकाबाट धेरै पर्यटक आएका छन् भने युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ। त्यस्तै सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो शीर्षकको खबर प्रकाशित छ भने यूटीएलको 8 अर्ब बक्यौता सरकारी बाँकी सर असुल्दै शीर्षकको खबर पनि प्रकाशित छ।
0: नागरिक दैनिकमा 3 चिरामा कांग्रेस शीर्षकमा लेखिएको खबर छ। मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस 3 चिरा परेको उल्लेख गरिएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कांग्रेस 8 दशक पार गर्दा 3 धारमा विभाजन भएको उल्लेख गरिएको छ। चिनिया पर्यटक बढ़ेको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। नेपालमा प्राकृतिक विपदका बेला पनि सेप्टेम्बर महिनामा 88,248 जना विदेशी पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार यस वर्षको सेप्टेम्बरमा भएको पर्यटक आगमन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा 12.1% बढ़ी हो। गत वर्षको सेप्टेम्बरमा नेपालमा विभिन्न देशका गरी 78,711 जना विदेशी पर्यटक घुम्न आएका थिए। विदेशीका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा शीर्षकमा पवित्रा सुनार लेख्नुहुन्छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सक्ने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागि हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन इकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक शीर्षकमा दीपक प्रसाद गौतमले वीरगंज पर्साबाट लेख्नु भएको खबर छापिएको छ। वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदामहरू भरिएका छन्। भारतबाट G2G प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 वटा र भाडामा लिएका थप 8 वटा गरी 20 वटै गोदाम भरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न तोकियो शुल्क शीर्षकमा भने विपत्तिले रोकिएन पर्यटक आगमन, नेपाल भारत पर्यटन सम्झौता बारेको खबर पनि छापिएको छ। बैंकबाटै हुन्डी कारोबार, अवैध अनलाइन कारोबार समेत रहेको पाइयो शीर्षकमा अर्को खबर पनि छ भने च्याउ खेतीको हुँदैन बीमा शीर्षकमा टोपलाल अर्यालले रेशुङ्गा गुल्मीबाट लेख्नु भएको छ। जापानबाट फर्किएर 10 वर्षदेखि कृषि कार्यमा सक्रिय भलामीको च्याउ खेतीबाट पहिचान छुट्टै बनेको छ। दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रिसुङ्गा नगरपालिका 8 कि 44 वर्षीय कमला भलामीलाई निकै पीड़ा भएको उल्लेख गरिएको छ। पहिलो पृष्ठमा उचाई नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाई बढ़ाउनु पर्ने उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, रसुवागढ़ी बन्द भएपछि कोडोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव शीर्षकमा परशुराम कातेले लेख्नु भएको हो। चीनले तिब्बतको झुआङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 अवस्थित कोडोला नाकालाई अन्तर्राष्ट्रिय सीमाना बनाउने प्रस्ताव गरेको हो। चीनले परराष्ट्र मन्त्रालय मार्फतमा यही साता चिठी पठाएर यस्तो प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटरको उचाइमा रहेको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश बारेमा खबर छापिएको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले भनेको हो। प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको उल्लेख गरिएको छ। जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको छ। कैलालीमा विद्यालयमा जातीय छुवाछूत गरेको आरोपमा तीनजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। गौरीगंगा नगरपालिका छ मोया स्थित भैरव आधारभूत विद्यालयमा कार्यरत शिक्षक टेकराज उपाध्याय, भगवती रेग्मी र भगवती बडैलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको उल्लेख गरिएको छ। जलनको उपचारमा किर्तिपुरकै भर शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ भने नागढुङ्गा सुरूङ मार्गमा ट्राफिक नियम विपरीतका घटना बढ़्यो, दुर्घटनाको जोखिम शीर्षकमा पनि अर्को खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर छ, फ्लाई दुबईको दैनिक उडानले पोखरामा उत्साह थपेको छ, 8 अर्ब सरकारी दायित्व रहेको यूटीएलको अनुमति पत्र पनि खारेज भएको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा मानवीय संकटको गम्भीर चेतावनी दिएको छ। पानी सरसफाई आश्रयस्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरका सवालमा औल्याउँदै सहेका त्यसलाई बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो। राष्ट्रसंघका प्रतिनिधिले गाजामा पानी सरसफाई स्वास्थ्य भग्नावशेष हटाउने शिक्षा र किसानको समर्थनका क्षेत्रमा काम जारी राखेको समेत उल्लेख गरेको छ। करिब 3 लाख भन्दा बढ़ी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको समेत जनाउँदै कृषि गतिविधिका लागि सीमित मात्रामा मात्रै जमीन उपलब्ध रहेको समेत राष्ट्रसंघले जनाएको छ। द्वन्द्वले 8,000 भन्दा बढ़ी मानिसहरू अझै भग्नावशेष मुनि बेपत्ता रहेको समेत राष्ट्रसंघले जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति ली जे मिङले उत्तर कोरियासँगको विश्वास पुनस्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ। दक्षिण कोरियाली संचार माध्यमका अनुसार दुई देश बीचको अर्ध सैनिक क्रियाकलाप र विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको बताइएको हो। राष्ट्रपति लीले आफ्नो लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरियासँग पुनः विश्वास स्थापित गर्न सक्रिय रूपमा काम अगाडि बढ़ाएको समेत आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्नुभएको छ। यो सँगै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको समेत घोषणा गरिएको छ। ट्रम्पले अमेरिकी सेना फिर्तालाई अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ।
0: साझा खबरमा अब खेल खबर। दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित एउटा कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छन्। समूह चरणको पहिलो खेलमा भारत र अस्ट्रेलिया खेल्ने भएका छन्। पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो अभ्यास खेलमा भूटान क्यान 11 13 रनले पराजित भएको हो। कालीकोटको रिंगिलमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिपजी युनाइटेडको आयोजनामा कार्तिक 15 18 गतेसम्म कालीकोटको खाँडा चक्र नगरपालिका 11 रिंगिलमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ। नेपाली गल्फर सुभाष तामाङले विश्व एसियाली खेलकुदको गल्फतर्फ दोस्रो दिन बिहिबार उत्कृष्ट प्रदर्शन गरी कट बनाउनु भएको छ। उहाँले 3 अण्डर 67 प्रदर्शन गर्दै समग्रमा 11 स्थान हासिल गर्नुभयो। पहिलो दिन इभन पार 70 खेलेका सुभाषले दोस्रो दिन 2 राउण्डमा कुल 137 स्कोर सहित कट पार गर्नुभएको विनोद पाण्डेले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
2: विपद व्यवस्थापनका लागि नीतिगत व्यवस्था, प्रतिपक्षीय दलको रणनीति, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब विपद व्यवस्थापन नीतिका लागि प्रतिपक्ष दलको रणनीतिको प्रसंग। रसुवाको भोटेकोशी बाढ़ीपछि विपद पूर्वको सूचना प्रतिकारका लागि नेपालको उपलब्ध कानून र संशोधनको बारेमा सरकारवाला बीच बहस बढ़ेको छ। कानून निर्माणका लागि प्रतिपक्ष दलले के कस्तो रणनीति बनाएका छन्। हामीले एमाले सांसद तथा राज्य व्यवस्था समितिका सदस्य पद्मा कुमारी अरियालसँग कुराकानी गरेका छौं।
1: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइलायो यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि चेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
0: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ। यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
1: हामी एकदमै प्रतिबद्ध छौँ सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
0: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन। जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
1: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
0: त्यस्तो कानून आयो भने
1: हामी चाहिँ यसमा कुनै कुरा अब बाँकी विषय हो। कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रात उतारसित त निर्देशिकाले नै काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुनर्निर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे। अहिले हामीले भनिरहेछौँ
0: अहिले पनि विशेष समिति त गठन भयो,
1: जो जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत। गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा काम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ। प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमसिटी कुनै पनि नाम हो। एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
0: एमाले सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पद्मा कुमारी अर्यालसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
2: 74 जिल्लामा फैलियो स्कब टाइफस, देशभर 9,000 बढ़ी संक्रमित, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
0: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको प्रमादेश।
2: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिप्रति $1,00,000 पुर्याइँदै।
0: आन्तरिक द्वन्द्वले गाजामा चरम मानवीय संकट, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
2: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका राजनैतिक दलहरूभित्रको किताकाट र विवाद, जहाँ कुनै शीर्ष नेता विदेश जाँदा वा फर्कदा जुलुस निकाल्ने नेताहरू समर्थकहरू आफ्नै पार्टीको लागि पार्टी आधिकारिकताको विषयमा भने कुनै सभा समारोहमा निस्कन आन्कनाई रहेको विषयमा व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ 2 व्यक्तिहरू छन्, खुल्ला मैदान जस्तो देखिन्छ, तलपट्टि केही कुखुराहरू पनि ओहोरदोहोर गरिराखेका छन् र त्यहाँ 2 अलिकति पाक उमेरका जस्ता देखिने व्यक्ति छन् नजिकै एकजना, र सामनेमा अर्को त्यहाँ अलिकति सुट पाइन्ट लगाएका व्यक्ति पनि छन्। तीतर्फ हेरेर ती दुब्ला पात्ला जस्ता देखिने पाक उमेरका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, विदेशबाट फर्किँदा चाहिँ भीड़भाड़ जुलुस,
8: गएको चुनावमा जुलुस निकालौन त भन्दा सातो जाने न कुरा गर।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
10: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
11: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
10: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
11: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
10: ल त, म पनि त्यतै जाने भए।
12: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
13: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98635 52615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
14: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
15: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
16: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
15: ए हो र, के पाइन्छ?
16: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
12: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
14: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
12: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
17: दुख कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, जे दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने।
18: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
17: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
18: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
19: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465064093।
20: शान्ति र विकासका लागि हाम्रो आवाज।
21: Radio Chautari 91.4 MHz.

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। मौरी पकेट विकास कार्यक्रम अन्तर्गत खुदीमा मौरी पालन तालिम शुरू। कृषकलाई मौरी पालनको आधारभूत ज्ञान र व्यावहारिक सिप प्रदान गरिँदै नामजुङ कुमरसङ्गी गाउँपालिका 4 स्याङ्गेमा जीप दुर्घटना, 4 जना घाइते, 1 को अवस्था गम्भीर। नामजुङमा 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो, 58 जनाको निशुल्क आँखा परीक्षण। पोखरामा खोला सुथारको एकीकृत सेवा प्रवाह शिविर जारी, तेस्रो दिन 141 सेवाग्राही लाभान्वित। र जन्मदिन तथा पितृ स्मरणको अवसरमा विभिन्न व्यक्ति तथा समूहद्वारा सर्वोदय सेवाश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग।
1: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98168-85520, 98066-66162 र 066-521-381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ।
0: समाचार अब विस्तारमा। लमजुङको मर्संगी गाउँपालिका 3 खुदीमा मौरी पकेट विकास कार्यक्रम अन्तर्गत आधारभूत मौरी पालन सम्बन्धी 4 दिने तालिम शुरू भएको छ। हिजो बिहिबारदेखि शुरू भएको तालिम असोज 18 गते आइतबारसम्म सञ्चालन हुनेछ। तालिमको बिहिबार मर्संगी गाउँपालिकाकी उपाध्यक्ष जुनामाया थापाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। तालिम उद्घाटन कार्यक्रम मौरी पकेट विकास कार्यक्रममा छनौट भएको खुदी कृषक समूहका अध्यक्ष मथुराम थापाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा वडा नम्बर 3 का अध्यक्ष दुधमान तामाङको विशेष आतिथ्यता रहेको थियो। यस्तै गाउँपालिका कार्यपालिका सदस्य पारकाशी गुरूङ, वडा नम्बर 3 का सदस्य सुमन गुरूङ, मर्स्याङदी गाउँपालिका कृषक सञ्जालका अध्यक्ष रवि थापा लगायत कृषि सेवा, पशु सेवा तथा आयुर्वेद शाखाका प्रतिनिधि, नाफा परियोजनाका सहजकर्ता तथा खुदी कृषक समूहका सदस्यहरूको उपस्थिति रहेको थियो। तालिममा सहभागी कृषकलाई मौरी पालनका आधारभूत ज्ञान, मौरी व्यवस्थापन, घार व्यवस्थापन, मौरीको आहार, रोग तथा शत्रु व्यवस्थापन, मह उत्पादन लगायतको विषयमा सैद्धान्तिक तथा व्यवहारिक सिप प्रदान गरिएको छ। व्यावसायिक मौरी पालनको प्रवर्धन, कृषकको आय आर्जनमा वृद्धि तथा स्थानीय स्तरमा मौरी पालन व्यवसायको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको पहिलो दिन एलआई बर्ड अर्थात लीबर्डका बी किपिङ अफिसर सुसन लामिछाने मुख्य प्रशिक्षकका रूपमा रहनु भएको थियो। लमजुङको मर्स्याङदी गाउँपालिका 4 स्याङ्गेमा जीप दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। बेसी शहरबाट स्याङ्गेतर्फ जाँदै गरेको G1J7926 नम्बरको बोलेरो जीप बुधबार साँझ करिब 5:55 मिनटमा अनियन्त्रित भई सड़कबाट करीब 100 मीटर तल खसेको हो। दुर्घटनामा जीप चालक मोर्साङदी गाउँपालिका 5 का 24 वर्षीय राज गुरूङ, 55 वर्षीय देवीजंग गुरूङ, 43 वर्षीय योगबहादुर गुरूङ र जीप धनी 26 वर्षीय देवन गुरूङ घाइते भएका छन्। प्रहरीका अनुसार देवन गुरूङको टाउको, हात र खुट्टामा चोट लागेको र उहाँको अवस्था गम्भीर रहेको छ। योगबहादुर गुरूङको काँधमा चोट लागेको छ भने उहाँको अवस्था मध्यम छ। राजु गुरूङ र देवीजंग गुरूङको अवस्था सामान्य छ। घाइते सबैलाई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ। दुर्घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट जगतबाट प्रहरी सहायक निरीक्षक अजमल हुसैन धोबीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको भने देखिएको छैन। दुर्घटनामा परेको जीप घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दीर्घायुको युग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस बिहिबार लमजुङ सहित देशभर विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा सुन्दर बजार नगरपालिका 8 अकलामा एकीकृत सेवा कार्यालय लमजुङको आयोजना तथा ज्येष्ठ नागरिक समाज सुन्दर बजार 8 को सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम अन्तर्गत आयोजित निशुल्क आँखा परीक्षण शिविरमा 32 महिला र 26 पुरूष गरी 58 जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको थियो। शिविरमा भोटे उडार आँखा उपचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो भने सृजनशील सामुदायिक सिकाई केन्द्र सुन्दर बजार 8 ले औषधि उपलब्ध गराएको थियो। कार्यक्रममा सुन्दर बजार नगरपालिका 8 का वडा अध्यक्ष विजेन्द्र थापाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। नागरिकका समस्या समाधान गर्नकै लागि आफूहरू जनप्रतिनिधिका रूपमा निर्वाचित भएको उल्लेख गर्दै उहाँले नागरिकको सेवामा सधैं जिम्मेवार रहने बताउनुभयो। एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुर प्रसाद ढकालले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक, इतिहास र सभ्यताका धरोहर तथा पुस्तान्तरणका आधार भएको बताउनुभयो। कार्यक्रममा रेडियो भोटे उडारका अध्यक्ष हरिप्रसाद अधिकारी, योग प्रशिक्षक यज्ञ प्रसाद घिमिरे र भोटे उडार आँखा उपचार केन्द्रका प्रमुख श्री प्रसाद ढकाल लगायतले मन्तव्य राख्नु भएको थियो। ज्येष्ठ नागरिक समाजका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वसन्तराज खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शेरसिंह कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। दिवसको अवसरमा ज्येष्ठ नागरिकका लागि भजन तथा योग अभ्यास समेत गराइएको थियो। लमजुङको कोला सुथार गाउँपालिकाले नागरिकलाई घर दैलोमै सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविरको तेस्रो दिन 141 जना सेवाग्राहीले विभिन्न सेवा लिएका छन्। गाउँपालिकाका अनुसार तेस्रो दिन बिहिबार ओडा नम्बर 1 देखि 9 सम्मका 64 जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा लिएका थिए छन् भने 57 जना सेवाग्राहीबाट राजस्व संकलन गरिएको छ। त्यस्तै 6 जनाले नागरिकता सिफारिश तथा प्रतिलिपि सम्बन्धी सेवा लिएका थिए। तीमध्ये 4 जनाले नयाँ नागरिकताका लागि सिफारिश र 2 जनाले नागरिकताको प्रतिलिपि सेवा लिएका थिए। शिविरमा व्यक्तिगत घटना तथा प्रतिलिपि सम्बन्धी सेवा समेत प्रदान गरिएको थियो। उक्त सेवा अन्तर्गत 2 जनाले जन्म दर्ता तथा 4 जनाले जन्म दर्ताको प्रतिलिपि लिएका थिए। यसैगरी 8 जना सेवाग्राहीले हकवाला, अविवाहित, लाल पूर्जा प्रतिलिपि लगायतका विभिन्न सिफारिश सेवा लिएका थिए। गाउँपालिकाले शिविरमा उपस्थित भई सेवा लिने सेवाग्राही, जनप्रतिनिधि तथा शिविर सञ्चालनमा खटिएका कर्मचारीप्रति धन्यवाद व्यक्त गरिएको छ। एकीकृत सेवा प्रवाह शिविर 2083 गतेदेखि पैको पस गाउँ तमु समाज पोखरामा जारी छ। शिविर शनिबारसम्म नै सञ्चालन हुने जनाइएको छ। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि बेपत्ता भएका मध्ये बिहिबार थप 8 जनाको शव भेटिएको छ। बिहिबार बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन ले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि बुधबारसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 पुगेको छ। अझै 1 जना बेपत्ता रहेका छन्। मनाङको नारपाभूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको छ। लम्जुको राईनाश नगरपालिकाठ स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धामलाई जन्मदिन तथा पितृ स्मरणको अवसरमा विभिन्न व्यक्ति तथा समूहले आर्थिक र खाद्यान्न सहयोग गरेका छन्। 16 श्राद्ध अन्तर्गत चतुर्दशी र पञ्चमीका दिन जन्मदिनको अवसरमा मध्य नेपाल नगरपालिका 6 बोर्लेटारका सन्तोष दुरा इभान जोशी अमर सिंह गुरूङ कोपिला परियार लगायतले आश्रममा भोजनका लागि 8,000 रूपियाँ सहयोग गरेको छ। समूहले 15 कार्टुन भन्दा बढ़ी चाउचाउ र अन्य सामग्री पनि प्रदान गरेको छ। त्यस्तै भानु नगरपालिका 11 रूपाकोटका नवीन लम्सालले जन्मदिनको अवसरमा आश्रमलाई 8,050 रूपियाँ सहयोग गर्नुभएको छ। सुन्दर बजार नगरपालिका 4 दुरा डाँडाका हरिशरण अधिकारी र रोहित अधिकारीले आफ्ना बुबा स्वर्गीय सूर्यनाथ अधिकारी आमा रेणुका देवी अधिकारी तथा सम्पूर्ण पितृहरूको स्मरणमा 11,111 रूपियाँ सहयोग गर्नुभएको छ। भानु नगरपालिका 10 कालीमाटीका पूर्व वडा अध्यक्ष गोविन्द राज सिलवाल र उहाँकी पत्नी दमन्ता सिलवालले पितृहरूको सम्झनामा आश्रमलाई फलफूल तथा खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ। त्यसैगरी भानु नगरपालिका 7 चिती खोलाका प्रहरी हवलदार शिव थापा छेत्रीले ज्येष्ठ नागरिक तथा पितृहरूको सम्झनामा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई जुस वितरण गर्नुभएको छ। आश्रमका आजीवन सदस्य तथा प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रका अनुसार विभिन्न अवसरमा आश्रमलाई सहयोग गर्ने क्रम जारी छ। आश्रमका अध्यक्ष कृष्णराज ओलियाले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जन्मदिन तथा पितृ स्मरणको अवसरमा गरिएको सहयोगले आश्रमका ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनु भएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
5: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665520735, 0665520775, मोबाइल नम्बर 9857045735।

0: ओइ हेर्न त्यो पहरबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ
1: होइन है केटा के को खास कुछ हो यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार दामी नदेखिने त कुरै भएन नि
2: त्यही त नि अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
0: हो यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि
3: हजुर हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको विवाह होस् चाडपर्व होस् वा दैनिक पहिरन तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल नमसुङ सम्पर्क फोन नम्बर 0664520340 9846074363 र 9841188608
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि
3: का लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल नमसुङ सम्पर्क फोन नम्बर 0664520340

0: नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
1: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 06651381। दिपा सुनचाँदी पसल, विश्व नगरपालिका 8, नारायणी स्थान, लम्जुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
4: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा सम्पन्न निर्वाचनबाट युवा तथा महिला प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति देखिएको छ। लमजुङबाट युवातर्फ पूर्णबहादुर गुरूङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र खबाट ज्योति गुरूङ 482 मत सहित प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। मर्स्याङदी क्षेत्रबाट 24 वर्षीय जिया गुरूङ प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ। बेसी शहर नगरपालिका 8 की स्मृति कडेल पनि 35 वर्ष मुनिका युवा महिला कोटाबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ। यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ महिला समूहबाट पार्वती तामाङ 972 मत सहित पहिलो, अस्मिता गुरूङ 911 मत सहित दोस्रो, विष्णुमाय नेउपानी धिताल 823 मत सहित तेस्रो र रश्मि गुरूङ 651 मत सहित चौथो स्थानमा निर्विरोध निर्वाचित हुनुभएको छ। लमजुङ कंग्रेसको महाधिवेशनमा युवा र महिला प्रतिनिधित्व बढ़ेसँगै पार्टीभित्र नयाँ पुस्ताको सहभागिताबारे चर्चा बढ़ेको छ। रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको लमजुङ शाखाले पूर्ण अशक्तता सुविधा अन्तर्गत आफ्ना एक बीमितलाई 4.5 लाख रूपियाँ बराबरको राहत तथा दावी भुक्तानी गरेको छ। लमजुङ शाखा मार्फत जीवन बीमा गराउनु भएका स्थानीय बासिन्दा टेक बहादुर गुरूङलाई पूर्ण अशक्तता दावी बापत रु 4 लाख नगद भुक्तानी गरिएको हो। बीमा गराएपछि भवितव्य आइपर्दा कम्पनीले देखाएको यो द्रुत र पारदर्शी सक्रियताले बीमित परिवारलाई ठूलो आर्थिक राहत मिलेको छ। निक्षेप र सुरक्षाको उद्देश्य सहित बीमित टेक बहादुर गुरूङले विक्रम सम्वत 2079 सालमा कम्पनीको लमजुङ शाखा मार्फत रिलायबल सुलभ बाल जीवन बीमा प्लस योजना अन्तर्गत 14 वर्ष अवधिको रु 4 लाख बीमाङ्कको जीवन बीमा गराउनु भएको थियो। तर दुर्भाग्यवश केही समय अघि बीमित गुरूङलाई अचानक प्यारालाइसिस देखिएको थियो। उहाँको स्वास्थ्य अवस्था र चिकित्सकको प्रतिवेदन पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने कम्पनीको कानूनी मापदण्ड अनुरूप रहेको प्राविधिक पुष्टि भएपछि इन्सुरेन्सले सोही सुविधा अनुसारको रु 4 लाख दावी रकम ढिलाइ नगरी भुक्तानी गरेको हो। उक्त महत्वपूर्ण दावी भुक्तानी पाएसँगै निज गुरूङले आगामी अवधिका लागि रु 4 लाख बराबरको बाँकी बीमा शुल्क प्रिमियम बुझाउनु नपर्ने गरी पूर्ण छूट सुविधा समेत प्राप्त गर्नुभएको छ। रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दावी भुक्तानी सेवा मार्फत आफ्ना बीमित प्रतिको संस्थागत दायित्व निरन्तर पूरा गर्दै आएको छ। कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उहाँको परिवारलाई आवश्यक परेको यस्तै कठिन र संवेदनशील समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो राष्ट्रिय प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ। लमजुङको बेसी शहर नगरपालिका 11 बरबोट स्थित जनप्रगति आमा समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 14,115 रूपियाँ जम्मा गरेको छ। दैवी प्रकोपबाट प्रभावित तथा पीड़ितहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आमा समूहले

0: उपयुक्त रकम राहत कोषमा जम्मा गरेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत समूहले गरेको सहयोगले विपदको समयमा प्रभावित नागरिकलाई राहत पुर्याउने योगदान पुग्ने अपेक्षा गरिएको छ। गैराती देशका केही ठाउँमा छिटफुट वर्षा भएको छ, तर ठूलो पानी भने परेन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि ठूलो वर्षाको सम्भावना छैन। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा पनि हल्का वर्षा को सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मौरी पकेट विकास कार्यक्रम अन्तर्गत खोदीमा मौरी पालन तालिम शुरू। कृषकलाई मौरी पालनको आधारभूत ज्ञान र व्यावहारिक सिप प्रदान गरिँदै लमजुङको मर्साङदे गाउँपालिका चारस्याङ्गेमा जीप दुर्घटना, चारजना घाइते, एकको अवस्था गम्भीर। लमजुङमा 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो, 58 जनाको निशुल्क आँखा परीक्षण। पोखरामा खुला सुथारको एकीकृत सेवा प्रवाह शिविर जारी, तेस्रो दिन 141 जनाले सेवा लिए, शनिबारसम्म शिविर सञ्चालन हुने। र जन्मदिन तथा पितृस्मरणका अवसरमा विभिन्न व्यक्ति तथा समूहद्वारा सर्वोदय सेवाश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोग। हवस् त, यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 MHz।
2: कार्यक्रम स्वास्थ्य सरोकार।
3: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
2: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
3: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भने भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार, बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चो नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 813 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98-462-18202 र 98-403-19789।
4: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 813 लम्सुङ।
5: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14-30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङ।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
5: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
7: 2045 सालदेखि निरन्तर तपाईकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
8: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
9: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
10: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
9: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
9: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
10: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस शहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
9: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
10: ल सुन, त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
11: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
10: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आइसा के गर्दै छौ तिमी
1: ए रीता तिमी पो म त टिभी हेर्दै छु
0: वाउ यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि
1: यहाँ नजिकै छ नि त भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु ल हेर त
2: मोडर्न फर्निचर उद्योग जस्तो नाम उस्तै सामान जस्तो नाम उस्तै सामान
3: हाम्रा सेवाहरू मोडुलर किचन दराज पलाङ फोल्डिङ पलाङ लोबे सोफा डाइनिङ टेबल किचन र्याक कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ अफिस डेकोरेसन किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस् मोडर्न फर्निचर उद्योग बेचिसार नगरपालिका 8 भीमसेन स्थान टोल विद्या विकास जाने बाटो लङजुङ प्रोप्राइटर विवश बुढा थोकी सम्पर्क मोबाइल नम्बर 9855479
4: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना
5: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ
4: यो खोप कसलाई लगाइन्छ
5: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू
4: खोप सञ्चालन हुने मिति
5: बेची शहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गतेसम्म मर्स्याङ्गदी गाउँपालिकामा 2083 असोज 14 र 15 गते दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते
4: खोप कहाँ उपलब्ध हुन्छ
5: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका जनप्रतिनिधि शिक्षक स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला
4: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ
6: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
7: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
8: प्रोप्राइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 0663520903 मोबाइल नम्बर 9841680025
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
10: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
10: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आर्ट सेरामा सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
5: सिबिस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 9842618202 र 9840319799
5: CBS तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चो, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चो।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाई पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
1: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
6: वा,
5: कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोप्राइटर टेकचङ गुरु, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-80-025।
0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
9: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
10: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
9: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधि

0: गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवेशीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा, मर्स्याङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्जुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: 20 कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ निप्रा झाउ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागेको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाड़ी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98468098 98458228018 98464321 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लम्सुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ निप्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाइ सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति।
3: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पुनःखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, यूट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला, विज्ञ सहितको छलफल गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ी, उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा छलफल गर्दैछौं।
1: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 1400 भन्दा धेरैको मृत्यु भएको छ भने 5000 भन्दा धेरै व्यक्ति अझै बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ी गएको एक महिना बितिसकेको छ। सरकारले खोज तथा उद्धारको स्वरूप परिवर्तन गर्दै खोज तथा पुनः प्राप्तिमा केन्द्रित हुने निर्णय गरेको छ।
0: बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता छन्। फेला परेका शव तथा मानव अवशेष मध्ये धेरैको अझै पनि पहिचान हुन सकेको छैन। अर्कोतर्फ बेपत्ता नागरिकका परिवारले राहत र कानूनी प्रक्रियामा कठिनाई भोगिरहेका छन्। भोटेकोशी बाढ़ीपछि पूर्व सूचनामा सिकाएर कानूनी रूपमा के कस्तो सुधार आवश्यक छ? शुरूमा जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईको विचार सुन्नु।
2: भोटेकोशी रसुवा बाढ़ीको त दर्दनाक क्षेत्र नै अगाडि छ। यो लास्ट 8 गतेदेखि 11 गतेसम्म फेरि अर्को बाढ़ी पनि भयो र यो दुई प्रकारको जुन इभेन्ट हामीले देख्यौं, यो दुई चाहिँ फरक फरक तरिकाका इभेन्टहरू हुन्। एउटा चाहिँ हामीले एउटा हिमाली सुनामी भनौं या चाहिँ हिम पहिरो बाट उत्पन्न भएको बाढ़ी, जसको लिड टाइम सूचना थापाउने समय चाहिँ हामीलाई यति छोटो भयो कि सूचना सम्प्रेषण गर्न पनि हामीलाई चाहिँ भ्याइ नै भयो। 8 बजेर 40-45 मिनटमा जब हामीले यो सूचना थापायौं, हामीलाई चाहिँ त्यसलाई कन्फर्म रिकन्फर्म पनि गर्नुपर्ने हुन्छ। त्यो गर्नको लागि जुन 10 मिनट जति चाहिँ हामीलाई नै समय लाग्यो र हामीले चाहिँ 9 बजेर 4 मिनटमा चाहिँ एसएमएस पुस गर्ने मौका पायौं तल्लो तटीय क्षेत्रमा। त्यो एकदमै छोटो समयमा हामीले चाहिँ क्याल्कुलेसन गरेर निकाल्दाखेरि पनि झन्डै 188 किलोमिटर प्रति घण्टाको दरले चाहिँ हावा भएको थियो र त्यसले चाहिँ धेरै क्षति गर्यो। हालांकि हामीले सूचना पनि सम्प्रेषण गर्यौं र सबै निकायहरू पनि एक्टिभ भइसकेपछि तल्लो तटीय क्षेत्रमा खास गरी बेत्रावती भन्दा तलको एरियामा चाहिँ क्षतिहरू न्यूनीकरण गर्नको लागि चाहिँ केही सहजता भयो जस्तो लाग्छ। र अर्को इभेन्ट चाहिँ हामीले अहिले भर्खरै 8 देखि 11 भयो, जसमा चाहिँ यो बंगालको खाड़ीमा न्यून चापीय प्रणाली विकसित भयो र एउटा मौसमी सिस्टम चाहिँ डेभलप भयो। त्यसको लागि चाहिँ हामीलाई केही बढ़ी समय थियो। 3 गतेदेखि नै यो प्रणालीको अनुगमन गरिरहेको थियौं। 3 गते 4 गते 5 गते विभिन्न तरिकाको चाहिँ सूचनाहरू सम्प्रेषण भइरहेको थिए। बाढ़ी पूर्वान महाशाखाबाट 6 गतेको दिन चाहिँ बुलेटिन मार्फत पनि यो प्रणालीको बारेमा चाहिँ सूचनाहरू सम्प्रेषण गर्यौं। केही हदसम्म चाहिँ हामी यसको लागि चाहिँ तयारी हुने स्थितिमा रह्यौं। सायद त्यसको कारणले पनि हुनसक्छ हताहतीको नै संख्या चाहिँ अत्याधिक कम भयो, हुन त भयो, दुःखद घटनाहरू केही पनि भए। खास गरी चाहिँ 2-3 कुरा चाहिँ अलिक अगाडिदेखि नै 2020 नै उठाइरहेको एउटा कुरा चाहिँ यो अर्ली वार्निङ सिस्टमको एउटा नेसनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ। होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेसनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ, खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर अलर्टहरू जारी हुन्छ। त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौं। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन। हामीले जारी गरेर एउटा एडप बेसिस जस्तो गरेर चलाइदिइरहेको छौँ अहिले होइन, यस्तोमा यस्तो गर्ने भनेर। तर त्यो चाहिँ मेरो विचारमा कानुनी रूपमै बनाउन पाइयो भने चाहिँ हरेक नागरिक जस्तो आज पनि के हेर्छौँ भने बाढी गइरहेछ, पुलभरि मान्छे चाहिँ बसिरहेछ, त्यो त खतराको त सबैभन्दा ठुलो चिज त त्यही भइदिने होइन। ओरेन्ज एलर्ट जारी गरेको अवस्थामा चाहिँ को कोले के गर्ने त भन्ने कुरा चाहिँ डिफाइन हुनु पर्यो के।
1: बाढीको पूर्व सूचना समयमा नै दिनका लागि व्यवहारगत मात्र होइन कानूनी रूपमा पनि सुधार गर्नुपर्ने बारेमा धेरै बहस हुने गरेका छन्। कानूनमा उल्लेखनीय सुधार हुने हो भने पूर्व सूचनाका लागि प्रभावकारी कदम चाल्न सकिने बताउनुहुन्छ बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुले।
3: कम्तीमा पनि सन् 2008 कोशी बाढी पछाडि आजसम्म भोटेकोशी बाढीसम्म आइपुग्दाखेरि करिब करिब 24 ठूला होइन क्षति गर्ने विपदहरू देखर्यो जो मौसम वा जल वा मौसम जन्य चाहिँ विपद थियो। र यसले के स्पष्ट संकेत गरिरहेको हो भन्दाखेरि हामी झन ठूला बाढी अथवा झन ठूला प्रकोपको सम्मुख गइरहेका छौँ र भविष्यमा त्यो प्रवृत्ति अथवा ट्रेन्ड अहिले देखिएको छ त्यो भविष्यमा बढ्नेवाला छ इन टर्म्स अफ म्याग्निच्युड र फ्रिक्वेन्सी पटक पनि बन्नेवाला छ र परिमाण पनि त्यसपछि ठूलो हुन्छ। अहिलेसम्मको जुन एउटा एडहक बेसिसको कानूनमा स्पष्ट कुनै किसिमको चाहिँ व्याख्या त्यसमा कानूनमा छैन नै, हामीले खालि चाहिँ प्र्याक्टिसको रूपमा यसलाई लिएर आयौँ र त्यसले प्रभावकारी हुँदै गयो भन्ने एउटा छ। तर धेरै विषयहरू छन् जहाँनिर हामी चुकिरहेका छौँ। कानून बाध्यात्मक नहुँदाखेरि चाहिँ भोटेपछि बाढीले असर पुर्याएको क्षेत्र जुन छ त्यो क्षेत्रमा फेरि पनि बस्ती स्थापना हुन नदिने कानून पनि त हामीसँग छैन। त्यस कारणले अब त्यसतर्फ छलफल त अगाडि बढिसकेका छ देखिन्छ। सँगै पूर्वानुमान र पूर्व सूचनासँग जोडिएर हेर्दाखेरि भविष्यमा साँच्चै हामीले येलो अलर्ट, ओरेन्ज अलर्ट, रेड अलर्ट र सेभिरिटीको आधारमा अझ बढी त्यस्तो किसिमको कुराहरूलाई ग्लोबली जुन प्र्याक्टिस गरिरहेको छ त्यो हामीले गरिरहेका छौँ। तर हामीले चाहिँ त्यसलाई कुन अलर्टको केसमा कसले कुन निकायले के गर्ने भन्ने जुन अहिलेको त्यसलाई चाहिँ कानूनमा लिपिबद्ध गर्न सक्ने हो भने अवश्य पनि केही गर्न सकिन्छ, भविष्यमा क्षति थप न्यूनीकरण गर्न सकिन्छ एकातर्फ भने। अर्कोतर्फ अब के गर्ने भन्ने जहाँसम्म यहाँको सन्दर्भ छ, हामीले भोटेकोशी जस्तै बाढीको लागि चाहिँ हाम्रो परम्परागत प्रणालीले पुग्दैन। हामीले एसएमएस पुस गर्यो, थाहा पाएको विदिन 10 मिनट पुस गरेको, तर 10 मिनटमा बाढीले 10 किलोमिटर भन्दा बढी ट्राभल गरिसकेका थियो, डिस्ट्रोय गरिसकेका थियो। भनेपछि हामीलाई एकदमै अत्याधुनिक प्रविधि जुन आजको विश्वले केही प्र्याक्टिस गरिरहेको छ विकसित देशहरूमा, त्यसलाई हिमालयन मोनिटरिङ सिस्टम होइन इस्टाब्लिस गरेर त्यसलाई रियल टाइममा मोनिटरिङ गरेर त्यहाँ ह्युमन इन्भल्भ नभइकन वार्निङ जेनेरेट गर्ने किसिमको हाम्रो चाहिँ सिस्टम नट ओन्ली इन भोटेकोशी थ्रु आउट द कन्ट्री हिमालयन रिजनमा खास गरी त्यो आवश्यक छ, जसमा चाहिँ सरकारले अब विशेष ध्यान दिनुपर्ने आवश्यकता त्यहाँ देखिन्छ। र सँगै यो विपदको लागि चीन, नेपाल र भारत, नेपाल र भारतको बीचमा केही हदसम्म हाम्रो पुरानो सम्झौताहरू छन् काम गरिरहेको छ, तर चीनसँगको समन्वयलाई चाहिँ एकदमै थप प्रभावकारी बनाउनु पर्ने र त्यसमा दुई देशीय सम्झौतामा पुग्नुपर्ने पनि एउटा ठूलो खाँचो चाहिँ देखिएको छ।
0: सरकारले बेपत्ता नागरिकको विवरण स्थानीय तह र जिल्ला प्रशासन मार्फत प्रमाणीकरण गर्ने तथा विशेष कार्यविधि मार्फत राहत र अन्य कानूनी प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। बाढ़ीबाट घरबार गुमाएका परिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया पनि अघि बढ़ाउने तयारी भइरहँदा तीन तहको सरकार बीचको समन्वय भएका सरकारी संरचनाको प्रभावकारी रूपमा भूमिका निर्वाहका बारेमा सरकारवाला निकायका प्रतिनिधिले सुधारको आवश्यकता औंलाउँदै आएका छन्। बेपत्ता नागरिकको विवरण प्रमाणित गर्ने, विस्थापित परिवारको विवरण संकलन गर्ने र सुरक्षित स्थान पहिचान तथा पुनर्स्थापनामा स्थानीय तहसँगै तीनै तहका सरकार बीच पनि समन्वय आवश्यकता हुन्छ।
1: बाढ़ी लगायतका विपदको पूर्व सूचना र प्रतिकारका लागि भोटेकोशी बाढ़ीबाट के कस्तो सिकाइ भयो र के कस्तो सुधार आवश्यक छ? विपद प्रतिकारको क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिलाई हामीले सोधेका छौं।
4: म राष्ट्रिय कृषक समूह महासंघको अध्यक्ष पञ्चकारी श्रेष्ठ। भण्डारण गरिने खालको अथवा जल भण्डारण अथवा विद्युत निकाल्ने जुन ठाउँहरू हामी बनाइरहेका छौँ त्यो 14-15 चाहिँ विद्युत क्रियाहरू त्यहाँ बनिरहेको रहेछ। त्यसबाट अब थप चाहिँ हिम पहिरो पनि आउनु, त्यो भण्डारणको चाहिँ विद्युत भण्डारणको पोखरीहरू पनि फुट्दै आउनु होइन, त्यसले चाहिँ थप जलको चाहिँ भण्डार भएपछि बाढीको चाहिँ प्रवाह झन् बढ्दै गयो, स्पिडहरू बढ्दै गयो। त्यसले गर्दाखेरि यसको चाहिँ एउटा सरकारी नियन्त्रणमा के हुनुपर्ने रहेछ भन्दाखेरि यो क्षेत्रमा बस्ने बसोबासलाई हटाउनुपर्छ एउटा नम्बर। अर्को भनेको त्यहाँ क्षति भयो, बालीको क्षति, बसोबासको क्षति, मानव क्षति, अटोमेटिकली रूपमा क्षति भएको खण्डमा बिमा हुनुपर्ने आवश्यक देखिन्छ। लाखौं चाहिँ जग्गा जमिन क्षति भयो, बाली क्षति भयो, मानव क्षति भयो, त्यो सबै कुरा भयो। अर्को भनेको टनेला बनाइन्छ, त्यो टनेलाको मुखमा चाहिँ अटोमेटिकली गेट बन्द हुने खालको सिस्टम हुनुपर्छ।
5: कोर्डिनेटेड भएन कि बाढीको चाहिँ सिस्टम चाहिँ बनाउने भन्ने कुरा, अनि पहिरोको सकिन्छ नि सकिन्छ। एउटा त्यो टनेलहरू निर्माण गर्दाखेरि चाहिँ एउटा इमर्जेन्सी एक्जिट पनि अनिवार्य रूपले बनाउनु पर्ने चाहिँ एउटा चाहिँ मतलब
6: म सुजन सुवेदी, म नेपाल मौसम विज्ञान विभागबाट। विशेष त हामीले अहिले तीन दिनसम्मको पूर्वानुमान गर्छौँ होइन, तर विशेष परिस्थितिमा एक्सटेन्ड गरेर जाने हो। तर हामीसँग अहिलेसम्मको जुन पूर्वाधारको हिसाबमा जुन मैले अघि फोरकास्टिङका जुन डाइनामिक्सका कुराहरू त्यो सबै हामीसँग अहिले त्यो लेभलसम्म नपुगिसकेको हुनाले हामीले अहिले त्यो जान्न सक्ने अवस्था होइन। जुन सर सात दिनको भन्नुभयो, हामीले त सब सिजनलमा जानु छ, हामीले सिजनलमा जानु छ, त्यसको लागि अझ हामीले अझ विकास गर्नुपर्ने छ होइन, यी कुराहरू अझ छन्। र अर्को कुरो कानुनी रूपमा कुरा गर्नुपर्छ, जस्तो अहिले पनि कोअर्डिनेसन कुराहरू आयो। अहिलेसम्मको कोअर्डिनेसन कस्तो छ भने हाम्रो इन्फर्मल टाइपको छ भन्ने मतलब, जस्तो कि अब एभिएसनको कुरा गर्नुहुन्छ भने आइकाओ छ, हामीले एउटा त्यो लिगल रूपमै पनि एउटा गर्ने कामहरू छन् होइन। अब अहिलेसम्मको हामीले जुन दिने क्लाइमेट सर्भिसेसहरूको कुरो भनेको कस्तो हुन्छ भने अलिकति इन्फर्मल टाइपको, जस्तै यो दिन त भन्ने छ त्यो, तर कुनै बाइन्डिङ चाहिँ छैन। हरेक सेक्टर स्पेसिफिक भएर हामीले अझ क्लाइमेट सर्भिसेसहरू पनि दिन सकौँ वा वेदर सर्भिसेसहरू पनि दिन सकौँ भनेर डब्ल्युएमओ ओल्ड मेट्रोलोजिकल अर्गनाइजेसनको अवधारणा अनुरूप चाहिँ हामीले नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस पनि बनाएर सेक्टर स्पेसिफिक भएर पनि उहाँहरूसँग सँगै बसेर यो सर्भिस चाहिँ हामीले दिनुपर्छ भनेर एक प्रकारको त्यो कोअर्डिनेसन गरेर सर्भिस दिनुपर्छ भनेर चाहिँ अब हामी नेपालमा पनि हामीले चाहिँ नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस बनाउनु पर्छ भनेर हामी लागिरहेका पनि छौँ।
2: म सूर्यबहादुर थापा, राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड, त्यसको केन्द्रीय अध्यक्ष, यो सिभिल सोसाइटीहरूको नेसनल नेटवर्क हो। विगतमा तपाईँको यो दैवी प्रकोप उद्धार ऐन 2039 थियो, त्यसलाई चयन गर्नलाई 25-30 वर्ष लाग्यो, सरकारलाई बुझाउनलाई, मान्यज्यूहरूलाई बुझाउनलाई, र बल्ल बुझेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन भनेर जुन चाहिँ 74 आयो होइन, 74 आयो। र हामीले त्यही बेलादेखि भनेका थियौँ कि यो गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले यत्रो विपद व्यवस्थापनको क्षेत्रलाई जो चाहिँ डेभलपमेन्टसँग डाइरेक्ट जोडिएको कनेक्सन भएको कुरा छ, गृह मन्त्रालयको महाशाखाले मात्रै हेर्न सक्दैन, एउटा छुट्टै युनिट चाहियो, नभए पनि पावरफुल चाहिँ त्यस्तो इन्स्टिट्युसन चाहियो जसमा चाहिँ स्रोत साधन र अधिकार सम्पन्न होस्। अहिले हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनेको छ, वास्तवमा स्रोत र साधन अधिकार सम्पन्न छैन, किनभने त्यो खालको जुन हुनुपर्ने त्यसले जुन काम गर्ने त्यो स्रोत साधन अधिकार छैन। यसलाई चाहिँ वास्तवमा प्रधानमन्त्रीको कार्यालयभित्र राखेर प्रधानमन्त्रीलाई चाहिँ त्यसको प्रमुख बनाएर त्योसँगको अन्डरकर भयो भने सबैलाई कोअर्डिनेसन गर्न पनि सजिलो हुन्छ भन्ने हाम्रो छ।
7: यो सम्पूर्ण चिज चाहिँ लोकलाइज जति भयो त्यति यसमा चाहिँ इफेक्टिभनेस आउँछ। यद्यपि अहिले जे गरिराख्नु भएको छ, हाम्रो यो विभागले जे गरिराखेको छ, एनडीआरआरएमले जे गरिरहेको छ, नेपाल सरकारले जे गरिरहेको छ, त्यो चाहिँ अहिलेको जुन स्केल हेर्दाखेरि चाहिँ त्यो तर आफ्नै क्षमता अभिवृद्धि पनि इन्स्टिट्युसनल डेभलपमेन्ट यो विभागको पनि पुगेको छैन। उहाँहरू त एक्जिक्युट गर्ने मान्छे हो, उहाँहरूले आफै काम गर्नुपर्ने हो, हुनुपर्छ भन्ने कुरा अरूले भन्ने चिज संस्था राखियो तर अलिक सेन्ट्रलाइज छ। तीन तहको सरकारको लागि बागमती प्रदेश प्राइम मिनिस्टरको अफिस र अफेक्टेड म्युनिसिपालिटीहरूको बीचमा बस्नु पर्थ्यो भन्दाखेरि यस्तो बस्न पर्ने अटोमेटिक बस्न पर्ने किसिमको कानूनहरू हामीसँग।
0: विपद पूर्व सूचना, पूर्व तयारी र प्रतिकार्यका मुख्य प्रावधानहरू विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076 आधारित रहेका छन्। विपद आउनु अघि जोखिमको पहिचान, पूर्वानुमान, सूचना संकलन र पूर्व सूचना प्रवाह गर्ने प्रणालीको विकास तथा सञ्चालन गर्ने जिम्मेवारी राज्यका सम्बन्धित निकायलाई दिइएको छ। जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउने र उनीहरूलाई सम्भावित विपदबाट जोगिन पूर्व तयारी गराउने व्यवस्था कानूनको समग्र विपद जोखिम न्यूनीकरण संरचनाभित्र राखिएको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको जोखिम, पूर्वानुमान र सम्भावित प्रभावका आधारमा सम्बन्धित निकाय तथा जनसमुदायलाई सचेत गराउने भूमिका निर्वाह गर्छ। ऐनले विपद आउनु अघि नै जोखिम न्यूनीकरण, पूर्व तयारी, क्षमता विकास, खोज तथा उद्धारका लागि जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ। तर बाढ़ीमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिने कानूनी व्यवस्था भए पनि बेपत्ता व्यक्तिलाई तत्काल मृतक सरह मानेर राहत दिने विषयमा विद्यमान कानूनमा स्पष्ट व्यवस्था छैन।
0: सामान्य अवस्थामा लामो समयसम्म बेपत्ता भएको अवस्थामा मात्रै मृत्यु भएको मानिने कानूनी व्यवस्था छ। यही कारण बाढ़ीमा बेपत्ता भएका परिवारले तत्काल राहत तथा सामाजिक सुरक्षाका सुविधा पाउन समस्या परेको छ। विपदको पूर्व तयारी, प्रतिकार्य र पुनर्स्थापनाका लागि भएका कानूनको कार्यान्वयन र सुधार गर्नुपर्ने पक्षका बारेमा साथी लीलप्रकाश चन्दले सांसद तथा सरकारवाला निकायका प्रतिनिधिसँग संवाद गर्दै हुनुहुन्छ।
8: आजको संवाद श्रृंखला हेलो सांसदमा विशेष त रसुवाको भोटे कोशी विनाशकारी बाढीपछि सांसद र संसदले नागरिकको खोज तथा उद्धारका लागि खेलेको भूमिका, विपद व्यवस्थापन र विपद प्रतिकारका लागि कानून निर्माणमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्दैछौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रवक्ता शान्ति महजी हुनुहुन्छ। केही नयाँ व्यवस्था गर्न लागेका छौं र त्यसको लागि मन्त्री परिषद अथवा त्यो खालको अगाडि बढ़िसकेको प्रक्रिया छ जसले भविष्यमा आउन सक्ने जोखिमलाई कम गर्नको लागि चाहिँ सजिलो बनाउनेवाला छ र त्यसमा सांसदज्यूहरूले पनि केही सहयोग गरिदिनु भयो भने अलि छिटो छरितो हुनेवाला छ भन्ने यहाँको के छ जानकारी, त्यो म राखिदिनु हुनको लागि म प्राधिकरणको प्रवक्ता महजूलाई अनुरोध गर्दछु।
9: तटीय क्षेत्रमा चाहिँ बस्ती बसाउन हुँदो रहेछ भन्ने विषय चाहिँ हामीलाई धेरै घचघचाइसकेको छ। अर्ली वार्निङ सिस्टम पनि एउटा एकदम स्ट्रङ खालको ट्रान्सबाउन्ड्री मा हुने र विशेष गरी यो हिमालय रेन्जमा हुने विषयलाई चाहिँ गर्नुपर्ने देखिया छ। त्यो चाहिँ अब कसरी गर्न सकिन्छ यो एडभान्स खालको अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिरहेका छैन भन्दाखेरि यो मिसिङ एकिङ गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन अब विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला होइन। अनि अर्को किसिमको फेरि यसमा पनि मृत्यु दर्ता गर्ने विषय छ। अरू सानातिना डिजास्टर हुँदाखेरि चाहिँ मानव अर्थक्वेकहरू लगायत अरू पनि यो अब स्मल अमाउन्ट भनौँ न स्मल स्केलमा भएको भए चाहिँ त्यहाँका सबैलाई थाहा हुन्छ कतिजना मिसिङ भएको थियो, कतिको डेथ भएको थियो भन्ने कन्फर्म हुन्छ। त्यो बेला मृत्यु दर्ता गर्न पनि पालिकालाई त्यस्तो अप्ठ्यारो भएन। अब त के भयो भन्दा यदि धेरै जिल्लाका मान्छे हुनुहुन्छ अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थियो कन्फर्म थाहा हुँदैन। बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यही गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानूनबाट नै संशोधन गरेर नै जस्तो अहिले हाम्रो नेपाल कानून संशोधन भन्ने विषय अगाडि पढेको छ जसमा चाहिँ 3 कानूनहरू हाम्रो विपद सम्बन्धी ऐन, देवानी संहिता 2074 र हाम्रो यो पञ्जीकरण सम्बन्धी कानून 3 कानूनहरू चाहिँ संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्ने सम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने,
8: क्षति भएको अथवा बगर बनिसकेको ठाउँमा फेरि बस्ती नबसाउने गरी प्राधिकरणले केही मस्यौदा बनाएर अथवा त्यसलाई अलिकति कडाई गर्नु पर्यो भनेर अगाडि छलफल चलाएको हो अथवा आज जो मान्यजो यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूले बढी यसमा भूमिका खेलिदिनुपर्छ।
9: टेक्निकल विषयमा चाहिँ हामीले नै उठान गर्नुपर्ने हुन्छ, सिफारिस गर्नुपर्ने हुन्छ, तर कानूनी रूपमा नीतिगत रूपमा निर्णय त अब माननीय ज्यूहरूले नै लिनुपर्ने हुन्छ। संसदबाट नै ऐन नियम नबनेसम्म संविधानमा चाहिँ मेरो आफ्नो सार्वजनिक हक अधिकार सम्पत्तिको विषय एकातिर छ भने भोग चलन गर्ने विषय छ भने फेरि अर्को यतातिर तपाईँहरू चाहिँ यहाँ बस्न मिल्दैन भन्ने विषय चाहिँ अर्को कन्ट्राडिक्सन हुन सक्छ। त्यो कारण अब कहाँनिर कहाँसम्मको कानून चाहिँ संशोधन गर्नुपर्छ भन्ने विषय पनि अलिकति जटिलै छ। यो चाहिँ गभर्मेन्टले चाहिँ अब प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीलेको बाटो पनि आइसकेको छ, हामी सबै धेरै निकाय सरकारले चाहिँ के चाहिँ गरिरहेका छौँ भन्दा सबैभन्दा ठुलो कुरो चाहिँ जनताको जीव धनकै सुरक्षा हो। तटीय क्षेत्रमा बस्ती बसाउने जुन चाहिँ मेनली यो रसुवा बाढीले जुन बााउन्ड्रीसम्म मानव हाइटमा गएर त्यसले गर्यो त्योसम्म उसले जुन डिमार्केसन गरेको ठाउँसम्म चाहिँ बस्ती नबसाउने भन्ने नै छ गभर्मेन्ट प्रशासन अहिलेसम्म त्यो कानूनी रूपमा चाहिँ आउने लाग्छ।
8: धेरै धन्यवाद छ प्रवक्ता महज्यू। साँच्चीकै सांसद भनेको के रहेछ भन्ने अलिकति त्यो महसुस गर्ने अवसर पनि सायद दियो भन्ने ठान्दछौँ। अहिलेको पछिल्लो विपदले एउटा हेर्ने परम्परागत विचार धारणा थियो त्यो सायद परिवर्तन हुँदै गयो। सुरुमा म एमाले सांसद पद्मा कुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ, तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ छोटेरीमा राख्न अनुरोध गर्दछु।
10: जुन विनाशकारी विपदले हामीलाई शिक्षा दिएछ त्यो शिक्षा प्राप्त भएका चिजहरूलाई कार्यान्वयन गर्ने दिशामा हामी अलि अगाडि शीघ्र ढंगले लागेनौं भने फेरि अर्को आँखी सम्झिने हुन्छ कि। तसर्थ तपाईँहरू जस्ता निकायहरूको भूमिका पनि हामीलाई झकझक्याइरहने, सरकारलाई झकझक्याउने, नीति निर्मातालाई झकझक्याउने खालको बनिरहोस्। विपदसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनर्स्थापनाका कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, कानमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
8: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन। र अघि जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि, त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
10: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो। संसदले विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ। अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानुन चाहिँ रातो तारसित त निर्देशिकाले नि काम गर्छ, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानुन चाहिँ विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे। जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ,
8: प्रधानमन्त्री
10: कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो। होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौँ हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, छिटो परिणाम आउँछ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
8: हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। यहाँ अघि सुनेको कुराहरूको जवाब र विपदको पूर्व सूचना प्रतिकारको लागि नीतिगत रूपमा सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ, छोटकरीमा राख्न म अनुरोध गर्दछु।
11: विपद प्राधिकरणलाई चाहिँ प्रान्तमा तातै राख्न पर्छ, किन भन्दा सुरक्षाको हिसाबले हेर्यो भने पनि तीन तहको सुरक्षा संयन्त्रलाई प्रयोग गर्नुपर्नेदेखि लिएर अन्तर्राष्ट्रिय समन्वय पनि गर्नुपर्ने देखि लिएर र तीनवटै सरकारको निकाय बीचको समन्वय गर्नुपर्नेको कारणले पनि यो इम्पोर्टेन्ट छ, सम्भवतः यो कुराले गति लिन्छ। तीनवटा तहको सरकार बीचको समन्वय संविधानमा हामीले गरेका छौँ, एन पनि छ, त्यो व्यावहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ, होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ। हामीलाई त कसैले रोकेको होइन, इच्छा शक्ति कसैले भन्दैन म गर्छु वाला होइन।
8: कानून बनाउने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँकै पार्टी अहिले सरकारमा छ भनेपछि केही त्यस्तो खाका बनाउनु भएको छ, यो कानून हामीले बनायौँ भने प्रतिकारमा सजिलो हुन्छ, पूर्व सूचनाको लागि सजिलो हुन्छ।
11: अब अहिले त हजुरहरूले के कुरा देख्नु भएको छ, कति हेर्नु भएको छ छैन थाहा छैन मलाई। संसद हेर्नु भएको छ भने यो विगतको छ महिनामा, यो विगतका तीन वर्षमा नबनेका जति कानून त हामी यो बीचमा बनिनै सकेको छ, र सरकारले यो वर्ष कानून निर्माणको वर्षको रूपमा चाहिँ हामी सिरिज अफ त्यस्तो कानूनहरू संशोधनको चरणमा छौँ। र अब अहिलेको हामीले यो विपदको लागि चाहिँ अस्ति मात्रै हामीले यो फोहोर व्यवस्थापनसँग कुरा गर्दाखेरि चाहिँ कति त्यही कानूनहरू इन्टिग्रेटेड एप्रोचका छन्, भन्नुको अर्थ विपदको लागि मात्रै भनेर विपदको एउटा कानून मात्रै ल्याएर पनि नपुग्ने स्थिति छ। त्यो इन्टिग्रेटेड एप्रोचका कानूनहरूलाई चाहिँ हामीले अरू कानूनहरू पनि संशोधन र एकीकरण गर्दै अगाडि बढ्नुपर्ने स्थिति भावनाले अहिले सरकारले यो विषयमा चाहिँ काम गर्दैछ, र विशेष गरी बस्ती स्थानान्तरणदेखि लिएर त्यो सुरक्षित आवासका कुरादेखि लिएर अन्य कुरामा पनि सरकारले नीतिगत रूपमा पनि र कार्यक्रमको हिसाबले पनि त्यो लिएको छ। के हामीले आज नै इमिडिएट बनाएको कानूनले मात्रै सम्बोधन गर्न सक्छ त भन्ने प्रश्न अहिले हो कि। अब हामी त हामी नागरिक पनि सजग हुनुपर्ने स्थिति छ, सरकारवाला निकायहरू पनि अलर्ट भएर बस्नुपर्ने स्थिति छ।
8: श्रीराम न्यौपाने जो भोटेकोसी बाधेपछि धेरै सूचना, धेरै व्यक्तिहरू सूचनाको पहुँच सजिलै नपाइराखेको अवस्थामा मानिजीको स्टाटस हेरेर नै कतिपयले ओहो यस्तो भएछ भन्ने पनि जानकारी पाउनुभयो, मानिजी आफै पनि खट्नुभयो। एउटा सांसदले जनताको सुख दुःखमा कसरी साथ दिन्छ, सायद राम्रो उदाहरण यहाँले त्यो सुनाउन देखाउन पाउनु भयो। अलि बढी नीतिगत रूपमा भएको कारणले स्थलगत रूपमा गएर देखेपछि कस्तो खालको परिमार्जन गर्ने भन्ने पनि तपाईँले थाहा पाउनु भयो, आफ्नो विचार राख्नको लागि मान्यजीलाई अनुरोध गर्दछ।
12: यो विपद भन्ने बित्तिकै धेरै क्षेत्र यसले समेट्छ, भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। र मैले अस्ति अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यहाँ मैले अनुभूत गरेको एउटा विषय त्यो थियो। त्यसका लागि आपतकालीन इमर्जेन्सी ल चाहिँ आवश्यक छ विपद व्यवस्थापनका लागि अघि भने जस्तै त्यो यदि त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन त्यो कानून एक्टिभेट हुने एउटा क्याबिनेटको बैठकले त्यो त्यो कानून एक्टिभेट गरिदिने बित्तिकै सक्रिय बनाउने बित्तिकै त्यो कानूनको अन्डरमा रहेर त्यो सम्बन्धित निकायले विपदलाई व्यवस्थापन गर्नेतिर जानुपर्छ अब त्यसको लागि मैले अस्ति प्रधानमन्त्रीज्यूसँग पनि उहाँसँगको भेटमा पनि यो कुरो मैले उठाएको छु र त्यो जरुरी छ थुप्रै कानूनहरू हामीले बनाउनु पर्ने पनि हुन्छ र परिमार्जन गर्नुपर्ने पनि हुन्छ डेब्रिस बगाएर ल्याएको छ जुन चाहिँ निर्माण सामग्रीको रूपमा उपयोग गर्न सकिन्छ अब त्यो निर्माण सामग्री उत्खनन जुन ऐन छ कानून छ त्यसलाई पनि परिमार्जन गर्नुपर्ने देखिन्छ यो कुरालाई मध्यनजर राखेर अर्को पूर्व सूचना प्रणाली अघि उठिसकेका छ धेरै जसो अब अहिलेको युगमा सेटेलाइट सिस्टम नेभिगेसन सिस्टम अनि सेन्सर सिस्टम होइन अब यो विभिन्न जुन प्रविधिहरू छ त्यो प्रविधिहरूलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ अब वेदर फोरकास्टको त एकदम चुस्त दुरुस्त देखिन्छ होइन अनि त्यसपछि भौगोलिक अवस्थाको पनि हामीले डाटाहरू लिनुपर्छ अब त्यो संयन्त्रहरू हामीले पछिल्ला प्रविधि प्रयोग गरेर विकास गर्नुपर्ने देखिन्छ
8: कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को खबर रिलिज गर्ने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ
12: यो विषयमा
8: हामीले के कुरा सुधार गर्नुपर्छ
12: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ यदि सेरिज अफ जलविद्युत आयोजना बने र दशौं हजार वर्षसम्म त्यो आयोजनाहरू चले मर्मत हुँदै त्यही चलिरह्यो भने त्यो लेभलभन्दा तल कहिल्यै पनि नदी जाँदैन जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो उकालो चढ्ने खालको हुनु पर्यो ओह्रालो धार्ने होइन र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलानको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो
8: हामीसँग माननीय सरस्वती लामाज्यू हुनुहुन्छ कस्तो खालको कानून बनाइयो अथवा परिमार्जन गरियो भने भविष्यमा यस्ता खालका विपदहरूबाट बच्नको लागि सजिलो हुन्छ भन्ने यहाँलाई लागिरहेको अथवा पार्टीले यसबारेमा केही बहस छलफल चलाएको आज आएका विचार प्रश्नहरूलाई पनि सम्बोधन गर्ने गरी म मानिस
13: बोलाउनुहुन्छ हाइड्रो पावरहरूको बनाउँदा हाउसहरू बनाउँदाखेरि कतै गलत ठाउँमा त बनेको छैन त्यसलाई के गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिन जरुरी छ त्यहाँ धेरै मानवीय क्षतिहरू भएको कारण चाहिँ अब त्यो भौतिक त अब भौतिक संरचनाहरू त यसै पनि गइ नै हाल्यो धेरै नै अब गयो आर्थिक मेरुदण्ड नै भाँचिने गरेर नै गइसक्यो होइन तर मानवीय क्षति हुनुको कारण पनि त्यहाँ चाहिँ धेरै जस्तो प्राविधिकहरू जानुभएको छ बित्नु भयो नि होइन अब त्यो क्षति भएको कारण चाहिँ कस्तो भने समयमै हामीले उद्धार त्यो टनलभित्र भएको उहाँहरूलाई चाहिँ समयमा उद्धार गर्न सकेको भए सायद त्यति धेरै क्षति हुन्थेन होला क्षति न्यूनीकरण हुन्थ्यो होला भन्ने मेरो विचार हो है अब यस्तो हो हामीले चाहिँ अब हाम्रो त अब खासै हामीले त्यहाँ भन्ने मात्रै हो हामीले त्यहाँ संसदमा हामीले आवाज उठाउने हो तपाईँहरूको विचार पनि हामीले त्यहाँ लगेर भन्ने हो हामीले जनताको विचार पनि हामीले त्यहाँ मागहरू सबै हामीले त्यहाँ लगेर भन्ने हो हामीले यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भनेर गर्ने नगर्ने त सरकारको कुरा हो हाम्रो हातमा त छैन हामीले त त्यहाँ सबैको जनताको आवाज हामीले त्यहाँ पुर्याउने मात्रै हो अब हामीले सदनमा बोल्ने हो हामी सदनमा कुरा राखिदिन्छौँ हजुर हजुर हामी संसदमा उठाउँछौ कानून समितिमा पनि भएको भएर म त्यहाँ पनि कुरा राख्छु
1: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी उद्धार तथा राहत र पुनस्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा गरिएको यो छलफलसँगै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला हामी सम्बोधनको प्रयास गर्नेछौं
0: विचार तथा प्रश्न सहित साझा खबर @gmail.com मा इमेल पठाउन सक्नुहुनेछ भने हाम्रो आईभीआर नम्बर 01 52 68 661 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ
1: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्
0: नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर
2: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
3: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुटुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
2: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004।
4: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त, म पनि त्यतै जाने भए।
6: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
7: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9836052615।
8: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
10: दाइको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरि साध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
11: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
10: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ।
11: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
10: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
12: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसिसह नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
13: दोस्ती हेयर कटिङ, तपाईको स्टाइल हाम्रो दोस्ती।
14: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
15: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
14: अब जापान ट्राई होइन स्योर गरौं।
15: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
14: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
15: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
14: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
15: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-60-299।
16: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
17: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
16: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
17: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
16: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
17: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै शादीको भाडा बर्तन पनि पाइन्छ।
16: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 9956-45-475।

रक्षा म्युजिक प्रणाली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सनु होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोसन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्रणाली पुतलेश्वर काठमाडौँ नेपाल, मोबाइल नम्बर 98511 68477, 98182356।

0: भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लमजुङ।
1: स्वास्थ्य का हर एक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
2: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ। विश्व कन्या देवी कप 2083। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाउ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाणपत्र।
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाणपत्र। सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाणपत्र। उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाणपत्र। उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाणपत्र। सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम। दर्ता शुल्क 8,000+1,000।
0: महिला तर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र।
0: टिम दर्ता शुल्क 2,500+500। पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म। महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
1: खेलाडी संख्या 7+3=10। पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लमजुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने

0: सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
1: नोट, कामाक्षा फर्निचरमा दशैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
2: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
3: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो
2: त्यस्तो। दनाई फाँटमा कर्पुरेश्वर फर्निचर छँदैछ नि, कर्पुरेश्वरका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्यालढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
4: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ऱ्याक साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: कर्पुरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोपाइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 98650567719।
4: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर।
5: अहिले बिहानको 9 बज्यो।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
7: सबैभन्दा पहिले मुख्य खबर। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न। मुस्ताङको कोर्ला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जोमसम कोर्ला सड़क भने सञ्चालनमा। हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित। कांग्रेसको देउवा समूहको 3191 वडामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ्दै। इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। 2027 एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भनेर ठ्याक्कै भन्न नसकिने मौसमविदको भनाइ छ। मनसून बाहिरिने औसत मिति आज अक्टोबर 2 तारीक हो। अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान छ। मौसमविदका अनुसार मनसून देशभरबाट एकै पटक बाहिरिँदैन, यो पश्चिमी भागबाट क्रमशः हट्दै पूर्वी भागबाट बाहिरिन्छ। नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीक अर्थात जेठ अन्तिम हप्ता हो। यस वर्ष मनसून यो मितिभन्दा 6 दिन ढिला असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलदै असार 16 गते देशभर पुगेको थियो। अब मनसून बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको भन्ने सम्भावना छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का 1-2 ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ। बलवा नगरपालिका, पञ्चोटी तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि नदीको पानी जलेश्वर बजार क्षेत्रमा पसेको छ। गएको मंगलबार भत्किएको बाँधबाट पानी बस्ती र खेततर्फ पस्दै अस्ति बुधबार बेलुकीदेखि जलमग्न बनेको थियो। पानी निकासको उचित व्यवस्था नहुँदा बजार क्षेत्रमा पानी जम्दै गएको छ। जलेश्वर एक नगरपालिका चोकदेखि हटिया क्षेत्रसम्म सड़कमा पानी जमेको छ। बाढ़ीका कारण गाड़ी चलाउन तथा पैदल हिँडुलमा समेत समस्या भएको स्थानीयले बताएका छन्। बाँध भत्किँदा महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरीगमा तथा जलेश्वर नगरपालिकाका छोटका रतबारा, बजराही र धवलीमा धान बालीमा क्षति पुगेको छ। किसानका अनुसार बाढ़ीले काट्ने बेलाको धान ढलाएर नोक्सान गरेको छ। स्थानीयका अनुसार बन्चौरी क्षेत्रमा हरेक वर्ष बाँध भत्किने गरेको छ। गएको वर्ष पनि त्यही क्षेत्रमा बाँध भत्किएपछि जलेश्वर डुबानमा परेको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नगर क्षेत्रमा पसेपछि भत्किएको बाँध तत्काल मरमत सम्हार गर्ने र जलेश्वरको पुछारबाट पानी निकास गर्ने काम शुरू गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपदका लागि परम्परागत पूर्व सूचना प्रणाली पर्याप्त नहुने बताउनु भएको छ। काठमाडौँमा हिजो भएको परिवर्तनशील हिमालयमा जल सुरक्षा विषय उच्चस्तरीय संवादमा उहाँले बाढ़ी नदीमै सीमित हुन्छ र घरसम्म आइपुग्दैन भन्ने आम बुझाएका कारण पछिल्लो समय मानवीय क्षति हुने गरेको बताउनुभयो। भदौ 10 गते भटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उहाँले यस्ता विपद हिमाली सुनामीको संज्ञा दिनुभएको छ। चीनबाट सामान सहित आएका 150 भन्दा धेरै कन्टेनर कोरला नाकाको हेचुङ भन्सारको यार्डमा रोकिएका छन्। भन्सार कार्यालयका प्रमुख विदुर चुणालका अनुसार यार्डमा रहेका झण्डै 90% कन्टेनरको भन्सार जाँचबाज भइसके पनि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। बाँकी कन्टेनरको जाँचबाजको प्रक्रिया पनि दुई दिनभित्र सक्ने उहाँले बताउनुभयो। गएको शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बेनी जोमसम कोरला सड़क खण्डका 46 ठाउँमा पाड़ी पहिरो र नदी कटानले क्षति पुर्याएको थियो। तातोपानी र रसलागरी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोरला नाका पनि सड़क अवरूद्ध भएपछि व्यापार प्रभावित भएको भन्सार प्रमुख चुडालले बताउनुभयो। दशैं तिहार लक्षित सामान आयात हुने समयमा सड़क अवरूद्ध हुँदा राजस्व संकलनमा समेत असर परेको भन्सार कार्यालयको भनाई छ। यसैबीच वर्षाका कारण 5 दिनदेखि अवरूद्ध जोमसुम कोरला सड़क खण्ड हिजोदेखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। यता हिमपातका कारण कैलाश मानस सरोवर दर्शनका लागि चिनिया पक्षले आवतजावत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कार्यक्रम कर्मचारी पेमा लामाका अनुसार पर्सीदेखि नाका खुल्ने अनुमान छ। यस वर्ष अहिलेसम्म हिल्सा नाका हुँदै 6010 पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन्। मानसरोवरको दर्शनको मुख्य समय सकिने लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र बनेको छ। संस्थापन इतर समूहले देशभरका 6743 मध्ये 3191 अधिवेशन सम्पन्न गरेको जनाएको छ। इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न वडा अधिवेशन अन्तर्गत कोशी प्रदेशका 1157 वडा मध्ये 577, मधेसका 1271 मध्ये 402, बागमतीमा 1121 मध्ये 563, गण्डकी प्रदेशमा 762 मध्ये 366 वडामा अधिवेशन सम्पन्न भएको छ। यस्तै लुम्बिनी प्रदेशका 983 मध्ये 550, कर्णालीमा 715 वडा मध्ये 277 तथा सुदूरपश्चिममा 734 वडा मध्ये 456 वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। संस्थापन इतर समूहको 15 महाधिवेशन आउँदो मंगिर 21 23 गतेसम्म गर्ने तय छ। यता कांग्रेसको संस्थापन पक्षमा अधिवेशनको तयारी अघि बढ़ेको छ। संस्थापन पक्षले पर्सी काठमाडौँमा महाधिवेशन उद्घाटन गर्दैछ। महाधिवेशन नजिकै जाँदा संस्थापन पक्षमा विभिन्न पदका लागि आकांक्षीहरूको संख्या पनि बढ़दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू असोज 8 देखि 11 गतेसम्म परेको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा जलविद्युत आयोजन र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत उत्पादन तथा आपूर्ति प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा रहेको 6 MW क्षमताको रेले खोला जलविद्युत आयोजनाको बादमा बाढ़ी बस्दा विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यसै गरी बाढ़ी पहिरोको कारण दाना खुरकोट 220 KV प्रसारण लाइनमा पनि क्षति पुगेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर धीरच्याङ र दोबाको भीरकाटी क्षेत्रमा 4 टावर ढलेपछि प्रसारण लाइन अवरूद्ध भएको छ। उता कञ्चनपुरको दोधारा चाँदरी नगरपालिका र भीमदत्ता नगरपालिकालाई जोड्ने ऐतिहासिक झलुङ्गे पुलको पिलर भत्किएपछि स्थानीयवासी व्यवसायी र पर्यटन क्षेत्रमा चिन्ता बढ़ेको छ। पूर्व ओडा सदस्य भीमबहादुर सिंहले पुल दोधारा चाँदनीको पहिचान र इतिहाससँग जोड़िएको भन्दै तत्काल पुननिर्माण गर्न माग गर्नुभयो। पिल्लर भत्किएपछि आवागमन बन्द छ। महाकाली नदीमा ठूलो बाढ़ी नआए पनि गएको बुधबार बिहान पुलका 8 पिल्लर मध्ये दोधारा चाँदनीतर्फको तेस्रो पिल्लर भत्किएपछि पुलमा आवागमन रोकिएको छ। 22 वर्ष अघि निर्माण भएको यो पुल दोधारा चाँदनीलाई जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति थप बढ़ाउने तयारी गरेको छ। अमेरिकी सेनाले थप झण्डै 9,000 सैनिक तथा मरिनसहित तेस्रो विमान वाहक युद्ध समूह र अर्को ल्याण्डिङ समूह मध्यपूर्वतर्फ पठाउन थालेको समाचारमा जनाइएको छ। यससँगै आउँदो अक्टोबरको अन्त्य वा नोभेम्बरसम्म इरान वरपर 3 अमेरिकी विमान वाहक समूह र 2 ल्याण्डिङ समूह रहने अपेक्षा गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी संचार माध्यमका अनुसार यसअघि नै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शक्तिसँग थप सैनिक र युद्धपोत जोड़िएपछि त्यस क्षेत्रमा अमेरिकी नौसैनिक तथा हवाई शक्ति उल्लेख रूपमा बढ़ने अनुमान छ। यसैबीच विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा तनाव बढ़ेको बीबीसीले जनाएको छ। जलमार्गबाट गुज्रिरहेका ठूला तेल ट्याङ्करमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ। पछिल्ला दिनमा हर्मुज क्षेत्रमा ट्याङ्करमाथि भएका आक्रमण र अमेरिकी सैनिक गतिविधिका कारण व्यावसायिक जहाजको आवतजावत र तेल आपूर्तिको सुरक्षाबारे चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली विश्व एसियाली खेलकुदमा सहभागिता जनाएर गैरादी स्वदेश फर्किएको छ। नेपाली टोली जापानको टोकियोबाट नेपाल आइपुगेको हो। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई 12 वर्षपछि हराउन सफल भयो। नेपालले यसपटक अफगानिस्तानलाई 5 विकेटले हराएको हो। समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक भन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो। त्यस्तै समूह विजेताका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकालाई प्रतिस्पर्धी पायो। श्रीलंकासँगको खेल पनि वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल आईसीसी T20 वरियतामा श्रीलंका भन्दा पछाडि रहेका कारण क्वार्टर फाइनलबाट बाहिरिएको हो। उता दक्षिण अफ्रिका जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 को आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा हिजो आयोजित कार्यक्रममा सार्वजनिक गरिएको समूह विभाजनमा समूह एमा अफगानिस्तान अस्ट्रेलिया भारत पाकिस्तान जिम्बावे भएका छन् भने यसै बीच एउटा टोली छनौट भएर आउनेछ। यस्तै समूह बीमा इंग्ल्याण्ड न्यूजील्याण्ड दक्षिण अफ्रिका बंगलादेश श्रीलंका र छनौटबाट आउने अर्को एक टोली रहनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न। मुस्ताङको कोरला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जोमसोम कोरला सड़क भने सञ्चालनमा। हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित। कांग्रेसको देउवा समूहको 3,191 वडामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै। इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। सन् 2027 को एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक।
2: शान्ति र विकासका लागि हाम्रो आवाज। From a studio far, far away.
3: Radio Chautari 91.4 MHz.

0: श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लम्सुङ। पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङ।
1: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
2: किन चिन्ता गर्छौ छोरी? माया देवी भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
1: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
2: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
1: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
2: डोको, थुन्से, नाङ्लो लगायत घरायसी सामग्री पनि पाइन्छ।
1: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
2: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744859 र 9704640765।
3: ओहो, हेड सर, टाढैको सायद हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लम्सुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लम्जुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 9842949129 र 9841252091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
9: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
3: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
9: अब के गर्नुहुन्छ त दाई?
3: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
9: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 45401 र 98261 737799।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरूरी सूचना।
1: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
0: यो खोप कसलाई लगाइन्छ?
1: कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
0: खोप सञ्चालन हुने मिति
1: बेसी शहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गतेसम्म, मर्स्याङ्गी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
0: खोप कहाँ उपलब्ध हुन्छ?
1: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षित स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
0: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
2: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्स्याङ्गी गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भए पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी शहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सी बेस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462 र 98403 1989।
4: सीबीएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
8: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
8: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
9: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
10: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
8: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
12: सम्पर्क नम्बर 06659299, मोबाइल नम्बर 98560602।
13: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
14: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
13: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
15: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
10: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहल लमजुङ।
3: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 066-520-004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
0: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
3: यो खोप कसलाई लगाइन्छ?
0: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
3: खोप सञ्चालन हुने मिति
0: बेसी शहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। रायनाश नगरपालिकामा 2083 असोज 15 र 16 गते। दुधपोखरी गाउँपालिकामा 2083 असोज 15-देखि 16 गतेसम्म। मर्स्याङ्गी गाउँपालिकामा 2083 असोज 14 र 15 गते। दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते। कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
3: खोप कहाँ उपलब्ध हुन्छ?
0: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
3: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
4: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बौद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा, मर्सङ्ती गाउँपालिका 1 र 2, पोचोको घन पोखरा लमजुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लमसुङ।

0: 14 देखि 30 गते सम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनेरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाइ सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहाल खुदी बजार मसङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुध पोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभाहल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभाहल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
3: गोपाल परियार, सचिव संचालक समिति।
0: बीसौ कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरुष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
0: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
0: टीम दर्ता शुल्क 2500 प्लस 500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
2: खेलाड़ी संख्या 7 प्लस 3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको क्यूआर स्क्यान गरी रु 4000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ क्यूआर मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467808098 98458228018 98464321 र 97475015083 खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मित्रा लम्जुङ आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मित्रा लम्जुङ प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कारणले भुलभुले लम्जुङ सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्जुङ खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ मित्रा जाउ फुटबल प्रतियोगितामा रमाउ

सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083

0: ବର ଦୁଃଖିଆ କହିଲେ ଟାଉକୁ ଦେଖିନି କହିଲେ ପେଟ ଦେଖିନି କିଏ ଦୁଃଖିଆ ଦୁଃଖିଆ ଜାଣି ଏଇ ବେଲା ପଖାଲା ଲାଗେର ହଇରାଣ ଏଇନେ କା ଜାଣି ହେଲା କିଏ କରିନି କିଏ ନ କରିନି ତୈଲେ ବିରାମୀ ଭର କେହି ମେଲ ମିଶେଇ ପାରିବ
1: ବୁଆ ଚିର ନଗର୍ନୁ ଝଟେଇ ସୁବାସ ମେଡିକୋ ଫର୍ମାମା ଗଇ ଆଲମ ଏହି ବିଶେଷଙ୍କ ସେରା ଚୋକ ଦେଖି କାରକାର ଜାଣି ବାଦ ଛ ନି ତିନି ଜାମ୍ବରୁ सुभाष मेडिको फर्मा बेसीसहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: आइसा के गर्दैछौ तिमी
4: ए रीता तिमी पो म त टिभी हेर्दैछु
3: वाउ यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि
4: यहाँ नजिकै छ नि त भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यहीँबाट ल्याएको हो अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु ल हेर त
5: मोडर्न फर्निचर उद्योग जस्तो नाम उस्तै सामान
6: हाम्रा सेवाहरू मोडुलर किचन दराज पलाङ फोल्डिङ पलाङ लोबे सोफा डाइनिङ टेबल किचन र्याक कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ अफिस डेकोरेसन किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस् मोडर्न फर्निचर उद्योग बेसीसार नगरपालिका 8 भीमसेन स्थान टोल विद्या विकास लाने बाटो लमजुङ प्रोपाइटर विवस बुढाथोकी सम्पर्क मोबाइल नम्बर 9855547779
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
8: Hey yo Kelly, I want to have a life.

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो कुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका सात, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 9841680025।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: हेर्न त्यो परबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
5: होइन है केटा, के को खास कुछ हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
6: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
4: हो। यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्स नै सिलाइन्छ नि।
6: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल लमजुङ। सम्पर्क फोन नम्बर 0665920340, 9840674363 र 9841861608।
5: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी? तालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
5: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9911920981।
8: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त। ल आए बहिनी किन होला
9: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
8: चिन्ता नगर न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बात ल्याउनु छ
9: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
10: प्रोपाइटर अमृत श्रेष्ठ बेसीसहर नगरपालिका 8 झिङ्गेखोला पुल्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लम्जुङको अत्यन्त जरुरी सूचना।
2: किशोरीहरूलाई लक्षित गरेर पाथेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप सेवा लम्जुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
7: यो खोप कसलाई लगाइन्छ?
2: कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
7: खोप सञ्चालन हुने मिति
2: बेसी सहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गतेसम्म, मर्स्याङ्बी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
7: खोप कहाँ उपलब्ध हुन्छ?
2: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
7: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लम्जुङ।
8: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म समय बिहान 10 बजे देखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लमजुङ आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लमजुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064 घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604
9: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा सुरु भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना नेउपाने र सबिना भण्डारीको ममतामय माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ। पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पुनःखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङ।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाइ सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान, जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइको सभा हल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
0: गोपाल परियार, सचिव संचालक समिति। विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम, दर्ता शुल्क 8,000+1,000।
0: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
0: टिम दर्ता शुल्क 2,500+500, पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म, महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे,
1: खेलाड़ी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। एकपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी ₹4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गरे टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98463-34821 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्जु आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्जु प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लम्जु सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्जु खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ निशुल्क स्वास्थ्य शिविर निशुल्क स्वास्थ्य शिविर यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665-20004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखिराख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने अतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665-20004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665-20004
3: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
1: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
3: कहाँ जाने नि तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
1: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ
4: हाम्रा सेवाहरू यस तोसी हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847647245।
5: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसीसहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9857745।

0: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुर बुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो

0: फर्माइका रेडीमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: कर्पुरेश्वर सिसा पसल बेसी शहर नगरपालिका 8 सेरा चोक लमसुङ प्रोप्राइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 0665205022 मोबाइल नम्बर 9865056719
0: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर।
2: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
1: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
2: यो खोप कसलाई लगाइन्छ?
1: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
2: खोप सञ्चालन हुने मिति
1: बेसी शहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गतेसम्म, मर्स्याङ्गदी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
2: खोप कहाँ उपलब्ध हुन्छ?
1: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
2: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
3: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बौद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चन्ती गाउँपालिका 1 र 2 होचोको घन पोखरा लमजुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064154, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
0: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

हजुर नमस्कार नमस्कार नमस्कार, स्वागत छ रेडियो चौतारी 91.4 मेगाहर्जको प्रस्तुति चौतारी कल टाइमको पर्खाइमा बस्नु भएको श्रोताबिनहरू, सदाका दिन गए आज पनि म भगवती उपस्थित भएको छु र प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ प्रमोद अधिकारीले। श्रोता मित्र, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663-5183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शुक्रबार व्यवसायमा छौ, शुक्रबार व्यवसायमा भने तपाईँले आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ, रमाइला रमाइला मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यदि तपाईँले हाम्रो फेसबुक पेजबाट लाइभ भइरहेको कार्यक्रम सुनिरहनु भएको छ भने कमेन्ट मार्फत पनि सम्झन सक्नुहुनेछ र रेडियो चौतारी 91.4 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ र हाम्रो पात्र एप्सबाट पनि हाम्रो कार्यक्रम आइरहेको छ, कार्यक्रमलाई हजुरहरूले सुन्न सक्नुहुनेछ र हामीसँग कल सम्पर्कमा जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। आइतबारको दिनमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटना बिर्सिन नसक्ने छिन् र पुरानो दिन बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने हामी तपाईँहरूको प्रतिभाको खोज गर्नेछौ। तपाईँहरूभित्र के कस्तो प्रतिभाहरू लुकेर रहेको छ त गीत कथा गजल मुक्तक कविता भन्न सक्नुहुनेछ भने मंगलबारको दिनमा भने तपाईँले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने तपाईँहरूको घर परिवारबाट बाहिर रहनुभएको इष्टमित्र आफन्तहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ भने बिहिबारको दिनमा भने तपाईँहरूले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ। आज भने हामी शुक्रबार बसाईमा छौ, शुक्रबार बसाईमा भने तपाईँले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने तपाईँहरूको लागि भनेर गाउँका नै प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर पनि तपाईँ आफैले दिनुपर्ने हुनेछ। श्रोता मित्र, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663-5183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यति बेला भने सांगीतिक कसैली

0: हजुर, यो समग्र सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्र। कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शुक्रबार व्यवसायमा छौ। शुक्रबार व्यवसायमा भने श्रोता मित्र तपाईँहरूले आफ्नो रोजाएको गीत बजाउन सक्नुहुनेछ र आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई गीत मार्फत सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। कति साथीहरू आफ्नो काममा बिजी हुनु भएको छ होला, आफ्नो कार्यव्यस्तताको कारणले फोन सम्पर्कमा जुट्न सक्नु भएको छैन होला, तर पनि केही छैन, कार्यक्रम चाहिँ सुनेर साथ दिनुहोला भन्न पनि चाहन्छु। श्रोता मित्रहरू, प्रत्येक दिन हाम्रो यो चौतारी कल टाइममा फोन गर्ने श्रोताबिनहरू एकजना लक्की कलरलाई गिरफिन झोल मोमोबाट एक प्लेट झोल मोमोको व्यवस्था गरिएको छ। तपाईँहरू पनि लक्की कलर बन्न सक्नुहुनेछ है श्रोता मित्रहरू। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ, मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। तपाईँहरूलाई कार्यक्रम कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। श्रोता मित्रहरू कमेन्ट मार्फत पनि सम्झन सक्नुहुनेछ र रेडियो चौतारी 91.4 MHz पनि सुन्न सक्नुहुनेछ। यदि तपाईँहरू इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने कार्यक्रम लाइभ भइरहेको छ, लाइभ मार्फत पनि सुन्न सक्नुहुनेछ र सम्झना समर्पण गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शुक्रबार व्यवसायमा छौ। शुक्रबार व्यवसायमा भने तपाईँलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ र आफ्नो साथी इष्टमित्र आफन्तजनहरूलाई गीत मार्फत सम्झना पनि समर्पण गर्न सक्नुहुनेछ। कहाँ के गर्दै हुनुहुन्छ? प्रशस्त मात्रामा पानी पिएर बस्नुहोला श्रोताबिनहरू। भर्खर भर्खर मौसम चेन्ज हुन लागेको छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। यति बेला भने कोही साथी कलर आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्कार
0: भगवती। हजुर नमस्ते, के छ दिदी खबर?
1: खबर यस्तै छ है, आज मजाले घाम लागेको छ
0: है। घाम लागेको छ है,
1: हजुर।
0: अनि खुदीतिर मजाले घाम लागिरहेको छ यति बेला?
1: खुदी होइन है, खुदी भन्दा माथि पुरानो गाउँ भन्ने ठाउँमा हो।
0: पुरानो गाउँको हो?
1: हजुर हजुर।
0: म त चिनिन्न, क्या हो आज त?
1: हजुर
0: म त चिनिन्न नि त, को हुनुहुन्छ र?
1: म आइटिसी तामाङ बोल्दैछु, खुदी भन्दा माथि है।
0: ए ए, पुरानो गाउँ भनिन्छ है। अनि के छ पुरानो गाउँतिरको नयाँ नयाँ खबर सुनाउनुहोस्।
1: नयाँ खबर भन्नुपर्दा अब अहिले हिउँदे आलु लगाउने काम भयो, आज गोरु जोत्ने मेलो छ, त्यही भएर
0: हजुर बिजी हुनुहुन्छ है।
1: हजुर हजुर,
0: यस्तो व्यस्तताको कारण पनि हामीलाई सम्झिनु भयो, धेरै खुसी लाग्यो। हुन्छ, ठिकै छ, विषयवस्तुतिर लाग्यौ। आज भने गीत रोज्ने दिन हो, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ?
1: हजुर, नारायण राईमाझीको निर्माया ठुली भन्ने गीत चाहिँ बजाइदिनुहोस् न है।
0: नारायण राईमाझीको निर्माया ठुली भन्नुभयो?
1: हजुर हजुर।
0: आज हुन्छ, यो गीत मार्फत को कसलाई सम्झना चाहनुहुन्छ?
1: हजुर अस्तबर हजुर, वयस्क दानी हजुरको लागि, अनि टेक्निसियनमा रहनुहुने प्रमोद भाइको लागि, अनि चौतरी एफएम हो तिनको लागि, अघि आउने पछि आउने सबै सबै साथीहरूको लागि भन्न चाहन्छु है।
0: आज हुन्छ दिदी, अहिले त भने छुटौँ है त। हुन्छ, नमस्ते, बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो पुरानो गाउँबाट आइत सरी हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको पालो आइसकेको छ, 0665 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ श्रोताबिनहरू। यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिनु होला। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। आइतबार भने तपाईँहरूले आफ्नो जीवनमा घटेको घटना बिर्सिन नसक्ने क्षण, पुरानो दिन र बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने हामी तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ। तपाईँहरूभित्र लुकेर के कस्ता प्रतिभाहरू रहेका छन् त भनेर हामीले त्यसलाई बाहिर निकाल्ने जमर्को गर्नेछौ। र बुधबारको दिनमा भने घर परिवारबाट टाढा रहनुभएको आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ भने, बिहिबारको दिनमा भने तपाईँहरूले आफ्नो आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ र शनिबारको दिनमा भने हामी गाउँघरले प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँहरू आफैले दिनुपर्ने हुन्छ। श्रोता हामी चाहिँ यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि कल गरेर जोडिन सक्नुहुनेछ। यति बेला पनि साङ्गीतिक सिली

0: हजुर, यो सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल गरेर जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेर नमस्ते।
1: नमस्ते भगवती सुनार बहिनी, म पाउडीबाट लक्ष्मी प्रसाद।
0: हजुर नमस्कार, के छ पाउडीतिरको खबर सुनाउनुहोस्।
1: सबै ठिकै छ, मौसम राम्रो छ, घाम लागेको छ, पानी आएको, पानी आउन त अब सायद नआउला पनि।
0: हजुर
1: भन्नुभएको जस्तो छ, हजुर सबै ठिकै हुनुहुन्छ।
0: हजुर हामी पनि एकदमै ठिक ठाक छौँ। के गर्दै हुनुहुन्छ यति बेला?
1: यति बेला सर्वदा सेवा छैन, बाबा आमाको सेवामा यसो बसिरहेको छु र रेडियो सुन्नु मन लागेर सुन्नु
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है? सुन्छ, ठिकै छ, विषयवस्तुतिर लागौँ है।
1: हजुर
0: हुन्छ, आज भने गीत रोज्ने दिन हो, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ?
1: मैले आज जुन नेपालमा पहिलो चारो रेकर्ड गराउने बबिना भट्टराईले गाउनु भएको पिरातीको गीत भन्ने शब्द रहेको छ, गीतको बोल
0: पिरातीको गीत भन्नुभयो,
1: पिरातीको गीत भइदिने मैले अनुरोध गर्छु बहिनी।
0: हुन्छ, यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम त कुशल कार्यक्रम सञ्चालिका भगवती सुन्दर बहिनी, अनि कुशल कार्यक्रम हाम्रो समाचारहरू बनाउनुहुन्छ रेडियोमा चर्चित हुनुहुन्छ प्रमोद अधिकारीजी, अहिले उहाँ प्राविधिकमा रहनु भएको छ। जतिले यो रेडियो चौकार सुन्ने हुनुहुन्छ सबैलाई अब यो गीत भन्न म अनुरोध गर्छु, र बबिना भट्टराईजीलाई पनि यो गीत सुन्न अनुरोध गर्छु, चाहे उहाँले सुन्दै गर्नुहुन्छ होला भन्दै म बिदा हुन अनुरोध चाहन्छु। नमस्ते।
0: हुन्छ नमस्ते बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो पाउँदीबाट लक्ष्मी प्रसाद मित्र हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँको पालो आइसकेको छ 0 66 5 1 83 डायल गर्दै गर्नुहोला। अहिलेलाई भने उहाँको रोजाएको यो साङ्गीतिक सिन

0: मधुर सांगीतिक कोशीली सिंहको स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल गर्न सक्नुहुन्छ। यति बेला भने कोही साथी कललाई आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते भगवती बहिनी।
0: हजुर, नमस्ते दिदी, सन्चै हुनुहुन्छ? हजुर, ठिकै छु म पनि, हामी पनि एकदमै ठिकठाक छौ। के गर्दै हुनुहुन्छ यति बेला? कता बेसी सहरतिर आउन लाग्नुभयो कि क्या हो?
1: होइन,
0: अब घर पत्नी बेला भयो त्यही भएर हो। हुन्छ, ठिकै छ। यस्तो कार्य व्यस्तताको कारण पनि हामीलाई सम्झिनु भयो, एकदमै खुसी लाग्यो दिदी। मौसम चेन्ज हुन लागेको छ, अलि आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। मलाई पनि अलिकति गाह्रो भइरहेको छ रुगा खोकी लागेर। हुन्छ दिदी, विषयवस्तुतिर लागौ है।
1: हुन्छ, आज नारायण डाइमजीको रामदी पुल तर्नी भन्ने कुरा।
0: रामदी पुल तर्नी बित्तिकै बाँचे भेटा मरे त्यतिकै हो?
1: रामदी पुल तर्नी बाँचे त हुम्ला भेट मरे के गर्ने छ नि?
0: ए, बाँचे त हुम्ला भेट मरे के गर्ने है?
1: हजुर।
0: सुन्छ, यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई
0: हजुर धन्यवाद।
1: अनि भित्र कर्म भाइलाई,
0: हजुर
1: दिदी बहिनीलाई, आशा बहिनीलाई, विक्रम भाइलाई, अघि भर्खरै आएर जानु आइतश्री बहिनीलाई, श्याम प्रसाद भाइलाई, अनि लक्ष्मी प्रसाद मित्रलाई, अनि श्याम पाण्डे भाइलाई, अमसारूलाई, अनि यहाँ मसँग हुने तिन चारजना छौँ हामी यहाँ। अनि आफ्नै सुनिता बहिनी, मुना बहिनी, सलिना बहिनी, सरस्वती बहिनी, बिन्ता बहिनी, कृष्ण लामा, कृष्ण गुरुङ, जीवन मगर, जीवन कार्की, शनिकरा, अनि सबै सबैलाई हुँदै बिराउँछु बहिनी। नमस्ते
0: बाबा। नमस्ते बाबा। है हजुर, उहाँ हुनुहुन्थ्यो गाउँसरबाट, सुषमा हुनुहुन्थ्यो श्रोता मित्र। अब पनि तपाईँको पाठ भइसकेको छ। 0665 81 183 डायल गर्दै गर्नु होला। अहिलेलाई पनि उहाँको रोजाइकै हो साङ्गीतिक सिटी।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
2: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
1: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ।
2: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
1: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
3: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी दुंगा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
4: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भए।
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
11: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
12: स्वरको साथ लयको मन, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश्र अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
1: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
13: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाई?
13: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
14: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
1: दाई म केही दिन बेसी शहरमा बस्नु पर्ने भयो कुन होटलमा बस्ने होला
15: त्यसको लागि त गलेगाउँ होटल छ कि छ नि शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि
1: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ त्यसको लागि केही छुटको व्यवस्था त होला नि है
15: हो नि लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ
11: हजुर हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ
1: स्वादिष्ट स्वस्थकर खाना हाई स्पिडको इन्टरनेट वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल विशेषार आठ लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि प्रोपाइटर ओम प्रकाश गुरुङ सम्पर्क फोन नम्बर 98449943747

0: अर्जुन यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663-520-903, मोबाइल नम्बर 98-461-80-25।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
4: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
3: ए हो र, के पाइन्छ?
4: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
5: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665-20-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-9015।
0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
7: सम्पर्क मोबाइल नम्बर 98-560-45-141 र 98-636-52-615।
8: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।

0: भाइलाई कस्तो छ?
1: एकदमै खुसी राजी छु म नि।
0: खुसी हुनुहुन्छ है?
1: एकदमै घाम चर्किया छ, शीतलमा बसेको छु, कहिले फोन लाग्ला र कुरा गरौँला भन्ने लागिरहेको थियो, ठ्याक्कै फोन लाग्यो अनि कल गरिहाले, एकदम बोली सुन्दै एकदम हर्ष उमङ्ग भइहाल्यो।
0: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद। विषयवस्तुतिर लागौँ है।
1: हुन्छ
0: हुन्छ, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ? आज चाहिँ गीत रोज्ने दिन हो।
1: ए अहिले आएको भाइरल भएको बेतको लौरी के कै के कस्तो नाम अहिले आएछ भाइरल भएछ त्यो गीत, बेतको लौरी ठाउँको ठाउँ भन्ने,
0: बेतको लौरी ठाउँको ठाउँ,
1: हजुर अहिले भाइरल भएछ नि त्यो गीत।
0: हजुर सुन्छ, हामीले भेट्यौँ भने बजाउँछ, भेटेनौँ भने जुन भेट्छ त्यही बजाउँछौँ है त।
1: हुन्छ, भेटिन्छ नि किन नभेट्ने,
0: त्यही पनि हरायो कि भनेर नि।
1: किन हराउँथ्यो, कति भाइरल भएछ अहिले
0: ए हस्। हुन्छ हुन्छ, ठिकै छ हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौँ, को कसलाई सम्झन चाहनुहुन्छ?
1: मिठो बोली गर्नुहुन्छ, मुस्काई मुस्काई हाँसी हाँसी एकदम मन पर्छ तपाईँलाई पहिलो प्रथम।
0: हजुर,
1: अनि त्यसै गरी हामी मुस्काइरहनुहुन्छ हाम्रो प्रमोद अधिकारीज्यूलाई, अनि त्यसै गरी वसन्त अधिकारीज्यूलाई, अनि हाम्रो दिदिया नानीलाई पनि, अनि हाम्रो संसार दादा नाम के हो त्यो संसार दादाको, मगर मगरनी
0: भन्नुहुन्थ्यो
1: नि, आशा हो
0: हजुर,
1: आशा आशाजीलाई पनि सम्झेँ, र सीताराम भाइलाई पनि, अनि चौतारी होल तिमीलाई, र साथीहरू भन्नुभयो त मेरो प्यारी बहिनी रिना बहिनी भलेगाउँबाट आउनुहुन्छ उहाँलाई, अनि त्यसै गरी मुना बहिनीलाई, सलिनालाई, आइतेश्वरी दिदीलाई, आइतेश्वरी दिदीले धेरै भयो नाम नलिनु भएको, कहिले कहिले त नाम लिए पनि अलिकति खुसी लाग्थ्यो होला भन्न चाहेँ, अनि त्यसै गरी हाम्रो सरस्वती लाई, अनि विनिताजीलाई पनि, अनि त्यसै गरी कृष्ण खुदी बगैँचाबाट, अनि त्यसै गरी सुषमा दिदीलाई, अनि राम पाण्डे भाइ, शङ्कर भाइ, लक्ष्मी मिश्राजीलाई, अनि भारतीबाट आउनुहुन्छ कामनालाई, अनि केकी छेत्री दाजालाई, एम सारु भाइलाई, अनि त्यसै गरी हाम्रो कृष्ण गुरु हुनुहुन्छ, अनि मुलो कान्छालाई, र जति जति कमेन्ट गर्नुहुन्छ उहाँहरूलाई सम्पूर्णलाई, अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु। हस्त नमस्ते, बाई बाई।
0: हस् हुन्छ, नमस्ते बाबा है। हजुर, उहाँ हुनुहुन्थ्यो नयाँ गाउँबाट, श्याम प्रसाद हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको पाठ आइसकेको छ, 0665 1183 डायल गर्दै गर्नुहोला, यतिलाई पनि उहाँको रोजाएको यो साङ्गीतिक कोसेली।

0: हजुर, यो सुमधुर साङ्गीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्र। कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0 6 5 1 1 1 3 डायल गरेर मिठो मिठो कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी शुक्रबार बसाएमा छौ। शुक्रबार बसाएमा भने श्रोता मित्र हजुरहरूले आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ, जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। आइतबारको दिनमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटना बिर्सिन नसक्ने क्षण र पुरानो दिनहरूलाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ। हामी तपाईँहरूभित्र के कस्ता प्रतिभाहरू लुकेर रहेका छन् त त्यो प्रतिभाहरूलाई हामी बाहिर ल्याउने जमर्को गर्नेछौ। मंगलबारको दिनमा भने जुनसुकै गीत पनि रोज्न सक्नुहुनेछ तपाईँले। बुधबारको दिनमा भने आफ्नो घर परिवारबाट टाढा रहनुभएको बाहिर रहनुभएको आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ भने बिहिबारको दिनमा भने तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ हजुरहरूलाई मनपर्ने जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ भने शुक्रबारको दिनमा भने तपाईँहरूले फेरि पनि गीत रोज्न सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना पनि गर्न सक्नुहुनेछ। शनिबारको दिनमा भने काम खाने प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँले आफैले दिनुपर्ने हुनेछ। श्रोता मित्रहरू एकदमै बाहिर घाम लागिरहेको होला, पानी पर्न लागेको छ कि के छ कस्तो छ, तपाईँहरू आफ्नो स्वास्थ्यको ख्याल गरेर बस्नु होला। यति बेला भने कोही साथी कलन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यहाँ पुरानो ब्याङ्कचोकबाट विनिता देवकोटा।
0: ए, पुरानो ब्याङ्कचोकबाट विनिता बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: के छ विनिताजी, खबर सुनाउनुहोस्।
1: ठिक छ, एकदम ठिक छ।
0: ठिक छ है, के गर्दै हुनुहुन्छ यति बेला?
1: म बसी बसाई।
0: बसी बसाई छ, खाना त खानुभयो?
1: खाना खाइसकेको।
0: हजुर, कार्यक्रम सुन्दै हुनुहुन्छ कि नै?
1: सुनिरहेको छु।
0: कार्यक्रम सुनेर बस्नु भएको छ है? सुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद, कार्यक्रम सुनेर बस्नु भएको रहेछ, कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनु होला है। सुन्छ, विषयवस्तुतिर लागौँ है त। हुन्छ, आज भने गीत रोज्ने दिन हो, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ? ए, जानी जानी आइन तिम्रो खुसीको क्षणमा भन्ने गीत रोज्नुहुन्छ है? सुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद, कार्यक्रममा सहभागी भइदिनु भयो, गीत रोज्नु भयो। यो गीत मार्फत को कोलाई सम्झन चाहनुहुन्छ?
1: म मेरा सम्पूर्ण ग्राहक महानुभावहरूलाई सम्झन चाहन्छु।
0: सबैजनालाई सम्झिन चाहनुहुन्छ है? भनेपछि हजुरको पसल छ जस्तो लाग्यो है, ग्राहक महानुभाव भन्नुभयो।
1: हजुर, बेसी सर सात पुरानो ब्याङ्कचोकमा गंगा आर्ट्स ग्यालरी भन्ने हजुर।
0: ल हुन्छ, सबैजना हाम्रो गंगा आर्ट्समा जानु होला साथीहरू, सबैजना यहाँ फोटो बनाइन्छ भनेर सबैजनालाई भन्नु होला है त। हुन्छ, कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि सम्झिँदै गर्नु होला, माया नमार्नु होला, अहिलेलाई भनी छुटौँ है त। हुन्छ, नमस्ते बाबा है। हजुर, उहाँ हुनुहुन्थ्यो पुरानो ब्याङ्कचोकबाट विनिता हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँको पालो आइसकेको छ, 0 6 6 5 1 1 3 डायल गर्दै गर्नु होला, अहिलेलाई पनि उहाँको रोजाइको साङ्गीतिक सिलसिला

0: हजुर, यस मधुर साङ्गीतिक कोसेलीपछि पुनः स्वागत छ। यतिबेला भने कोही साथी कलन आइसक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्कार
0: हजुर। नमस्ते, नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म नवलपुरबाट कृष्ण कुमार बोलेको।
0: नवलपुरबाट कृष्ण भन्नुभयो, के छ नवलपुरतिरको खबर सुनाउनुहोस्।
1: ठिक छ हजुर, ठिक छ। अलिअलि पानी पर्न लागेको छ।
0: पानी पर्ला जस्तो भएको छ है?
1: हजुर हजुर।
0: अनि खाना त खानुभयो?
1: हजुर खाए। हजुर हजुरहरूले खानुभयो?
0: हजुर, हाम्रो पनि भइसक्यो। के गर्दै हुनुहुन्छ यति बेला? एकदमै खुसी लाग्यो, यति टाढाबाट पनि हामीलाई यति धेरै सम्झिनुहुन्छ, माया गर्नुहुन्छ।

0: दिलमा ठाउँ छ भन्नुभयो। कसको गीत हो नि यो? थाहा छ,
1: थाहा छैन, यसो सुनिरा हुन्थ्यो त्यही भएर।
0: ए, दिलमा ठाउँ छ भन्नुभयो है? सुन्छ, हामीले हजुरले गायक गायिकाको नाम भन्नुभयो होइन है, भेट्यौँ भने बजाउँछौ, भेटेनौँ भने हामीले जुन भेट्यौँ त्यही बजाउँछौ। हजुरको गीत भेटिसक्यो भनेर भन्नुभएको छ हाम्रो प्राविधिक मित्रले। हुन्छ, ठिकै छ, यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
1: हुन्छ, यो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण हजुरहरूलाई विशेष गरी
0: सुन्छ। धेरै धेरै धन्यवाद हजुरलाई। हस्, कृष्णजी अहिलेलाई भने छुट्टौ है। हस् हुन्छ, नमस्ते बाबा है। हजुर, उहाँ हुनुहुन्थ्यो नवलपुरबाट, कृष्ण हुनुहुन्थ्यो श्रोता मित्र। अब भने हामी कुनै पनि साथीहरूको कल्याण लिन सक्दैनौ। आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो पुरानो गाउँबाट आइतसरी हुनुहुन्थ्यो, पाउदीबाट लक्ष्मी प्रसाद मिश्र हुनुहुन्थ्यो, गाउँसरबाट सुषमा हुनुहुन्थ्यो, नयाँ गाउँबाट श्याम हुनुहुन्थ्यो, पुरानो गाउँबाट पुरानो बेङ्चोकबाट विनिता हुनुहुन्थ्यो र नवलपुरबाट कृष्ण हुनुहुन्थ्यो। जस जसले हामीलाई फोन सम्पर्क गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हाम्रो फेसबुक लाइभमा कमेन्ट गर्नु भएको छ लक्ष्मी प्रसाद मिश्रले, कुशल कार्यक्रम सञ्चालिका भगवती सुनार, प्रमोद अधिकारीज्यूमा नमस्कार भन्नुभएको छ। हजुर नमस्कार, हाम्रो पनि हजुरलाई नमस्कार छ। मिनु लम्तरी मगरले कमेन्ट गर्नु भएको छ, नमस्ते नमस्कार, कार्यक्रम सुन्दैछु पाल्पा पालुङ घर भई, अहिले भने कुवेतको एयरपोर्टबाट सम्झना छ सबैमा भन्नुभएको छ। हजुर धेरै धेरै नमस्कार छ, हजुरलाई पनि हाम्रो धेरै धेरै सम्झना छ। यसरी नै माया गर्नुहोला, यति टाढा प्रदेशमा हुँदा पनि हामीलाई यति धेरै माया गर्नुहुन्छ, कार्यक्रम सुन्नुहुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद। र यस गीतको शब्द रचना लम्जुङका गीतकार एवं सञ्चारकर्मी हरिराम पौडेलदा, गायिका बबिना भट्टराई हुनुहुन्छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज जसले हामीलाई कार्यक्रममा फोन सम्पर्क गर्नुभयो, कमेन्ट मार्फत सम्झिनु भयो, सबैजनालाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै प्राविधिक कक्षाबाट साथ दिनुहुने प्रमोद अधिकारीलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको श्रोतामा भगवती पनि विदा हुन चाहन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला, नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले मध्याह्नको 12 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: जहाज विस्तारमा भएको ढिलाइ र प्राविधिक जनशक्तिको अभावका कारण गम्भीर वित्तीय तथा सञ्चालन संकटमा परेको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको ऋणको किस्ता र ब्याज तिर्न समेत कठिन भइरहेको बताउनु भएको छ। वहाँका अनुसार कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याज दर झण्डै 9.5-10% रहेकाले निगममाथि ठूलो आर्थिक भार परेको छ। COVID-19 समयमा समेत उच्च ब्याज कायम रहँदा झण्डै 7 अर्ब रूपियाँ थप भार परेको निगमको भनाइ छ। यस्तै निगमका 4 इन्जिन मरमतका लागि झण्डै 8 अर्ब रूपियाँ आवश्यक रहेको निगमको भनाइ छ। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने संस्था मात्र नभई राष्ट्रिय गौरव र ध्वजवाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताउनु भएको छ। बैठकमा नेकपाका एमालेका सांसद डाक्टर अर्जुन कुमार कार्कीले वायुसेवा निगमको पछिल्लो कार्य सम्पादनलाई लज्जास्पदको संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गर्नुभएको छ। सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख शान्ति समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ। विशेष गरी आमाहरूले मनाउने यो कठोर व्रतमा व्रतालु महिलाले नदी, पोखरी तथा जलाशयमा स्नान गरी पितृ तथा जिमूत वाहन देवताको पूजा गर्दै व्रतको संकल्प लिने गर्छन्। परम्परा अनुसार व्रतको अघिल्लो दिन महिलाहरूले आँगन लिपोत गरी चोखो बनाउने तथा पिना, तेल, घिरौलाको पात, जियलको पात र बाँसको पात सहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमूता वाहन देवतालाई पिना र तेल चढ़ाउने गरिन्छ। व्रतको मुख्य दिन व्रतालु महिलाहरूले बिहान स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छन्। यस क्रममा दिवंगत हजुरआमा, सासू आमा लगायत 3 पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसादी चढ़ाउने परम्परा रहेको छ। जितियाका अवसरमा महिला समूहमा गीत कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत छ। साथै जेल, बाँस र घिरौलाका पात पूजामा प्रयोग हुने भएकाले प्रकृति तथा वातावरण संरक्षणको सन्देश समेत यस पर्वले दिने गरेको स्थानीयको भनाइ छ। हिजो र अस्ति 2 दिन स्थिर रहेको सुनचाँदीको भाव आज तोलामा 1,500 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भइरहेको छ। हिजो र अस्ति सुन तोलाको 2,93,300 रूपियाँमा कारोबार भएको थियो। यसरी बुधबार सुनको भाव 2,800 रूपियाँले बढ़ेको थियो भने सोमबार र मंगलबार भने सुनको भाव घटेको थियो। सोमबार तोलामा एकै दिन 5,000 रूपियाँले घटेर 2,94,300 रूपियाँमा सुनको कारोबार भयो। यस्तै मंगलबार 3,800 रूपियाँले घटेर 2,90,500 रूपियाँमा सुन कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुन 700 रूपियाँले बढ़ेर 2,79,300 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलाको 25 रूपियाँले बढ़ेको छ। अस्ति र हिजो 4,425 रूपियाँमा कारोबार भइरहेको चाँदी आज बढ़ेर तोलाको 4,450 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाघको आक्रमणबाट कैलालीमा एकजनाको ज्यान गयो, जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरी पालन प्रवर्धनमा जोड लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले उच्च ब्याज दर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू, दुई दिन स्थिर रहेको सुनचाँदीको भाव आज बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। गौरीगंगा नगरपालिका 6 रहेको भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय 40 वर्षीय कृष्ण चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 5 बजे चौधरी सहित 3 सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँग गएका अरू 2 भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ। नेपालमा मौरी पालनको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, रोग तथा परजीवीको संक्रमण, साना खपेटेको प्रकोप र अव्यवस्थित मह शिकारका कारण व्यावसायिक मौरी पालन तथा जंगली मौरी संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मौरी पालन विकास केन्द्र चितवन भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईका अनुसार मौसममा आएको परिवर्तनसँगै मौरी पालकले चरणको अभाव, रोग तथा परजीवीको संक्रमण र साना खपेटेको प्रकोप जस्ता समस्या सामना गरिरहेका छन्। वरिष्ठ महक्षेत्र विकास विज्ञ सुरेन्द्र राज जोशीका अनुसार आर्थिक वर्ष 81-82 नेपालमा 2,76,000 मौरीका घाडबाट 4,278 टन मह उत्पादन भएको छ। अब विदेशको खबर। पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रताप प्रान्त कुनार र दक्षिणी प्रान्त हेलमाण्डमा लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देशबीचको सीमावर्ती तनाव थप चर्किएको छ। अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सर्वसाधारणको ज्यान गएको छ भने 11 घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। तर पाकिस्तानले भने आफ्नो कार्यवाहीमा 22 लडाकु मारिएको दावी गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले हवाई कार्यवाही आतंकवाद विरोधी अभियान अन्तर्गत गरिएको र सीमापार रहेका लडाकुका आश्रयस्थल तथा हतियार भण्डारलाई लक्षित गरेको जनाएको छ। सीमा क्षेत्रमा लामो समयदेखि चलिरहेको सुरक्षा तनाव र दुई देशबीच बढ़दो अविश्वासका बीच भएको पछिल्लो घटनाले क्षेत्रीय सुरक्षामा थप चुनौती बढ़ाएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डो बिना नै पोर्चुगलले यूएफए नेशन्स लीगमा डेनमार्कलाई 4-2 गोलले पराजित गरेको छ। डेनमार्कको मैदानमा भएको खेलमा पोर्चुगलका जीआओ क्यान्सोले, रामोस भिन्टिया र जोआले फलिङ्सले गोल गरेका छन्। डेनमार्कका मिकेल डाम्सकार्ड र रास्मुस होइलुण्डोले एक गोल फर्काए। रोनाल्डो बिना खेलेको पोर्चुगलले लगातार तेस्रो जित निकाल्दै समूह ए मा आफ्नो प्रभाव कायम राखेको छ। प्रशिक्षकसँग विवाद भएका खबरपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। खेलमा डेनमार्कलाई 2 बराबरी गरे पनि पोर्चुगलले दोस्रो हाफमा 2 गर्दै 4-2 सहज जित निकालेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उच्च ब्याजदर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, 4 इन्जिन मरमतका लागि मात्रै झण्डै 8 अर्ब रूपियाँ लाग्ने, तराई मधेसमा जितिया व्रत शुरू, प्रकृति तथा वातावरण संरक्षणका लागि पनि महत्वपूर्ण, 2 स्थिर रहेको सुनचाँदीको भाव आज बढ़्यो, सुनतोलाको 2,94,800 रूपियाँमा कारोबार, पाकिस्तान र अफगानिस्तान सीमामा तनाव, हवाई आक्रमणमा 9 सर्वसाधारण मारिए, क्षेत्रीय सुरक्षामा थप चुनौती, र नेशन्स लीगमा रोनाल्डो बिना नै डेनमार्कमाथि पोर्चुगलको सहज जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: भने आज गाडागाडीको समय आदिवासीको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
3: तै नाच्न त त्यसो भए
2: भाइ भयो तै नाच,
3: उहाँले भन्छ म तै नाच,
2: तै नाच के यसो मात्र
0: होइन होइन हल्ला नगर। अब के गर्ने भने चाहिँ तिमीले म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँच्नुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै हुन्छ, ठिक छ नि? ठिक छ होइन, ठिक छ।
4: दिलमा आएर म नाच्नु पर्ने,

0: ओ केटी हो माथि रोटी घरमा सबैजना आइसक्यो अरे तिमीहरू त कति नकल गरेर बसेको ढिलो भइसक्यो छिटो आइदे
1: आयो आयो
2: ए सुन्नु आज त माथि चार घरी साइडलाई पनि पटमबाट आएको छ अरे नि
0: आज जस्तो कि हामी पनि चार घरी साइडी हो नि के हो केटी हो

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा पेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि? तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
6: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
7: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
8: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
9: ल ल आएँ बहिनी, किन होला?
8: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
9: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
8: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
7: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9556046257 र 9840067787।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98636 52 615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने, बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
2: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एसपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
7: यो खोप कसलाई लगाइन्छ?
2: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
7: खोप सञ्चालन हुने मिति,
2: बेसी सहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म, मर्स्याङ्गदी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कोलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
7: खोप कहाँ उपलब्ध हुन्छ?
2: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
7: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
8: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बौद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने विवरण जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म समय बिहान 10 बजे देखि स्थान साम्बछ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लम्जुङ आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लम्जुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410164 घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467656604
9: नोट मनव्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मनव्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यूपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौ। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका सात, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ। महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेख

0: नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: 21 सभा हुने मिति, समय र स्थान।
0: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहाल खुदी बजार, मसङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शिउरीबार, भोटेवडा सेवा केन्द्र शिउरीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083/6/27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभाहल बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083/6/27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभाहल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति।
3: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
0: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
3: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
0: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
3: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083/25 र 26 गते साँझ 5 बजेसम्म, महिला टीम दर्ता 2083/26 गते साँझ 5 बजेसम्म, उद्घाटन खेल 2083/28 गते बिहान 11 बजे।
0: खेलाडी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। एकपटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गरे टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। आयोजक कन्या देवी क्लब मर्चाङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ, प्रवर्धक मर्चाङ्दी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ, सह प्रवर्धक मर्चाङ्दी गाउँपालिका 4 को उडा कारणले काग्रिङ लम्सुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ, मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: कैसे भी रहे।
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाना द्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाउँ में 14 नंबर गली फोन नंबर स्थान मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुरानी ठाउँ में 14 नंबर गली फोन नंबर 0664 यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौका को फायदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, कामने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी शहर 8 नारायण स्थान चो नवीन बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चो।
4: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900।
2: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुर बुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
2: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
2: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: कर्पोरेश्वर सिसा पसल बेसी शहर नगरपालिका 8-13 चोक लमसुङ प्रोप्राइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 0664520522 मोबाइल नम्बर 9865056719
6: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर
5: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना
1: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
5: यो खोप कसलाई लगाइन्छ?
1: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
5: खोप सञ्चालन हुने मिति
1: बेसी शहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म, मर्स्याङ्गदी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कोलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
5: खोप कहाँ उपलब्ध हुन्छ?
1: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
5: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथै छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार, बेसी सहर नगरपालिका सात भलुवाटार लमसुङ। पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: एकाई सभा हुने मिति, समय र स्थान।
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल, बेसी सहर नगरपालिका, वडा नम्बर 8, मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र, खुदी बजार। मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल, खुदी बजार, मर्स्याङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, भोटेवाडा सेवा केन्द्र सिउँडीबार। मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्जी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक। मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभा हल, बेसी सहर 7 लमजुङ। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक। मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकुसको सभा हल, बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakus.com.nb मा हेर्नुहोला।
3: गोपाल परियार, सचिव, संचालक समिति।
0: बीसौ कन्या देवी कप 2083। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ निप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरुष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम। दर्ता शुल्क 8,000+1,000।
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र।
0: टिम दर्ता शुल्क 2,500+500। पुरुष टिम दर्ता 2,083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टिम दर्ता 2,083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2,083 असोज 28 गते बिहान 11 बजे।
2: खेलाडी संख्या 7+3=10 जना। पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98463-34821 र 97475-1583। खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा गाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: स्वास्थ्य शिविर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
2: किन चिन्ता गर्छे छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
4: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
2: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
4: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
2: डोको थुन्चे नाङ्गो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
4: एक माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको थुन्से नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा पित्तल चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
2: नोट दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वा नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97-4-64-40-65।
0: ओहो ढेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लङ्चुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
0: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लङजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 9842-49129 र 9841-52091।
7: ओइ हेर्न, त्यो पहरबाट आउने समीर नै होइन र भने? बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
0: होइन है केटा, के को खासकुस हो? न्यू गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
8: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
7: हो। यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
9: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2, त्रिवेणी टोल, लङचुङ। सम्पर्क फोन नम्बर 066-520-340, 9846-74-363 र 9641-81-608।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
11: सुन है, आज गाडागरी युवा समूहको आज बसेको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
12: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
13: अनि जो नाचे पनि नाच्ने त हो नि, तै नाच्न त त्यसो भए भाइ भयो तै नाच, अब अहिले भनिसक्नु तै नाच, तै नाच के यसो भन्छ।

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौं। ल हेरे दिनमा यसलाई फोन जाने लस्करे म पनि लागे
1: हल्ला नगर।

0: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती।
4: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
5: सानो कुरामा पनि के को फेर गरेको धुमस,
4: खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
5: बुझ्न डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
2: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्सुङ। सम्पर्क नम्बर 9856046466।
6: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
0: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र, अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरालो, लम्जो, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
9: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
10: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र ह
11: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
10: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
11: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
10: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
11: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652425 06552475 मोबाइल नम्बर 9856445

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं। खोदीमा मौरी पालन सम्बन्धी 4 दिने तालिम जारी रहेको प्रसंगबाट मर्सेङ्गी गाउँपालिका 3 खोदीमा मौरी पकेट विकास कार्यक्रम अन्तर्गत आधारभूत मौरी पालन सम्बन्धी 4 दिने तालिम सञ्चालनमा रहेको छ। हिजो बिहिबारदेखि शुरू भएको तालिम असोज 18 गते आइतबारसम्म सञ्चालन हुनेछ। तालिमको बिहिबार मर्सङ्गदी गाउँपालिकाकी उपाध्यक्ष जुनामाया थापाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। तालिम उद्घाटन कार्यक्रम मौरी पकेट विकास कार्यक्रममा छनौट भएको खुदी कृषक समूहका अध्यक्ष मथुराम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उडा नम्बर 3 का अध्यक्ष दुधमान तामाङको विशेष आतिथ्यता रहेको थियो। यस्तै गाउँपालिका कार्यपालिका सदस्य पारकासी गुरूङ, उडा नम्बर 3 का सदस्य सुमन गुरूङ, मर्सङ्गदी गाउँपालिका कृषक सञ्जालका अध्यक्ष रवि थापा लगायत कृषि सेवा, पशु सेवा तथा आयुर्वेद शाखाका प्रतिनिधि, नाफा परियोजनाका सहजकर्ता तथा खुदी कृषक समूहका सदस्यहरूको उपस्थिति रहेको थियो।

0: तालिममा सहभागी कृषकलाई मौरी पालनका आधारभूत ज्ञान, मौरी व्यवस्थापन, घार व्यवस्थापन, मौरीको आहार, रोग तथा शत्रु व्यवस्थापन, मह उत्पादन लगायतको विषयमा सैद्धान्तिक तथा व्यावहारिक सिप प्रदान गरिनेछ। व्यावसायिक मौरी पालनको प्रवर्धन, कृषकको आय आर्जनमा वृद्धि तथा स्थानीय स्तरमा मौरी पालन व्यवसायको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको पहिलो दिन हिजो एलआई बर्ड अर्थात लीबर्डका बी किपिङ अफिसर सुसन लामिछाने मुख्य प्रशिक्षकका रूपमा रहनु भएको थियो। लमजुङको मर्सेङदी गाउँपालिकाले कार्यालय सहयोगी पदमा एकजना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले करार सेवामा पदपूर्ति गर्न सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। गाउँपालिकाका अनुसार कार्यालय सहयोगी पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसई वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। आवेदकको उमेर 18 वर्ष पूरा भई 35 वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेद्वारको हकमा भने उमेरको माथिल्लो सीमा 40 वर्ष तोकिएको छ। इच्छुक उम्मेद्वारले 2083 असोज 28 गति भित्र मर्स्याङदी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भूलभुले लमजुङमा दरखास्त बुझाउन सक्नेछन्। आवेदन दस्तुर 250 तोकिएको छ। दरखास्तसँग नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, पासपोर्ट साइजको फोटो दुई प्रति, अनुभव खुलेका कागजात तथा परीक्षा दस्तुर बुझाइएको सकल रसिद पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। कर्मचारी छनौटका लागि लिखित परीक्षा र अन्तर्वार्ता हुने गाउँपालिकाले जनाएको छ। थप जानकारी तथा आवेदनको ढाँचा गाउँपालिकाको वेबसाइट http://www.marsyangdi.yamyoyan.gov.np/ प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ। रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको लमजुङ शाखाले पूर्ण सक्तता सुविधा अन्तर्गत आफ्ना एक बिमितलाई 4.5 लाख रूपियाँ बराबरको राहत तथा दावी भुक्तानी गरेको छ। लमजुङ शाखा मार्फत जीवन बीमा गराउनु भएका स्थानीय बासिन्दा टेक बहादुर गुरूङलाई पूर्ण असक्तता बीमा दावी बापत रू 4 लाख नगद भुक्तानी गरिएको हो। बीमा गराएपछि भवितव्य आइपर्दा कम्पनीले देखाएको यो द्रुत र पारदर्शी सक्रियताले बीमित परिवारलाई ठूलो आर्थिक राहत मिलेको छ। निक्षेप र सुरक्षाको उद्देश्य सहित बीमित टेक बहादुर गुरूङले विक्रम सम्वत 2079 सालमा कम्पनीको लमजुङ शाखा मार्फत रिलायबल सुलभ बाल जीवन बीमा प्लस योजना अन्तर्गत 16 वर्ष अवधिको रू 4 लाख बीमाङ्कको जीवन बीमा गराउनु भएको थियो। तर दुर्भाग्यवश केही समय अघि बीमित गुरूङलाई अचानक प्यारालाइसिस देखिएको थियो। उहाँको स्वास्थ्य अवस्था र चिकित्सकको प्रतिवेदन पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने कम्पनीको कानूनी मापदण्ड अनुरूप रहेको प्राविधिक पुष्टि भएपछि इन्सुरेन्सले सोही सुविधा अनुसारको रू 4 लाख दावी रकम ढिलाइ नगरी भुक्तानी गरेको हो। उक्त महत्वपूर्ण दावी भुक्तानी पाएसँगै निज गुरूङले आगामी अवधिका लागि रू 4 लाख बराबरको बाँकी बीमा शुल्क प्रिमियम बुझाउन नपर्ने गरी पूर्ण छूट सुविधा समेत प्राप्त गर्नुभएको छ। रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दावी भुक्तानी सेवा मार्फत आफ्ना बीमित प्रतिको संस्थागत दायित्व निरन्तर पूरा गर्दै आएको छ। कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उहाँको परिवारलाई आवश्यक परेको यस्तै कठिन र संवेदनशील समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो राष्ट्रिय प्रतिबद्धतालाई निरन्तर कायम राख्ने दह्रो विश्वास व्यक्त गरेको छ। मनाङको चामेमा मर्स्याङदी नदी थुनिएको 6 दिन बितिसक्दा पनि अवस्था नाजुक रहेको भन्दै सुमित पाण्डेले सरकारको पूर्व तयारी र विपद व्यवस्थापन प्रति प्रश्न उठाउनु भएको छ। पाण्डेका अनुसार स्थानीय सरकारले डोजर परिचालन गरेको 5 दिन बितिसकेको छ भने मर्स्याङदी नदीको बहाव दिन प्रतिदिन बस्तीतर्फ बढ़िरहेको छ। नदीको बहाव बढ्दै जाँदा स्थानीय बस्ती र घरहरू जोखिममा परिरहेको अवस्थाप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। प्रदेश सरकार घटनास्थल पुगेर अवस्था अवलोकन गरे पनि संघीय सरकारको उपस्थिति र प्रभावकारी सहयोग नदेखिएको उहाँको भनाइ छ। जोखिममा रहेका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान भनिए पनि उनीहरूका लागि सुरक्षित स्थान कहाँ छ र सरकारले टेन्ट लगायत आवश्यक व्यवस्थापन कहाँ गरेको छ भन्ने उहाँले प्रश्न उठाउनु भएको छ। बाढ़ीको जोखिम बढ़दै गएको अवस्थामा पूर्व तयारी किन हुन नसकेको भन्दै पाण्डेले बस्ती बगेपछि मात्रै सरकारले आवश्यक कदम चाल्ने हो कि भन्दै प्रश्न समेत गर्नुभएको छ। उहाँले बाढ़ी आएको छ दिनसम्म प्रभावित नागरिकका लागि सरकारले के गर्यो भन्ने प्रश्न समेत उठाउनु भएको हो। सन्तानको दीर्घायु सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ। विशेष गरी आमाहरूले मनाउने यो कठोर व्रतमा व्रतालु महिलाले नदी पोखरी तथा जलाशयमा स्नान गरे पितृ र जिमूत वाहन देवताको पूजा गर्दै व्रतको संकल्प लिने गर्छन्। परम्परा अनुसार व्रतको अघिल्लो दिन महिलाले घर आँगन लिपपोत गरी चोखो बनाउने तथा पिना तेल घिरौलाको पात जियलको पात र बाँसको पात सहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमूत वाहन देवतालाई पिना र तेल चढ़ाउने गरिन्छ। व्रतको मुख्य दिन व्रतालु महिलाले बिहानै स्नान गरी सूर्य देवलाई तोरीको तेल र पिनाको अर्घ्य दिएर निराहार व्रत गर्ने गर्छन्। यस क्रममा दिवंगत हजुर आमा सासू आमा लगायत तीन पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसादी चढ़ाउने परम्परा समेत रहेको छ। जितियालाई कतिपय स्थानमा षोडश मातृका श्राद्धका रूपमा समेत लिने गरिएको छ। व्रत अघि बेलुकी व्रतालुले विभिन्न परिकार दही मिठाई माछा तथा कोदोको रोटी खाने चलन छ। मुख्य व्रतको क्रममा पूजा सामग्रीको डाली तयार गरी पूजा गर्ने र व्रतको समय पूरा भएपछि परिवारका सदस्यले डाली खोलेर प्रसादी बाँड्ने परम्परा रहेको छ। त्यसपछि मात्र व्रतालुले पानी तथा अन्य खानेकुरा खाने गर्दछन्। जितिया व्रत थारू समुदाय सहित तराई मधेसका विभिन्न समुदायका महिलाले पुस्तौंदेखि मनाउँदै आएका छन्। उमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बोलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गोलशन झा, बसीर अहमद, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्। विश्वकप लीग दुई अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अंक सहित छैटौं तथा नेपाल 32 खेलमा 24 अंक सहित सातौं स्थानमा छ। हवस् त यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवतीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमसुङ, प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
0: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर तेगजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
7: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
8: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र, के पाइन्छ?
8: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845444264 र 9847609015।
9: दाईको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरिसाध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
10: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
9: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
10: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
9: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ।
6: हाम्रा सेवाहरू यस तोसी हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847647245।

0: ओ केटी हो माथि रोजी घरमा सबैजना आइसक्यो रे, तिमीहरू त कति नक्कल गरेर बसेको, ढिला भइसक्यो, छिटो आइज।
1: आयो आयो।
2: ए सुन्न, आज त माथि चार घरी साइना पनि पटनबाट आएको छ रे नि।
0: आज जस्तो कि आज हामी पनि चार घरी साइडी हो नि। के हो केटी हो?

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने अतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004।
2: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
3: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
2: त्यहाँ त ब्रोइलर कुखुरा, सल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
2: ल त, म पनि त्यतै जाने भएँ।
4: बुढाथोकी ब्रदर्स सप्लायर्स सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
5: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
6: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
8: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
9: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै
6: भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।

0: सहरमा विशेष छुटमा पाइन्छ।
1: बेसी सहर सेरा बजारमा रहेको कामच्य फर्निचर एण्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
2: नोट, कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
1: कामाख्या फर्निचर एण्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।

0: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसाध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827172 र 9447747245। दोस्ती हेयर कटिङ, तपाईँको

0: लौ न सुरु गरौ न रात छिपी गयो
1: अनि बाटुलीसँग भिन्ने तनेरि खै त
2: अनि त्यहाँ हाम्रा छाला चौरी परेछ र
1: तँलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
2: त्यसो सर त लगाउ आएर जे भन्छौ त्यो मानौ
3: होइन हाम्रा पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी थिए
3: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
4: सुन्दिम न त सुन्दिम
1: यदि बाटुली हारे पुर्णेको स्वास्नी बन्न तयार छे तर पुर्णे हार्यो भने
4: हार्यो भने
1: यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ
4: क्यार्ने हो के छ विचार
3: कस्तो लाग्यो शर्त
5: रसिलो
3: ल सुरु गरौँ
4: ल अलिक खिपेर दे त
3: ल रङ्गा दिउँ

0: ए मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने रामै राजा थिए र पोसी त भइथिन् रानी।
1: के भयो के भयो गाउँ कि
2: सर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ एक परदेशी मरेर पनि घर फर्किन्छ भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो वर्षौं पछि म गाउँको घाटमा आइपुगे।

0: माया गर्छु भन्ने भावी तर यतिसम्म जोड पर्छ भन्ने थाहा थिएन।
1: के झुट बोले मैले दिख
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ भन यति ठुलो कुरा किन लुकायो मसँग
1: मसँग कुरा भन्दैन।

0: उहाँको रिपोर्ट हेर्दा उहाँलाई ब्लड क्यान्सर देखिएको छ।
1: म पनि मर्छु है,

0: सायद मिल्थ्यो जिन्दगी भन्दा बढी मलाई खोज्दैछ साथी छुटाडा
1: तिमी टाढा जाँदैछ तर तिमी भन्दा नजिक मेरो अरू कोही छैन जीवन र मृत्यु जस्तै

0: मलाई खोज्दैछ। जाँदैछु टाढा,
1: तिमी टाढा जाँदैछ, तर तिमी भन्दा नजिक मेरो अरू कोही छैन। जीवन र मृत्यु

0: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य।
1: पर्सीदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने।
2: सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने गरी तयारी। उत्तरी नाका ठप्प हुँदा तिहारलाई आवश्यक सामग्री अभाव हुने चिन्ता। तातो पानी नाका तत्काल खोल्न व्यवसायीको माग।
3: विकल्पमा अब हामीले तातो पानी खोल्नु पर्छ, राज्यले कुन निर्णय पहल गर्नुपर्छ भनेर हामी त्यसैको लागि पहल गरिरहेछौँ।
1: भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेर प्रदर्शन। जन्तर मन्तरबाट 700 भन्दा धेरै प्रदर्शनकारी पक्राउ।
2: र ओमानमा हुने लिग टु श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
9: सो वाट नेक्स्ट?
8: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ।
9: लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
7: थप जानकारीको लागि 98513-14531 वा व्हाट्सएप र भाइबर नम्बर 98023-55678 सम्पर्क गर्नुहोस्।
9: एनआईसी एसिया क्यापिटल।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्च स्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिता, बढ़ेको हिम पहिरो, बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल आफैले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो।
2: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाएका छन्। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै

0: झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामले हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यान आकर्षण गराए। राष्ट्रसभाका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्ष अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्ष अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्ष अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। आजको बैठकलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्ष बीचको सहकार्यको प्रशंसा गर्नुभयो। उहाँले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिले त्यसै अनुसार भूमिका निर्वाह गरेको समेत उल्लेख गर्नुभयो।
1: प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषयकै कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनैतिक दलहरूले गरेको व्यथितिको कारण मात्र नभई भविष्यप्रतिको आशा समेत रहेको उहाँको भनाइ छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21 औं शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनुभयो।
1: यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीमा हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ।
0: कांग्रेसको वर्षीय आइतबारदेखि हुने 15 औं महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाण्डु जिल्ला सभापति सबुज कृष्ण बानियाको समेत जगत्वमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मंचमा मंच व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय छानेपामा आजदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन प्रविधि मैत्री हुने जानकारी दिनुभयो। उहाँका अनुसार तामझाममा हुने छैन भने प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री तास्ने काम नगरिने पनि उहाँले बताउनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय सहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा उत्तरी नाका ठप्प हुँदा व्यवसायी र बजारमा परेको असर बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
7: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
6: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
7: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
7: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिनजेल हामीले राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई, संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य, निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषयका कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्थापन मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी पल्ल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो।
1: गएको भदौ 10 गतेको भटेकोशी बाढीले चीन जोड्ने मुख्य नाका रसुवागढ़ी तथा तातोपानी सड़कमा क्षति पुगेपछि चीनबाट हुने आयात ठप्प छ। साथै बाढ़ीले चाड़पर्वका लागि चीनबाट ल्याइँदै गरेका झण्डै 200 कन्टेनर सामान बगायो। चीनबाट लत्ता कपड़ा जुत्ता विद्युतीय सामग्री फलफूल लगायत सामान आयात हुन्छन् र यही सामानले नेपालको झण्डै 80% बजार ओगट्ने गर्छ। बाढ़ी र पहिरोले वैकल्पिक रूपमा प्रयोग भइरहेको कोराला नाकाको बाटो समेत अवरूद्ध भएपछि अहिले कुनै पनि उत्तरी नाकाबाट नियमित आयात हुन सकिरहेको छैन। हामीले हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीलाई चीन तर्फको नाका बन्द हुँदा अहिले सामान आयातको अवस्था के छ भनेर सोधेका छौं।
8: चीनसँग व्यापारमा सबै उत्तरी नाका बन्द भएको अवस्था छ। रसुवागढ त अब सम्भावना नै रहेन, त्यो त अब धेरै पछि कुरा भयो। तत्काल त्यसपछि तातो नाकामा पनि अब उता चिनिया पक्षले एकतर्फी रूपमा नाका आवाजातलाई बन्द गरेपछि चाहिँ अहिले हामीले उता कोराला नाका विकल्पको रूपमा काम गर्दै आएको थियौँ। त्यो भनेको अलिक हामीलाई अब खर्चको हिसाबले धेरै नै महँगो पर्न आउँछ। जस्तो उदाहरणको लागि रसुवाबाट हाम्रो यता गाडी आउँदा 1,20,000 जति भाडामा हाम्रो काठमाडौँ आइपुग्थ्यो, तातोपानीबाट गाडी आउँदा 70-75,000 जति भाडामा यता आइपुग्थ्यो। त्यता र अहिले हामीले अब 4,00,000-4,50,000 रुपियाँमा गाडी आउन पनि मानिरहेको छैनन्। अब दूरी पनि अब झन्नै 350 किलोमिटर जति बढी पर्छ उतार आउने बेलामा। विकल्पमा कुनै नागरिक पनि अहिले काम भएको छैन।
9: चाडपर्वको बेला आयो त्यसको लागि हामीसँग सामानहरू चाहिँ मौजदा छ कि दसैँ तिहारकै सामानहरू आउनै पाएन?
8: अधिकांश व्यापारीहरू व्यवसायीहरूको सामान चाहिँ आएको छैन। अहिले सिपबाट त समुद्री बाटो प्रयोग गर्नुभएको साथीहरूको अलिअलि छिटो रूपमा आइरहेको छ। त्यो 50-55 दिन लाग्छ समुद्रबाट कलकत्ता हुँदै बिरगञ्जबाट सामान ल्याउनलाई। अब यता ल्याएको सामान करिब 200 जति लोड गाडी यता बगे। अब अनि बाँकी रहेको सामान केही कोरालातिर गएको सामानहरू अब त्यो पनि आउनु भएन। केही सामान आयो त्यस अधिकांश सामान उतैतिर छ। अहिले बजारमा त्यही भएका पुरानो सामानहरू अलिअलि यसो बेचबिखन गरिरहेका छन् व्यवसायीहरूले। नयाँ सामान त्यस्तो पर्याप्त मात्रामा आएको छैन, भित्रेको छैन। सामान आउँदाखेरि एकदम अब मूल्य पनि वृद्धि भएर आउने भयो, डलर रेट पनि बढ्याएको छ, अब चिनिया युएन पनि बढेको छ, तीमाथि अहिले हाम्रो जुन ढुवानी भाडा पनि अत्याधिक बढेको हुनाले अब एक त सामान टाइममा आउँदैन, दोस्रो आयो भने पनि अब मूल्य चाहिँ 15-20% मूल्य अथवा आइटम हेरेर सामानको प्रकृति हेरेर कुनै 30%सम्म मूल्य वृद्धि भएरै आउँछ अहिले आउँदाखेरि चाहिँ। अब
9: हामीले त्यसको के योजना बनाएको छ? अब चाडपर्व लक्ष्य केही न केही त हुन्छ होला पक्कै पनि।
8: विकल्पमा देखिएको तातोपानी नागा मात्रै हो अहिले। अब उता कोराला नागामा पनि अब बाढीले र यो बाटो बन्द भएपछि बन्दै भयो। त्यसपछिबाट विशेष यो नोभेम्बरदेखि कोराला नागा काम हुँदैन, यो हाई अल्टिच्युड र यो हिउँको कारणले गरेर 3-4 महिना त्यहाँ डिस्टर्बै हुन्छ। अहिले विकल्पमा अब हामीले तातोपानी खोल्नुपर्छ, तातोपानी नागा पुनः सञ्चालन गर्नको लागि राज्यले कुटनीति पहल गर्नुपर्छ भनेर हामी मन्त्रीज्यू लगायत अब सांसदज्यूहरू माननीयज्यूहरूको ध्यान आकर्षण गरिरहेका छौँ। अनि हामीले सिन्धुपाल्चोकको दुईटै माननीयज्यूहरूको ध्यान आकर्षण गराएका छौँ। उहाँहरूले नि संसदमा कुरा अब उठाइराख्नु भएको छ। सम्भवतः हामी आशा गरौँ अब छिटोभन्दा छिटो खोलिएदेखि अब के व्यापारीलाई के सहज हुन्छ कि भन्ने अब हाम्रो हिमालय सिंहपार वाणिज्य संघको पनि बुझाइ छ। हामी त्यसैको लागि पहल गरिरहेका छौँ।
9: खुद्रा व्यापारीहरूको चाहिँ के छ, उहाँहरू के भन्नु भएको छ?
8: उहाँहरूको त अब बजारमा गइसकेको छैन नि, दुखेसो छ। सामान बगनीको बग्यो, मानसिक पीडा त्यत्तिकै छ। ब्याङ्क वित्तीय संस्थाबाट लोन लिएका हुन्छन्, बाँकी रहेको सामान पनि नआउने। अब यहाँ भोलि अब तिरो भारे यताउता कम्तीमा यो व्यवहार मिलाउनु नै अप्ठ्यारो छ भन्नुहुन्छ, दुखेसो पोख्नुहुन्छ। अब दुखेसो पोख्नु स्वाभाविकै पनि हो, मान्छेको भएको पुँजी नै बगेको छ। अब अलिअलि बाँकी रहेको सामान पनि आउँदैन, अब त्यो हिसाबले पीडा नै छ नि बजारमा त।
1: उहाँ हुनुहुन्थ्यो हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्की। फेरि पनि खबरकै सिलसिला, भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क प्रशासनले आग्रह गरेको छ। साथै नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनको अनुरोध छ।
0: जर्मन नागरिक जोसेफ पीटर रिन्ड फ्लाइजको निजी संग्रहमा रहेका 13औंदेखि 20औं शताब्दीसम्मका 800 भन्दा धेरै महत्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा ती दस्तावेज हाइडलबर्ग विश्वविद्यालय अन्तर्गत हाइडलबर्ग एकाडेमी अफ साइन्सेस एण्ड ह्युमेनिटीजका प्राध्यापक एलेक्स माइकल्स तथा डाक्टर मनिक वज्राचार्य र राजन खतिवड़ाले संयुक्त रूपमा राष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको हो। प्राध्यापक माइकल्स रिन्ड फ्लाइजका छोरा वाल्टर रिन्ड फ्लाइजका साथी हुनुहुन्छ। छोरा वाल्टरले बुबाका दस्तावेजहरू नेपाल फिर्ता गराउनका लागि प्राध्यापक माइकल्सलाई हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि प्राध्यापक माइकल्सले हाइडलबर्ग विश्वविद्यालय मार्फत नेपाललाई हस्तान्तरण गर्नुभएको हो। परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा ती ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेख लगायतलाई हस्तान्तरण गरिएको हो। सन् 1780 र 1990 दशकमा नेपालबाट संकलन गरिएका यी संग्रहमा ताडपत्र, रूक्का, लालमोहर लगायत 800 भन्दा धेरै राजकीय लिखतहरू समावेश छन्। यो संग्रहलाई हाइडलबर्ग विश्वविद्यालयको पुस्तकालय र हाइडलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठानद्वारा संरक्षण र सूचीकरण गरी नेपाल सरकारको सहकार्यमा नेपाल फिर्ता गरिएको हो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
10: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएफ सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुके समय में चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत 15 जना र 1 जना बम्पर गरी 16 जना विजेता घोषणा गरेको हो। हरेक दिनका दरले 15 जनाले जनही 1 लाख र 1 जनाले बम्पर उपहार अन्तर्गत 10 लाख रूपियाँ पाएका छन्। विभागका अनुसार नेपाल पेट्रोलियम प्राइवेट लिमिटेडबाट 21,000 रूपियाँको सामान किन्ने कुपन नम्बर 07-31-10-20-25-71 का ग्राहकले बम्पर उपहार जितेका हुन्। घोषणाका अनुसार पर्साका लालबाबु शाह कानूलाई 10 लाख रूपियाँको बम्पर उपहार परेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो। विगतका विभागका अनुसार गएको असोज 1 देखि हिजो 15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएका बिल लिएका उपभोक्ता 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए।
2: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ। निप्से परिसूचक 11.90 अंकले घटेर 2,587.25 बिन्दुमा रोकिएको हो। आज 0.45% बजार घटेको छ। हिजो 4,89,00,00,000 रूपियाँ बराबरको कारोबार भएकोमा आज 356 कम्पनीका 1,19,12,550 किता शेयर किनबेच हुँदा 4,29,37,74,181 रूपियाँ बराबरको कारोबार भएको छ।
3: सन्तानको दीर्घायु सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ। जितिया व्रत थारू समुदाय सहित तराई मधेसका विभिन्न समुदायका महिलाले पुस्तौदेखि मनाउँदै आएका छन्। सन्तानप्रतिको माया, पारिवारिक सद्भाव र धार्मिक आस्थासँग जोड़िएको यो व्रत महिलाको सामूहिक भेटघाट तथा सांस्कृतिक प्रतिभा प्रस्तुत गर्ने अवसरका रूपमा समेत विकसित हुँदै गएको छ। जितियाका अवसरमा महिला समूहमा गीत कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेटघाट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत बढ़ेको छ।
2: काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ड्यूटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। टेकु अस्पतालमा हिजो केही व्यक्तिले ड्यूटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। त्यसपछि प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा किर्तिपुर नगरपालिका 4 का रामकुमार बुढाथोकी, आयुष बुढाथोकी र सचिन बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 जना भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ। राजधानी दिल्लीको जन्तर मन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रो जनता पार्टी सीजेपीले आन्दोलन शुरू गरेको हो। यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए। प्रदर्शनमा आम आदमी पार्टी आप, विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन्। आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेका खबरमा उल्लेख छ। प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्।
2: यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्मको चर्चा रहेको छ। यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक आकोन जेलोरले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिश कोरोनर रहेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। ओमनमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बोलर सम्पाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमनमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमन 28 खेलमा 31 अंकका सात चौथो, क्यानेडा 32 खेलमा 25 अंक सहित छैटौं तथा नेपाल 32 खेलमा 24 अंक सहित सातौं स्थानमा छ।
2: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य।
2: पर्सीदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने।
3: सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने गरी तयारी। उत्तरी नाका ठप्प हुँदा दशैं तिहारलाई आवश्यक सामग्री अभाव हुने चिन्ता। तातो पानी नाका तत्काल खोल्न व्यवसायीको माग।
2: भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेर प्रदर्शन। जन्तर मन्तरबाट 700 जना भन्दा धेरै प्रदर्शनकारी पक्राउ।
3: र ओमानमा हुने लीग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्लेषणले हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।
0: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari, 91.4 MHz.
4: बुढा, ए बुढा, इस पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
7: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लम्सुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462 र 98403 1989।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लम्सुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना लेउपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लम्सुङ।
1: हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने, बडो ह्यान्सम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
2: होइन है केटा, के को खास कुस हो? यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
3: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
1: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाड पर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स बेसीसहर 2 त्रिवेणी टोल लम्सुङ। सम्पर्क फोन नम्बर 0665203040, 9846074363 र 9841181608।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। मर्स्याङदी गाउँपालिकाद्वारा विपद प्रभावित परिवारलाई राहत तथा पुनस्थापना सहयोग कोष मार्फत 7 परिवारलाई 4,50,000 रूपियाँ सहायता। लमजुङ कंग्रेसको नयाँ समावेशी नेतृत्व चयनले पूर्णता पायो, 15 महाधिवेशनमा 4 समावेशी प्रतिनिधि निर्वाचित। सुन्दर बजारमा नसर्ने रोग न्यूनीकरणका लागि समुदायमा स्वास्थ्य सेवा प्रदान, कुल 124 जना लाभान्वित। मर्स्याङदी नदी थुनिएको 6 दिन बितिसक्दा पनि चामेमा जोखिम कायमै, सरकारको पूर्व तयारी र विपद व्यवस्थापन प्रति सुमित पाण्डेले उठाए प्रश्न। र यस वर्षको मनसून बाहिरिने चरणमा अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। लमजुङको मर्स्याङदी गाउँपालिकाले विपद प्रभावित परिवारलाई राहत तथा पुनस्थापना सहयोग उपलब्ध गराएको छ। अविरल वर्षा तथा पहिरोका कारण प्रभावित भएका परिवारलाई गाउँपालिकाले विपद व्यवस्थापन कोष मार्फत राहत तथा सहायता उपलब्ध गराएको हो। गत साउन 11 गते मध्य नेपाल नगरपालिका 7 भाटबेसीमा पहिरोमा परि ज्यान गुमाएका मर्स्याङदी गाउँपालिका 1 59 वर्षीय टीका बहादुर विक र उहाँकी 15 वर्षीय छोरी विनिता विकका परिवारलाई जनही 1,00,000 रूपियाँको दरले 2,00,000 रूपियाँ राहत प्रदान गरिएको छ। यस्तै पहिरोमा परि घाइते भएका 50 वर्षीय सुकमाय विक र 16 वर्षीय अस्मिता विकको उपचारका लागि जनही 25,000 रूपियाँका दरले 50,000 रूपियाँ उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। मर्स्याङदी गाउँ कार्यपालिकाको कार्यालयको असोज 6 गतेको निर्णय अनुसार उक्त रकम विपद व्यवस्थापन कोषबाट उपलब्ध गराइएको हो। यसैगरी मर्स्याङदी गाउँपालिका 2 घनपोखराको बास्कुटी क्षेत्रमा पहिरोका कारण जमीन चिराचिरा परेको र बस्ती थप जोखिममा परेपछि 5 परिवारलाई बस्ती स्थानान्तरण तथा घर पुननिर्माणका लागि जनही 40,000 रूपियाँको दरले राहत तथा सहायता उपलब्ध गराइएको छ। राहत पाउने परिवारमा कुमराज विक, आकृति विक, कमला विक, मायादेवी विक र गोविन्द विक छन्। गाउँपालिकाले विपद प्रभावित नागरिकको सुरक्षा, पुनस्थापना तथा आवास व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित ओडा, सुरक्षा निकाय तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङ जिल्लामा चुनावी नतिजाहरू सार्वजनिक हुने क्रमसँगै पार्टीको नयाँ समावेशी नेतृत्व चयनले पूर्णता पाएको छ। यसै क्रममा विभिन्न महत्वपूर्ण तथा आरक्षित क्लस्टरतर्फ निकै बलियो मत परिणामका साथ उम्मेद्वारहरू निर्वाचित भएका छन्। समावेशी प्रतिनिधित्वको सवालमा अत्यन्तै महत्वपूर्ण मानिएको अल्पसंख्यकतर्फ बिमबहादुर तुरा 792 मत जस्तो जिल्लाकै भारी र अत्यधिक लोकप्रिय मत ल्याएर विजयी हुनुभएको छ। उहाँले प्राप्त गर्नुभएको यो मतले आम प्रतिनिधिहरू माझ उहाँको बलियो सांगठनिक पकड र लोकप्रियतालाई पुष्टि गरेको छ। यसैगरी दलित कोटातर्फ भीमसेन दमाई 758 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने अपाङ्गता क्लस्टर तर्फबाट सरोज सेढाई 541 मत प्राप्त गरी विजयी हुनुभएको छ। साथै लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा अविचलित रूपमा लाग्नुभएका प्रजातन्त्र सेनानी रामहरि न्यौपाने 544 मत प्राप्त गरी शानदार रूपमा विजयी हुनुभएको छ। पार्टीभित्र उत्पीड़ित अल्पसंख्यक र फरक क्षमता भएका सबै वर्गको वास्तविक अपनत्व स्थापित गर्न र उनीहरूको हकहितका मुद्दालाई माथिल्लो तहसम्म पुर्याउन यी निर्वाचित नेतृत्वको भूमिका आगामी दिनमा अझ सशक्त र जिम्मेवार बन्नुपर्दछ। उहाँहरूको परिपक्व अनुभव र ऊर्जा आगामी दिनमा संगठन सुदृढ़ीकरणका लागि मार्गदर्शन बन्ने अपेक्षा गरिएको छ। लमजुङको सुन्दर बजार नगरपालिका स्थित एसडीसीएस नमूना सामुदायिक अस्पतालको स्टेप अप एण्ड स्किल अप परियोजना अन्तर्गत नसर्ने रोगको न्यूनीकरण तथा रोकथामका लागि समुदायमा स्वास्थ्य सेवा प्रदान गरिएको छ। उक्त स्वास्थ्य सेवा सुन्दर बजार नगरपालिका 3 चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र संघको समन्वयमा सञ्चालन गरिएको हो। उक्त स्वास्थ्य सेवा कार्यक्रममा सुगर तथा रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य परीक्षण, आँखा तथा दन्त शिविर एवं मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको थियो। यस स्वास्थ्य सेवाबाट कुल 124 जना लाभान्वित भएको एसडीसीएस नमूना सामुदायिक अस्पतालले जनाएको छ। समुदाय स्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नसर्ने रोगको समयमै पहिचान, रोकथाम तथा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ। मनाङको चामेमा मर्साङ्गी नदी थुनिएको 6 दिन बितिसक्दा पनि अवस्था नाजुक रहेको भन्दै सुमित पाण्डेले सरकारको पूर्व तयारी र विपद व्यवस्थापनप्रति प्रश्न उठाउनु भएको छ। पाण्डेका अनुसार स्थानीय सरकारले डोजर परिचालन गरेको 5 दिन बितिसकेको छ भने मर्साङ्गी नदीको बहाव दिन प्रतिदिन बस्तीतर्फ बढ़िरहेको छ। नदीको बहाव बढ़दै जाँदा स्थानीय बस्ती र घरहरू जोखिममा परिरहेको अवस्थाप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। प्रदेश सरकार घटनास्थलमा पुगेर अवस्था अवलोकन गरे पनि संघीय सरकारको उपस्थिति र प्रभावकारी सहयोग नदेखिएको उहाँको भनाइ छ। जोखिममा रहेका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान भनिए पनि उनीहरूका लागि सुरक्षित स्थान कहाँ छ र सरकारले टेन्ट लगायत आवश्यक व्यवस्थापन कहाँ गरेको छ भन्ने प्रश्न उहाँले उठाउनु भएको छ। बाढ़ीको जोखिम बढ़दै गएको अवस्थामा पूर्व तयारी किन हुन नसकेको भनी पाण्डेले बस्ती बगेपछि मात्रै सरकारले आवश्यक कदम चाल्ने हो कि भन्दै प्रश्न गर्नुभएको छ। बाढ़ी आएको 6 दिनसम्म प्रभावित नागरिकका लागि सरकारले के गर्यो भन्ने प्रश्न समेत उहाँले उठाउनु भएको छ। आफ्नै आँखा अगाडि घर बगिरहेको अवस्था हेर्नुपर्दा स्थानीयले भोग्नु परेको पीड़ाप्रति चिन्ता व्यक्त गर्दै उहाँले सरकारको प्रभावकारी उपस्थिति र राहत व्यवस्थापन आवश्यक रहेको बताउनु भएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एप तथा रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: बुढी ए बुढी, किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98168-85520, 98066-66162 र 066-521-381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
7: आइसा के गर्दैछौ तिमी?
8: ए रीता तिमी पो? म त टिभी हेर्दै छु।
7: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
8: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यही बाटो ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु।
7: ल हेर त, मोडर्न फर्निचर उद्योग जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
9: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग बेचिसार नगरपालिका 8 भीमसेन स्थान टोल विद्या विकास लाने बाटो लमजुङ प्रोपाइटर विवस बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 9856745779।
10: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
11: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
10: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
11: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
10: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
11: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
10: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652420435, 06652475, मोबाइल नम्बर 9856745700।

0: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन। दुहिलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
4: किन हाँस्या हो नि बुढा, तुलै फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसीसहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
7: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
2: यस नमस्ते थकाली किचन एन्ड पब स्टोरमा। लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोप्राइटर तेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
10: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङमा बढ़दो लागू औषध प्रयोग तथा बाहिरी जिल्लाबाट हुने उसार पसार नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढ़ाइएको छ। चाड पर्वलाई लक्षित गर्दै सुन्दर बजार नगरपालिका 9 पाउँदे स्थित तनहु सीमा क्षेत्रमा अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रहरी निरीक्षक नेत्र बहादुर थापा, सशस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानिया र इलाका प्रहरी कार्यालय भोटेउडारकी प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई सहितको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी सचिवालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो। अनुगमनको क्रममा टोलीले चाड़पर्वको बेला लागू औषध ओसार पसार रोक्न सीमा क्षेत्रमा चेक जाँच तथा निगरानी थप कड़ा बनाउन निर्देशन दिएको छ। यस्तै पाउँदी तथा चेपे गोरखा सीमाबाट हुन सक्ने सम्भावित लागू औषध ओसार पसार नियन्त्रणका लागि विशेष निगरानी बढ़ाइएको जनाइएको छ। लमजुङको मध्य नेपाल नगरपालिका दश थानसिंह नेता तथा हाल अनामनगर निवासी प्राध्यापक डाक्टर कृष्ण बहादुर थापाले दुरा डाँडा सेवा समाजको अक्षय कोषका लागि 1,105 रूपियाँ सहयोग गर्नुभएको छ। प्राध्यापक डाक्टर थापाले असोज 13 गते समाजको अक्षय कोषका लागि उक्त रकम सहयोग गर्नुभएको हो। दुरा डाँडा सेवा समाजले सहयोगप्रति प्राध्यापक डाक्टर थापालाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। उहाँको उदार सहयोगले समाजका सामाजिक तथा सेवामूलक अभियानलाई थप ऊर्जा र प्रेरणा मिल्ने समाजले जनाएको छ। समाजले प्राध्यापक डाक्टर थापा तथा उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगति सुस्वास्थ्य दीर्घायु र सुख शान्ति तथा समृद्धिको कामना समेत गरेको छ। मर्स्याङदी गाउँपालिकाले कार्यालय सहयोगी पदमा एकजना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले करार सेवामा पद पूर्ति गर्न सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। गाउँपालिकाका अनुसार कार्यालय सहयोगी पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसई वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। आवेदकको उमेर 18 वर्ष पूरा भए 35 वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेद्वारको हकमा भने उमेरको माथिल्लो सीमा 40 वर्ष थोकिएको छ। इच्छुक उम्मेद्वारले असोज 28 गते भित्रै मर्स्याङदी गाउँपालिकाको कार्यालय गाउँ कार्यपालिकाको कार्यालय भूलभुले लमसुङमा दरखास्त बुझाउन सक्नेछन्। आवेदन दस्तुर 250 रूपियाँ तोकिएको छ। दरखास्तसँग नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, दुई प्रति अनुभव खुलेका कागजात तथा परीक्षा दस्तुर बुझाइएको सकल रसिद पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी गराउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागिएको बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनु भएको छ। यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भन्ने यकिन भन्न नसकिने मौसमविदको भनाई छ। मनसून बाहिरिने औसत मिति आज अक्टोबर 2 तारीख हो। अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान गरिएको छ। मौसमविदका अनुसार मनसून देशभरबाट एकैपटक बाहिरिँदैन, यो पश्चिमी भागबाट क्रमशः हट्दै पूर्वी भागबाट बाहिरिन्छ। नेपालमा मनसून भित्र नै औसत मिति जून 13 तारीख अर्थात जेठ अन्तिम हप्ता हो। यस वर्ष मनसून यो मिति भन्दा 6 दिन ढिला अर्थात असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलिँदै असार 16 गते देशभर पुगेको थियो। अब मनसून बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मर्स्याङदी गाउँपालिकाद्वारा विपद प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापना सहयोग कोष मार्फत 7 परिवारलाई 4,50,000 रूपियाँ सहायता। लमजुङ कंग्रेसको नयाँ समावेशी नेतृत्व चयनले पूर्णता पायो, 15 महाधिवेशन मार्फत 4 समावेशी प्रतिनिधि निर्वाचित। सुन्दर बजारमा नसर्ने रोग न्यूनीकरणका लागि समुदायमा स्वास्थ्य सेवा प्रदान कुल 124 जना लाभान्वित। मर्स्याङदी नदी थुनिएको छ दिन बितिसक्दा पनि चामेमा जोखिम कायमै, सरकारको पूर्व तयारी र विपद व्यवस्थापन प्रति समित पाण्डेले उठाए प्रश्न। र यस वर्षको मनसून बाहिरिने चरणमा अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान। शाब्दिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
11: शान्ति र विकासका लागि हाम्रो आवाज
12: studio far far away
11: radio nepali chautari
13: radio chautari
11: radio chautari 91.4 megahertz

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना बाँकी अझै छ हामी जाग्न। जागृति जागृति जागृति।

नमस्ते, स्वागत छ तपाईलाई एचआईभी एड्स सम्बन्धी जनचेतनामूलक नाटक श्रृंखला जागृतिमा। जागृति तपाईको माझ सधैं यही समयमा प्रस्तुत हुने गर्छ, जसमा एचआईभी एड्स सम्बन्धी जानकारी दिँदै आएका छौं। मानिसहरू जानी जानी भनौं या नजानी या कुलतमा एचआईभी एड्सको संक्रमण पर्ने गर्छन्, त्यो कुरालाई हामीले नाटकीय रूपमा तपाईँको माझमा प्रस्तुत गर्दै आएका छौं। यही कुरालाई हामीले श्रृंखलाबद्ध रूपमा तपाईँको माझमा प्रस्तुत गर्दै आएका थियौं, तर गत हप्ता त्यो श्रृंखलालाई हामीले अगाडि बढायौं। गत हप्ता तपाईँको माझमा हामीले जागृति नाटकमा पूर्व प्रस्तुत भइसकेका केही अंशहरूलाई जोड्यौं, साथै तपाईँको प्रतिक्रिया लिने पनि बुझ्ने पनि हामीले प्रयास गर्यौं। र सोभन्दा अगाडि तपाईँको माझमा एउटा नाटक प्रस्तुत भएको थियो, त्यो नाटकको अर्को भाग आज तपाईँले सुन्न सक्नुहुन्छ। र त्यो हप्ता त्यो नाटकमा के कस्तो भएको थियो त एकैछिन फर्केर हेरौँ। जिल्ला सदरमुकामबाट एकजना सामाजिक कार्यकर्ता एक गाविसका निवर्तमान अध्यक्ष कहाँ आई आफूले त्यस गाविसका केही युवा युवतीहरूसँग केही छलफल गर्न चाहेकोले सहयोग गरिदिन अनुरोध गर्छन्। उनको चाहनाले बुझेर अध्यक्षज्यूले युवा युवती भेला गराइदिएपछि त्यस दिन तिनै सामाजिक कार्यकर्ता सरोज त्यस ठाउँमा आइपुग्छन्। आफ्नो परिचयपछि यौन रोग तथा एचआईभी एड्स सम्बन्धी छलफल शुरू हुन्छ। यौन रोग एउटा यौनजन्य सरुवा रोग हो र यस रोगको उपचारपछि निको हुन्छ भन्ने कुरालाई सरोजले अत्यन्त सरल र प्रभावकारी ढंगले सबै सहभागीहरूले बुझ्ने गरी सम्झाउँछन्। त्यति मात्र होइन, यौन रोगको लक्षण र उपचार सम्बन्धी कुराले पनि स्पष्ट पार्छन्। त्यसपछि एचआईभी एड्सको बारेमा सहभागीहरूको जिज्ञासा अनुसार प्रश्न आएपछि सहभागीहरूले एचआईभी संक्रमितहरूलाई आजसम्म नदेखेको हुँदा एकचोटि भेट गराइदिन आग्रह गर्छन्। उनीहरूको आग्रह बुझेपछि सरोजले आफू स्वयं नै एचआईभी संक्रमित भएको भनेर परिचय दिन्छन्। सरोजले त्यसो भनेपछि सहभागीहरू यस कुरालाई विश्वास गर्न नसकी एक आपसमा मुखामुख गर्न थाल्छन्। तर सरोजले आफू 5 वर्षदेखि नै एचआईभी संक्रमित भएको भए पनि आफूमा कुनै पनि कुरामा कमी नभएको र हिंताबोध समेत नभएको कुरा बताउँदै गर्दा नै गत हप्ताको श्रृंखला रोकेको थियो। अब लागौं जागृतिको आजको भागतर्फ।

0: ओ, म नै एउटा त्यस्तो व्यक्ति हुँ जसले आफ्नो शरीर फरिया जाइरहेका जीवाणुहरू बोकेर हिँडिरहेको छु र पल पलमा जीवन मृत्युको दोसानमा आफूलाई उभ्याएको पनि छु।
1: बाबु, तपाईँको कुरा सुनेर मलाई त कस्तो कस्तो मुटु नै गाह्रो भएर आयो। तर तपाईँलाई एचआईभी संक्रमण भएको थाहा पाउँदा पाउँदै पनि तपाईँमा कति पनि पीर चिन्ता भएको देखिँदैन, किन बाबु?
0: हो अध्यक्षज्यू, मलाई रत्तिभर चिन्ता छैन र अफसोस पनि छैन। ममा त गयो, अब उत्साह छ, दृढ शक्ति बढेको छ अनि मैले गर्नुपर्ने कर्तव्य बोधले मलाई चिन्ता र सुर्ता लिने फुर्सद नै छैन। सायद म पनि केही काममा नअल्झिएर एक्लै बसिरहने हो भने मेरो आफ्नै जीवनको

0: मात्र सोच्ने, भित्रभित्रै छटपटिने र पश्चाताप र आत्मग्लानीको भुमरीमा जल्नु सिवाय अरू केही गर्दिन थिए होला। तर अहिले म दृढ भनेको छु, ममा शक्ति आएको छ अहिले।
1: सर, तपाईँ कसरी सक्नुभयो त आफूले सम्हाल्नु? अनि कुन कुराले तपाईँलाई यस्तो ड्रिम जगाउन मद्दत पुर्यायो त सर?
0: छन् बहिनी, यस्तो धेरै घटना र मोडहरू छन् जुन घटना र मोड नै आज मेरा लागि बाँच्ने आधार भएका छन्। तर मलाई लाग्छ म अब केवल बाँच्नका लागि मात्र बाँचिरहेको छैन र त्यसरी केवल मृत्युदेखि डराएर बाँच्न पनि म चाहन्न। मैले भने म त केही उद्देश्य लिएर बाँचिरहेको छु। जबसम्म म मेरो उद्देश्यमा सफल हुन सक्दिनँ तबसम्म म थकाइ मार्न पनि चाहन्न। हेर्नुहोस् न, म सुस्ताएको भए, मैले हरेस खाएर बसेको भए कि तपाईँहरूसँग भिडभाड हुन्थ्यो होला मेरो? म कहाँको मान्छे, तपाईँहरू कहाँको? यसभन्दा अगाडि हाम्रो देखरेखसम्म पनि भएको थिएन। तर आज एकै दिनमा हेर्नुहोस् त कस्तो राम्रो सम्बन्ध बनेको छ, कस्तो सामिप्यता बढ्दैछ र लाग्दैछ हामी धेरै पहिलेदेखि नै परिचित थियौँ र अबसँगै सधैँ एकै ठाउँ बस्छौँ। तर त्यस्तो हुन त खै नीतिले कहाँ दिन्छ।
1: साँच्चै मिन, सरको कुरा सुन्दा त साँच्चै हामीले बाँच्नुको अर्थ नै बुझेका रहेनछौँ जस्तो लाग्न थाल्यो। अझ त्यति मात्र हो र, शरीरका सारा अङ्ग मजबुत हुँदाहुँदै पनि अपाङ्ग भए जस्तो, अनि निरोगी हुँदाहुँदै पनि रोगले साह्रै ग्रस्त भएको बिरामी जस्तो।
2: साँच्चै सर, मलाई एउटा कुरा सोधु जस्तो लागिरहेको छ। तर भन्छन् दुःख र पीडाको विगतलाई कोट्याएर कसैलाई अझ पीडा बजाउनु हुँदैन रे।
0: के त्यस्तो कुरा होला, सोध्नुहोस् न। यदि मेरै विगतको कुरा सोध्नु भएको भने त्यसले मलाई केही फरक पार्दैन, सोध्न सक्नुहुन्छ। बरु आफ्नो पीडा बाँड्न पाउँदा अनि आफ्नो विगत सुनाउन पाउँदा कता कता पीडा कम भएको अनुभूति हुन्छ मलाई। सोध्नुहोस्, धक्न मानिकन सोध्नुहोस्।
2: हो सर, मैले तपाईँको विगतको बारेमा नै सोध्न चाहेको थिएँ। तपाईँलाई कसरी एचआईभी संक्रमण भयो अनि कसरी थाहा पाउनुभयो सरले? एचआईभी संक्रमण भएपछि अथवा जानकारी पाएपछि तपाईँलाई कस्तो लाग्यो? केही सुन्न पाए भनेदेखि सर?
0: हेर्नुहोस्, म एउटा राम्रै परिवारको मान्छे, अझ नराधी भन्नुपर्दा म एउटा धनी बाउको एक्लो छोरा हुँ। एक्लो छोरो भएकै कारण घरका परिवारका सदस्यबाट माया ममताको कमी हुने त कुरै भएन, साथै केही चिजको अभाव भन्ने मैले जिन्दगीमा महसुसै गर्नु परेन। मेरो घर पहाडी जिल्लामा भए पनि सदरमुकामै भएकोले मेरो जीवनशैली कुनै सहरीय परिवारको भन्दा कम थिएन। बोर्डिङ स्कूलबाट प्रथम श्रेणीमा एसएलसी पास गरेपछि मेरै इच्छा अनुसार मेरो बुवा आमाले मलाई काठमाडौँ लगेर क्याम्पस भर्ना गरिदिनुभयो।
1: अनि त्यसपछि के भयो त सर?
0: बिस्तारै मेरो चिन्जान र सम्पर्क गाउँघरतिरबाट गएका विद्यार्थीसँग मात्र नभई सहरका ठूला बडाका छोराछोरीसँग पनि हुन थाल्यो। सुरु सुरुमा उनीहरूले मलाई विभिन्न पार्टी, पिकनिक, गुम्भीरका कार्यक्रममा लैजान निकै कर गरे। सबै साथीहरू मिलेर होटल, रेस्टुरेन्ट र क्याबिनहरूमा जाँदा जाँदै कलेजको पढाइ र त्यहाँको वातावरण भन्दा बाहिर घुम्फिर गर्न नै आनन्द लाग्न थाल्यो मलाई। मलाई त्यो दिन सम्झिँदा आज पनि अनौठो लागेर आउँछ। कहिलेकाहीँ त त्यो क्षण सम्झेर एक्लै हाँस्छु पनि। साथीहरूले जबरजस्ती बियर खुवाउन खोज्दा नमानेकाले एउटा सिङ्गे बियर मेरो टाउकोबाट खनाइदिएका थिए। त्यति हुँदाहुँदै पनि दुई चार घुटकी नखाइ सुखै पाइन मैले।
1: कस्ता हरामी मोराहरू होला नि
2: त्यही त, त्यति साह्रो त गर्न नहुने हो नि।
0: त्यसपछि त बाटो खुलिहाल्यो नि। हिजो त खाइस्, आज थोरै खा, के हुन्छ र भन्दा भन्दै म त रक्सी र बियरको लतमा नराम्रोसँग फस्न पुगेछु। रक्सीको नसामा चुरुटको लामो सर्को तानेर बुङ धुवा उडाउने त मेरो बानी नै पर्न थाल्यो। हुँदाहुँदा तिनी साथीहरूले चुरुटमा गाँजा चरेस र के मिसाएर मलाई लठ्याउन थालेछन्। तर यस्तो पनि गरेका छन् भन्ने मलाई रत्तिभर थाहा थिएन, थाहै थिएन।
1: तिनीहरूको सत्यनाश हुनु परोस् पापीहरू, त्यस्तो गर्न थालेपछि त बरु त ठाउँमै छोडेको भए हुन्थ्यो नि सरले।
0: भन्न त सजिलो सबै, नसालु चिजको लत र त्यस्ता साथीको सङ्गतमा परेपछि बरु आमा बुवा घर परिवार सबै त्याग्न सकिँदो रहेछ, तर त्यो सङ्गत र त्यो लत छोड्न नसकिँदो रहेछ। म त नसालु चिज खाँदा खाँदा यस्तोसम्म हुन पुगेछु कि मलाई कुनै रक्सी, गाँजा र चरे जस्ता चिजले असरै गर्न छोड्यो। त्यसपछि नसाको लागि सुईको प्रयोग गर्न थालेँ मैले। दिन रात चौबिसै घण्टा नसामै मस्त। हामी जस्ता केटाहरू मात्र होइन, कतिजना त केटी साथीहरू पनि नसै नसामा एकै ठाउँ हप्तै हप्ता बिताउन थाल्यौँ हामी। यसरी नै साथी साथीमा सुई साटासाट अनि त्यस्तै बेहोसीमा पक्कै पनि थुप्रैचोटि असुरक्षित यौन सम्पर्क पनि हुन पुग्यो होला मेरो। यस्तै यस्तैमा दिनहरू बितिरहे। न त घरको सुर्ता, न त पढाइको वास्ता, न त भविष्यको चिन्ता। बिल्कुल मुर्दा, जिउँदो मुर्दा शरीर पल पल गुज्रिरहे मेरा जीवनका पलहरू। कतिचोटि घरबाट आमा बुवा भेट्न आउनुहुँदो रहेछ, तर कहिले कोठामा म भेटिएन। अनि त पैसाले पनि कहाँ पुग्छ र, अनि साथीभाइले पनि करिन्जेल पो खर्च गर्छन् र। पैसा नभएर एकछिन सुई किन्न नपाउँदा म त पागल जस्तै रुने, बरबराउने, थरथरी कामले पो गर्नु पुगेछु। यस्तो हुँदा हुँदा एक दिन म बाटोमै मुर्छा परेर बेहोस हुन पुगेछु। कति बेर पल्टिएँ, कहाँ पल्टिएँ, कसले मलाई उठायो, कसले मलाई अस्पताल पुर्यायो, त्यो कुरा मलाई अहिलेसम्म पनि थाहा छैन। तर पक्कै पनि त्यो मान्छे देउता नै थियो होला, म जस्तो मान्छेलाई पनि उपकार गर्ने र उपकार गरेर पनि आफूलाई चिनाउन नचाहने, अवश्य त्यो महान हृदय भएको कोही साँच्चै मानव नै थियो होला।
1: हुन त वास्तवमा अत्यन्त निस्वार्थ भावनाले प्रेरित भएका मानिसहरू आफूले गरेको कामको जस र फल लिन चाहँदैनन्।
2: अनि तपाईँको होस् कति बेला आयो त सर?
0: यस्तै सायद दुई दिन पछि हो क्या। मेरो पर्समा रहेको मेरो परिचय पत्र र डायरीको मदतले मेरो घर खबर पुर्याइएछ। जब होस् खुल्यो तब मेरो अगाडि मेरो बुवा आमा र मेरा दुईवटा बहिनीहरू थिए। तैपनि उहाँहरू हुनु नहुनुको कुनै वास्ता थिएन ममा। म त घरिघरि त्यही नसा, त्यही सुई मागिरहेको थिएँ, चिच्चाइ चिच्चाइ छटपटिरहेको थिएँ। मलाई सुई चाहिन्छ, मलाई नसा चाहिन्छ। सायद डाक्टरहरू पनि दिक्क भएर होला, मलाई निदाउने सुई लगाइदिन्थे अनि दुई चार घण्टा शान्त हुन्थे म। यस्तै गरेर दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो। त्यसपछि त ममा बिस्तारै सुधार भएर आयो अनि मैले धेरै आग्रह गरेपछि मलाई जानकारी गराइयो कि मलाई एचआईभी संक्रमण भइसकेको रहेछ। मलाई त्यही साझा सुईको कारणले सर्यो वा यौन सम्पर्कको कारणले, त्यो त म यसै भन्न सक्दिनँ। तर तिनै दुईवटा मध्ये एउटा कारण पक्कै हो जसले मलाई यस्तो जीवन बिताउन विवश बनाइरहेको छ।
2: त्यस्तै हो सर, बुढापाकाले भन्ने गर्छन् नि, आफूलाई जो लेखेको छ त्यो भोग्नै पर्छ रे। भाग्य भन्ने कुरा आफ्नो नियन्त्रण भन्दा बाहिरको कुरा हो।
0: त्यस्तो होइन कृष्णजी, मान्छेले जे जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ। मैले पनि आफूलाई नियन्त्रणमा राख्न सकेको भए, रामा बुवाको चाहना अनुसार चलेको भए पक्कै पनि यस अवस्थामा हामी थिएन होला।
1: अनि अस्पतालबाट डिस्चार्ज भएपछि तपाईँ घर जानुभयो कि पुनः पढाइतिर लाग्नुभयो सर?
0: हो, म घर गएँ। मेरो बुवा आमा र बहिनीहरू सबै पढे लेखेका हुनाले र सबै परिस्थिति बुझेको हुनाले मलाई गाली गर्नु, घृणा गर्नुको साटो धेरै सान्त्वना दिने अनि यस्तै हो कहिले काहीँ नसोचेको पनि आइपर्छ भन्दै सम्झाउने गर्नुहुन्थ्यो। यसलाई सामान्य रूपमा लिनुपर्छ भनेर उहाँहरूले मलाई बारम्बार सम्झाउनुहुन्थ्यो, त्यसै गरी मन बहलिन्थ्यो मेरो। सायद मैले कुनै राम्रो काम गरेको भए त्यसको खबर पक्कै पनि त्यति चाँडै फैलिन्नथ्यो होला। तर नराम्रो कामको खबर भने तुरन्तै चारैतिर फिजिँदो रहेछ। मैले त्यस घटनालाई जे भयो भयो भन्ने ठानेर आफ्नो मन पनि बहलाउनु हुने, बाँकी समयको सदुपयोग पनि हुने भन्ने ठानेर पुनः कलेज पढ्न जाने इच्छा गरेँ। बुवामाले त भो नजाऊ, पर्दैन भन्नुहुन्थ्यो, तर मैले निकै जोड गरेपछि मेरो इच्छालाई कुल्चन चाहनु भएन र फेरि काठमाडौँ गएँ। अर्को दिन जब म कलेज गएँ तब सबैका आँखा मैपट्टि नै फर्किरहेका थिए। मानौ सबैजना मलाई उपहास गरिरहेछन्, घृणा गरिरहेछन्। मलाई एक दिन नभेट्दा कोठामै भेट्न आउने साथीहरू पनि त्यस दिन मसँग बोल्न पनि चाहेन। जता गए पनि मेरै कुरा गरिरहेका, मेरै कुरा काटिरहेका, मेरै आलोचना गरिरहेका, सबै त्यस्तै भेटिन्थे कलेजमा पनि।
1: कस्ता स्वार्थी मानिसहरू हुन्छन् अघि, साथीभाइको सहायता आपद विपद परेको बेला त चाहियो नि, सुखको बेलामा त किन चाहियो र?
0: त्यति मात्र हो, जब म कोठाभित्र प्रवेश गरेँ तब सबैजना कराए, मेरो बेइज्जती गरे, मलाई कोठामा पस्नै दिएन।
1: होइन, तिनीहरूले त्यसो किन गरेका होला नि त?
0: म नजिक गएँ भने सबैलाई एचआईभी सर्छ रे, मेरा कारणले उनीहरू एचआईभी संक्रमित हुन चाहँदैनन् रे, उनीहरू यस्तै भन्थे।
1: अनि उनीहरूलाई सम्झाउनु भयो नि त तपाईँले?
0: पहिलो कुरा त म केही बोल्ने आँटै गर्न सकिनँ त्यतिखेर, किनकि ममा एक प्रकारको अपराध बोध भएको थियो। अनि दोस्रो कुरा, त्यतिका जनालाई सम्झाउन खोजेर सम्झाउन सकिने कुरा पनि थिएन। भन्छ नि, दसजना मान्छेले चाह्यो भने एकजना सज्जनलाई पनि पागल बनाउन सक्छ, त्यस्तै स्थिति थियो त्यहाँ।
2: त्यहाँका सरहरूले पनि केही सहयोग गर्नु भएन त?
0: खै के भनौँ, सबै विद्यार्थीले यसलाई क्याम्पस प्रवेश गर्न दिनु हुँदैन भनिरहेका थिए। यसलाई क्याम्पस गर्न दियो भने हामी सब क्याम्पस नै छोडिदिन्छौँ भनेर धम्की दिए। यस्तो धम्की दिएपछि क्याम्पस प्रशासनको पो के लाग्थ्यो र?
2: कमसेकम कोही न कोहीले त तपाईँलाई सहयोग गर्नु पर्थ्यो नि।
0: थिए, सहयोग गर्न चाहनेहरू पनि थिए, तर तर जसले मलाई सहयोग गर्न चाहन्थ्यो उनीहरू पनि सबैको नजरमा म जस्तै दोषी देखिन्थे, जसका कारण चाहेर पनि उनीहरू केही गर्न सकेनन् मलाई। त्यसपछि दुई चार वर्षसम्म आफू बसेको घुमेको त्यो ठाउँ आफैलाई कस्तो बिरानो लाग्न थाल्यो। त्यस ठाउँमा अब मलाई एक दिन पनि बस्न मन लागेन। अनि गरुङको मुटु लिएर फेरि म मेरै गाउँतिर फर्केँ। जब मान्छेलाई दशा लाग्छ नि, आफ्नै घरको ढोकाले पनि गिजाउन थाल्छ भनेको ठिकै रहेछ। गाउँमा पुग्न साथ दुई चारजना मेरै उमेरका साथीहरूले ए यो त अझै जिउँदै रहेछ भनेर खिति खिति गर्दै हाँसे। ठिकै छ भनेर दुई चार मिनट अगाडि कि बढिरहेको थिएँ, पानी भर्न गएका गाउँका दिदी बहिनीहरू पनि मलाई देख्न साथ आत्तिएर बाटोको किनारतिर दगोए। यस्तो घिनलाग्दो र डरलाग्दो रोग लिएर पनि कुन नाक लिएर आउन सकेको होला भन्दै नाक खुम्चाउन थाले उनीहरूले।
3: किन यति क्षुद्र हुन्छन् मानिसहरू? एकजना निरीह व्यक्तिको आत्मा ठोस पुगेर कस्तो सन्तुष्टि मिल्छ होला तिनीहरूलाई?
0: उनीहरूको पो के दोष, मान्छेसँग जस्तो विवेक हुन्छ त्यस्तै व्यवहार गर्छ। म उनीहरूको नजरमा सायद त्यस्तै व्यवहार गर्न लायक थिएँ होला। म घरसम्म पुग्ने क्रममा झन्डै 40-50 जना मान्छेसँग भेट भयो होला, तर त्यत्रो हुलमा एकजना मान्छे पनि मसँग राम्रो व्यवहार गर्न चाहेन, सान्त्वनाको एक शब्द पनि व्यक्त गर्न चाहेन। कसैले मलाई देखेर सायद बिग्रे भन्थे, त कसैले गाउँभरि महामारी हुने भयो भनेर भन्ने गर्थे, अनि कसैले यसले त हाम्रो गाउँको इज्जत नै फाल्यो, अबदेखि हाम्रा गाउँका चेलीबेटी पनि सुरक्षित हुने भएनन् भनेर दुखेसो पोख्थे। धेरैजना त भन्थे यस्तालाई गाउँमा एक दिन पनि बस्न दिनु हुँदैन। आखिर म पनि एउटा सामान्य मान्छे नै त थिएँ। हो, मैले नगर्नु गल्ती गरे, मैले जे गरेँ त्यसबाट मैले आफ्नै जीवनलाई घात गरेको थिएँ, तर मैले अरूलाई त केही बिगारेको थिइनँ। तैपनि के गर्नु, न त म उनीहरूसँग प्रतिवाद नै गर्न सक्थे, न त उनीहरूका हरेक प्रश्नको जवाफ नै मसँग थियो। लाचार, एकदमै लाचार। यस्तै लाचार भएर लुरु लुरु घरतिर जान लागे। चमक्क साँझ परेको थियो, घरमा सबैजना भित्र बस्नुभएको रहेछ। पहिले पहिले त घरको आँगनमा पुग्न साथ आमा भन्दा चिच्याउँथे म, तर त्यस्तै कुनै दिन आमालाई बोलाउन पनि सकिनँ। बिस्तारै ढोकाभित्र पस्न लायक मात्र के थिए आमाको सुख सुख गर्दै गइरहेको आवाज सुने मैले।
3: किन, के भएको रहेछ र सर घरमा?
0: अरू के हुनु, त्यही पुरानो घाउ बल्झिएछ।
3: पुरानो घाउ? कस्तो घाउ भएको थियो र आमालाई सर?
0: कुन घाउ हुनु बहिनी, मै अभागीको कुरा। गाउँलेहरूले पनि के हुने नहुने कुरा गरेर आमा बुवाको मन बिगारिदिएछन्, बाबाको मन नहो। अनि भित्र पस्न लाग्दा लाग्दै मेरो बुवाले भन्दै हुनुहुन्थ्यो, के गर्नु एउटा छोरा कस्तो गराउन भन्ने सोचेका थियौँ। उसले भनेको कुरा जे पनि पुर्याएका थियौँ, पढेर लेखेर हाम्रो कुलको मात्र होइन यो समाजकै इज्जत राख्ला भन्ने कत्रो आशा थियो। चकनाचुर भयो। बुढेसकालमा पाल्ला बहिनीहरूलाई राम्रो बाटो देखाउला भनेको आफै मर्नु र बाँच्नुको भयो, त्यसैको कारणले गाउँघरमा मुख देखाउन पनि नसकिने भयो। हिजो अस्तिसम्म हाम्रो आँखामा आँखा जुदाएर बोल्न नसक्नेहरू आज हामीलाई मान्छे नगन्ने भए। जन्मेर यस्तो हुनुभन्दा त बरु नजन्मेको भए एउटै शोक हुन्थ्यो, यस्तो अपमान र बेइज्जत त सहनु पर्ने थिएन, बुवा हुँदै हुन्थ्यो। अनि त ममा पनि ज्यादै निराशा लाग्यो। दुनियाँले जेसुकै भने तापनि मेरो घर त छ नि, मेरो बुवामा त छन् नि, उनीहरू त मेरो बाध्यता बुझेका छन् नि भन्ने लागेको थियो। तरै मेरै कारणले मेरो घर परिवारले पनि त्यस्तो अपमान र तिरस्कार सुन्नु र सहनुपर्छ भने म किन बाँच्ने, म कसका लागि बाँच्ने? यस्तै यस्तै प्रश्नहरू मेरा मन मस्तिष्कमा खेल्न थाले। अब मेरै अगाडि आकाश खसे जस्तो अनि धरती भासे जस्तो लाग्न थाल्यो मलाई। म घरभित्र पनि बस्न सकिनँ, बिस्तारै म बाहिर निस्केँ। मलाई अब यो दुनियाँमा एक क्षण बाँच्न पनि मन लागेन, आफ्नो अनुहार कसैलाई पनि देखाउन मन लागेन। त्यसैले म बिना उद्देश्य बिना गन्तव्य घर छोडेर हिँडे। थकाएर भोकले अनि अपमान र तिरस्कारको बोझले म अत्यन्त कमजोर भएको थिएँ, त्यसैले म धेरै हिँड्न सकिनँ। गाउँको पर एउटा चौतारामा गएर बसे। अँध्यारो रातमा झुन्किरीहरू पनि पिलपिल गर्दै उड्दा मलाई नै गिज्याइरहे जस्तो लाग्न थाल्यो। मलाई झ्याउकिरी कराउँदा पनि मेरै दुर्दशा हेरेर हाँसे जस्तो लाग्न थाल्यो। मलाई साँच्चै भाइ पनि हो, मान्छेको बाँच्ने आधार केही नभएपछि त ढुङ्गा माटो वनपाखा अनि प्रकृति पनि सबै बहिरी जस्तो लाग्दो रहेछ। त्यस्तै भयो मलाई पनि।
3: ओहो सर, हामीलाई सुन्दा मात्र त कस्तो भक्कानो छुट्टा जस्तो भएको छ भने तपाईँलाई त झन् कस्तो भयो होला सर। दुख पर्दा त ईश्वरले साथ दिन्छन् भन्थे, तर त्यो पनि व्यर्थ रहेछ।
0: खै नियति नै त्यस्तै थियो होला सायद। चौतारामा बसेर के सोच्न थाले कि एचआईभी संक्रमित हुनु मेरो चाहना थियो, कि एचआईभी संक्रमितहरूलाई यो समाजमा सम्मानजनक तरिकाले बाँच्ने कुनै अधिकार छैन, कि मानिसहरूको कुनै इच्छा आकांक्षा हुँदैन, कुन मानवताले भन्छ हामी जस्तालाई अपमान गर्नुपर्छ भनेर, कुन धर्म र कानूनमा लेखिएको छ यस्तो विभेद गर्नुपर्छ भनेर। धिक्कार छ यो मानिसको सोचाइलाई, धिक्कार छ यो संकुचित विचारलाई। यस्तै यस्तै कुरा खेलाउँदा खेलाउँदै त्यही चौतारामा भुसुक्क निदाएछु म त। भोलिपल्ट बिहानै त्यहाँबाट हिँडेँ, कहाँ जाने के गर्ने, हिरुदशी हिँड्दा हिँड्दै असाध्यै विरक्त लागेर आयो। पटकै बाँच्न मन लागेन मलाई। नदीमा हामफाल्ने अठोट गरे, नदीको किनारमा गई हामफाल्न के लागेको थिएँ, अचानक एक अपरिचित व्यक्तिले च्याप्पा हात समाले मेरो। मलाई लतार्दै ल्याएर मर्न चाहनुको कारण सोधे उनले। मैले उनलाई यथार्थ नबताई सुखै पाइन।
3: सायद भगवानले बचाउँछन् भनेको त्यही होला।
0: मलाई पनि त्यस्तै लागेको छ बहिनी। अनि उनले मेरो जीवनमा नि एउटा परिवर्तन ल्याइदिए। उनले भनेका शब्दहरू आज मेरो लागि प्रेरणाको स्रोत बनेका छन् अनि बाँच्ने आधार पनि।
3: उनले त्यस्तो के कुरा भनेर सर?
0: उनले धेरै त केही भनेन, तर यस पृथ्वीमा जन्मेका मान्छे को पो अजम्बरी छ र मृत्युलाई पराजित गर्नु कसले पो सक्छ र? फरक यति हो, कोही चाँडो मर्छन्, कोही ढिलो मर्ला, कोही राम्रो काम गरेर मर्छन्, कोही बाँचिरहेका पनि हुन्छन्, मरेर अमर भएका हुन्छन् भने कोही बाँचेर पनि मरे तुल्य हुन्छन्। त्यस्तै हो, तिमीले गल्ती गर्यो, आफ्नो कर्तव्य भुलेर बरालिनु हुँदैन थियो बाबु। तिमीले बुवा आमाको माया र विश्वासमाथि घात गर्नु हुँदैन थियो, तर गरिहाल्यो। जुन अब न त रोएर सुध्रिन्छ न त पछुताएर नै सोचिन्छ, त्यसकारण बितेको कुरालाई लिएर हरेस खानु हुँदैन तिमीले। यहाँ तिमी मात्र होइन, तिमी जस्ता हजारौं युवा युवतीहरूले बाटो दिइरहेका छन्। तिमी जस्ता धनी बाबुका छोराछोरी हुन् वा गरिबी र अभावमा पिल्सिएका हुन्, कुनै न कुनै रूपमा यस्ता गलत क्रियाकलापमा संलग्न छन् धेरै समाजमा। तिमीले जस्तै सुई र लागू औषध सेवन गर्ने लतमा फसेर जोखिममा परिरहेको जमात एकातिर छ भने, गरिबीले गर्दा देह व्यापारलाई पेसा बनाएर एचआईभी एड्सको जोखिम मलिरहेका अर्कातिर छन्। एकछिनको मनोरञ्जनको लागि असुरक्षित यौन सम्पर्क गर्दै आफूलाई एचआईभी एड्सको मुखमा धकेलिरहेका यौनकर्मीहरूको संख्या पनि गनिन सकिन्छ यो समाजमा। त्यसैले तिमी त एचआईभी प्रभावित भयो, अब यसबाट तिमीले मुक्ति पाउन सक्दैन। तर तिमी अब जति दिन बाँच्छौ, जति वर्ष बाँच्छौ, त्यति बेलासम्म यस्ता बरालिएकाहरूलाई, ती बाटो बिराएकाहरूलाई सचेत गराउन सक्छ तिमीले। तिमीसँग त तिम्रो आफ्नै अनुभव छ, तिम्रो आफ्नै उदाहरण छ। त्यसैले जीवनदेखि हारेर कायर बनेर मर्ने प्रयास नगर बाबु। तिमी बर्बाद भए पनि अरू बर्बाद हुन लागेकालाई बचाउन सक्छौ तिमीले। यदि त्यस्तो गर्न सक्यौ भने तिम्रो गल्तीको प्रायश्चित हुनेछ, उनले यस्तै भनेर सम्झाएका थिए मलाई।
3: साँच्चै उनले भनेका प्रत्येक कुरा एकदम सत्य छन्। आखिर को नै यहाँ अजम्बरी चोला लिएर आएको छ?
0: बस त्यसै दिनदेखि म यो अभियानमा लागेको छु। सायद म यस अभियानमा नलागेको भए मोहिलले मरिसकेको हुन्थ्यो होला, र मरे पनि सबैको घृणाको पात्र नै भएर मर्थ्यो होला। तर आज म यस काममा लागेपछि जसले मलाई घृणा गर्थे उनीहरूले पनि माया गर्न थालेका छन् मलाई, जसले तिरस्कार गर्थे उनीहरूले पनि मलाई हर प्रकारका सहयोग गर्न तयार भएका छन्। त्यसैले आज भोलि म अत्यन्त खुसी छु। मलाई एचआईभी संक्रमण भएकोमा पनि कुनै पछुतो छैन, गुनासो छैन, किनकि म पनि त केही गरिरहेको छु जस्तो लाग्छ मलाई। त्यति मात्र होइन भाइ बहिनीहरू, अरूभन्दा चाँडै त म पक्कै मर्दिनु होला जस्तो पनि लाग्छ, यत्रो विश्वास छ ममा।
1: अवश्य हो सर, मानिसको आत्मबल र दृढ शक्ति हुन्छ भने जे पनि गर्न सकिन्छ, यसमा कुनै शंका छैन।
0: ओहो, कुरा गर्दा गर्दै 4:30 पनि भइसकेछ, अब लागौ पनि हुँदैन
3: सरको कुरा सुन्दा त अझै यहीँ बसौँ बसौँ जस्तो लागिहाल्छ।
0: फेरि पनि भेट भइहाल्छ, बरु तपाईँहरूलाई दिनभरि भुलाए माफ गर्नु होला।
1: कस्तो कुरा गर्नुभएको छ, बरु माफ त हामीले माग्नु पर्ने हो।
0: ठिक छ ठिक छ, नमस्कार, लागौँ सबैलाई नमस्कार छ।

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
4: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
3: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
4: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
3: तपाई पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
4: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
3: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
4: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेस्टसहर लमजुङ।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
6: हो
7: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
9: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
10: दुई सय एक जनाको मृत्यु, 17 स्थानमा सड़क अझै अवरुद्ध, अबको 3 दिनमा सबै खुल्ने।
11: बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम, रिपेयर गर्ने काम भइरहेछ भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछ।
10: र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन, 700 भन्दा बढी पक्राउ, राष्ट्रिय महिला तथा पुरूष जुनियर इन्डोर कबड्डी प्रतियोगिता शुरू।
12: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने गरेको अनुदान कटौती गर्दै 70 बाट 59 मा छार्ने बताएको छ। सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ। प्रधानमन्त्रीले घोषणा गरे झैं नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो। अब खबर सन्तोषी रावलबाट।
13: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 62 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ। अधिवेशनका क्रममा कानून निर्माणसँगै बाढ़ी पहिरो विपद व्यवस्थापन जलवायु परिवर्तन र प्रभावित नागरिकको उद्धार तथा राहत संसदको महत्वपूर्ण चासो बने। 145 दिन चलेको अधिवेशनमा प्रतिनिधि सभाले 12 विधेयक पारित गरेको छ। आर्थिक विधेयक, विनियोजन विधेयक तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संशोधन लगायतका विधेयक यसै अधिवेशनबाट अघि बढ़ेका छन्। पारित विधेयक मध्ये 11 राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् तर अर्कोतर्फ 20 विधेयक अझै संसदीय समितिमा विचाराधीन छन्। यसले संसदको विधेयकी काम कार्यवाहीमा सदनबाट पारित हुने चरणभन्दा समितिगत छलफल र प्रक्रियाले पनि पर्याप्त समय लिने गरेको विज्ञहरूको भनाइ छ। मार्को दृष्टिले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भन्नुभयो,
14: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि रहे, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कसली भएको छ अनि जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्य व्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठुला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जगाउने यहाँको हाल्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नु यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने पछि मान्छे भइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
13: यसैबीच राष्ट्रिय सभाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सर्वसमितिले पारित गरेको छ। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइएको विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनका लागि कानूनी आधार तयार भएको छ। दशैं नजिकै गर्दा घर फर्किने यात्रुको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढ़ी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कन पछि बुकिङ खोलिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ। यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणाली लाई प्राथमिकता दिइने भएको छ। अनलाइनबाट टिकट लिन नसक्नेले यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचय पत्र भएका आधिकारिक कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेछ। बिचुलियाबाट टिकट किन्दा ठगी हुन सक्ने भन्दै यात्रुलाई सचेत गराएको महासंघका अध्यक्ष सरोज सेटौलाले सीआईएनसँग बताउनुभयो।
15: पनि यात्रुहरूले प्रशस्त सेवा लिन सक्नुहुन्छ। एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो, महँगो लिने गरेको छ कि विभिन्न बहानामा भन्ने कुरा पनि आएको छ, त्यो बिल्कुल मात्रामा हुनुहुँदैन। र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी दिएर फेरि यात्रा व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् ती सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने क्लियर मान्यता छ र कहीँ कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नआओस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
13: गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यसैबीच चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता हेमराज राज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणमा नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो। चाड पर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित संचालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ। गएको 3 महिनाको अवधिमा दैनिक औसतमा करिब 48 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 महिनामा भोटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4,346 वटा विपदका घटनामा 201 जनाको मृत्यु भएको छ। यस्तै 1,441 जना घाइते भएका छन्। यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 वटा पूर्वाधार नष्ट भएका छन्। यस्तै 1,173 वटा पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्दा देशभरका विभिन्न 17 वटा सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएमसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपालीले भन्नुभयो,
15: हाम्रो अवरुद्ध भएको 3 जिल्ला सदरमुकामजनी बाटो हुन्, त्यो बाहेक अरू सबै सड़कहरू हामीले खुलाइसकेका छौँ। त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट इक्विपमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिराख्नु भएको छ। र अरू दशैंमा बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम, रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछन्।
13: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMS मा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुखी र 3 का मातहत 250 म्यान पावरलाई सहयोगी संस्थाका रूपमा राखेको थियो। नेपालले भने यस्तो संरचना स्वीकार नगर्ने बताउँदै आएको छ। यसैबीच वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावरको छनौट प्रक्रिया कारोबार तथा विगत 5 आर्थिक वर्षको वित्तीय विवरण समेत मागेर छानबिन अघि बढ़ाएको छ। 25 कम्पनीसँग आबद्ध भनिएका 250 म्यान पावरको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति समेत छानबिन पूरा नहुँदासम्म रोकिएको छ। नेपालले सबै इजाजत पत्र प्राप्त म्यान पावरलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई 2083 असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञापन बोर्डको सूचना आंशिक रूपमा स्वायत्तता योग्य भए पनि महासंघमा माग पूर्ण रूपमा सम्बोधन नभएको बताउनुभयो। महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि 2083 खारेज गरी सरकारवालाको सहमतिमा नयाँ व्यवस्था लागू गर्न माग गरेको छ। नेपाली कंग्रेसको 15औं महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्ड मार्फत प्रवाह गर्न थालिएको छ। शुक्रबार 15औं महाधिवेशन तयारी सम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौँ उपत्यका लगायतका देशका प्रमुख शहर बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
16: लगभग 18 गते उद्घाटन सत्र पछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ। 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। छलफल सत्र सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव दिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना, किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ।
13: जिल्ला प्रहरी राष्ट्रिय परिसर काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै 3506 प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन्। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सीजेपीले आजदेखि आन्दोलन शुरू गरेको हो। यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए। अब खेल खबर। काठमाडौँमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इन्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशाला स्थित कबड्डलमा शुरू प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ 7 प्रदेशका 7 टोली सहभागी छन्। प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द्र झाले जानकारी दिनुभयो।
10: त्रिशुलीबाट बेत्रावती सम्मको सड़क खुले पनि पहिरो र ढुङ्गा खस्ने जोखिम भने कायमै।
17: दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला।
10: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: तपाईँ बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्ने सोचमा हुनुहुन्छ? इन्जिनियर विजय कृष्ण उपाध्यायको सुझाव एकैछिन सुनौ।
2: घरको वरिपरि यो वर्षमा दुईचोटि फेरी लाउने मान्छे घुमे जस्तै घरको वरिपरि सबै कुरा सफा गरिसकेपछि अनि मूल ढोका हो अथवा पछाडिको ढोकाबाट घरभित्र छिर्ने ठाउँबाट सफा गर्न थाल्नुपर्छ। र त्यसरी सफा गर्दाखेरि हाफ प्यान्ट, हाफ सर्ट, टी सर्ट यस्तो लगाएर होइन कि पुरा बाहुला भएको लगाएर जाउँ र पन्जा मास्कको अनिवार्य रूपले प्रयोग गरौं र मात्रै अनि त्यसपछि औजारहरू चलाएर हामी चाहिँ बिस्तारै सफा गर्न थालौं। चारैतिर घुम्दा कुनै ठाउँमा दलदले बनेको रहेछ भने त्यहाँ विशेष सावधानी पुर्याउनु पर्ने हुन्छ किन त्यो दलदलको कारण चाहिँ जमिन मुनिको माटो खस्किएर लेदो भएर दलदल भएको हो भने त्यहाँ बिस्तारै घर भासिन सक्ने सम्भावना पनि हुन्छ। त्यसैले त्यस्तो दलदल भएको ठाउँ भेटियो भनेदेखि चाहिँ प्राविधिकसँग सल्लाह नगरिकन काम अगाडि नबढाउँ। सरसफाईको काम शुरू गर्न आँटेदेखि त्यो काम सम्पन्न नभएसम्म विभिन्न तह तहमा विभिन्न क्रियाकलापहरूको फोटो र भिडियोहरू पनि खिच्ने बन्दोबस्त गर्नुहोला। आफै हामी सबैसँग मोबाइल हुन्छ आजकल। यो चाहिँ किन भन्दाखेरि हाम्रो घरहरूको भोलि भौतिक संरचनाको अवस्था र भित्रको सुरक्षा अनि त्यसपछि हामीले पाउने क्षतिपूर्ति यो सबै चिजको लागि चाहिँ दस्तावेजीकरण गर्नको लागि यो फोटोहरू महत्वपूर्ण हुन सक्छ। अब भित्र छिर्दाखेरि त्यहाँ ग्यास चुहिएको हुनसक्छ, त्यहाँ बिजुलीको प्रसारण भइरहेको हुनसक्छ, चार्जहरू बसिरहेको हुनसक्छ अथवा कुनै चाहिँ रासायनिक वस्तुहरू या कुडिएको सयडेको वस्तुहरू हाम्रो नै दैनिक रूपमा खानामा प्रयोग गरिने अनाजहरू पनि कुहिएर अर्कै किसिमको चाहिँ गन्धहरू आएको हुनसक्छ। त्यसैले तिनीहरूबाट चाहिँ सुरक्षित रहनुपर्छ।
1: बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्नु अघि वरपर राम्रोसँग हेरेर मात्रै काम थाल्दा राम्रो हुने बताउँदै हुनुहुन्थ्यो इन्जिनियर विजय कृष्ण उपाध्याय। त्रिशुलीबाट बेत्रावती सम्मको सड़क खुलेको छ तर ठाउँ ठाउँमा पहिरो र ढुङ्गा खस्ने जोखिम धेरै छ। गल्छी रसुवा सड़क योजनाका इन्जिनियर स्मिता शाह
3: विदुरु आइतारदेखि लिएर यता त्यतापट्टि सड़क अनुसार गरिसकेको छ। आज हाम्रो ट्र्याक ओपेन काम भइसकेको छ। माथिबाट जोखिमपूर्ण पहिरो खस्ने भएर र तलबाट खोलाले कटान गरिरहेको भएरले दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला र दिउँसोको समयमा पनि त्यहाँको अवस्था हेरेर मात्र हिँड्दै होला। बेला बेलामा मान्छेहरू र सानो सानो बच्चाहरूले चाहिँ समय समयमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूले पनि गाइड गरेर त्यो ठाउँमा चाहिँ अलि चाँडै हिँड्ने र
1: त्रिशुली बेत्रावती सड़कमा रातको समयमा यात्रा नगर्न अनि बाल बच्चालाई अभिभावकले साथैमा लिएर हिँड्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी रसुवागढ़ी सड़क योजनाका इन्जिनियर स्मिता शाह। तपाई आफ्नो गाईबस्तुलाई घाँस बाहेक अरू के मिसाएर खुवाउनुहुन्छ? पशु स्वास्थ्य चिकित्सकहरूले घाँस मात्रै धेरै नदिन सुझाव दिएका छन्।
4: ब्याउने स्टेजमा छ कि भर्खरको हो कि कोरेली हो कि त्यो अनुसार चाहिँ मात्र मिलाएर घाँस खुवाउनु पर्ने हुन्छ र घाँस दिँदाखेरि एकैपटक धेरै घाँस दिनु हुँदैन। घाँस मात्र नभएर त्यसमा दानाहरू, चोकरहरू अथवा पिनाहरू, मकैहरू जस्ता वस्तुहरू मिसाएर दिउँ भने चाहिँ उसलाई चाहिँ सम्पूर्ण चाहिने पौष्टिक तत्त्वहरू पूर्ण रूपमा पनि मिल्छ र घाँसको पनि अभाव देखिँदैन। त्यही भएर घाँस मात्र खुवाउनु भन्दा पनि उसलाई घाँस सँगसँगै अन्य पौष्टिक तत्त्वहरू पनि रासन भन्छौँ जसलाई त्यो रासनहरू पनि मिक्स गरेर खुवाउँदाखेरि उसलाई चाहिँ घाँस मात्र नभएर सम्पूर्ण किसिमको पौष्टिक तत्त्वहरू दिइरहेछु भन्ने कुरा पनि बुझ्नुपर्छ। करेसाबारी अथवा किचनमा छोडिएको अथवा खेर फ्यालिएको तरकारी फलफूलका केही बोक्राहरू, डाँटहरू हुन्छ त्यो डाँटहरूलाई पनि मजाले सफा गरेर सानसानो पिसमा काटेर चाहिँ त्यसलाई खोलेको रूपमा चाहिँ खुवाउन पनि सकिन्छ।
1: पशु सेवा विभागका डाक्टर कृषल श्रेष्ठ पिना, चोकर, दाना, मकै अनि घाँस मिलाएर खुवाउँदा गाई बस्तुलाई फाइदा पुग्ने बताउनु हुँदै तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने?
5: होइन, हरेक हिसाबले चाहिँ त्यो पस्नु गएको छ कि छैन त्यसलाई त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ।

0: यल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन,
1: सुरक्षित जग्गामा मात्र घर बनाएर बस्न सबैलाई उत्प्रेरित गर्नुपर्ने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
2: ए हो र बहिनी, लक्षण हिसाब त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति, नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर निर्माण गर्दा जग्गाको छनौट केवल घर बनाउन मिल्ने ठाउँ खोज्नु मात्र होइन, भविष्यमा आउन सक्ने बाढ़ी, पहिरो, नदी कटान र अन्य प्राकृतिक विपत्तिबाट परिवारको जीवन, सम्पत्ति तथा जीविकोपार्जन सुरक्षित राख्ने उपाय पनि हो। विशेष गरी नेपालको भोटेकोशी, त्रिशुली तथा अन्य नदी र खोला नजिकका बस्तीमा घर बनाउँदा विगतमा बाढ़ीले पुर्याएको क्षति, नदीको बहाव र भूगर्भीय अवस्था र स्थानीय विपद जोखिमको विस्तृत अध्ययन गर्न आवश्यक छ र सोही अनुसार मात्र जग्गा छनौट गर्नुपर्दछ। इन्जिनियर कल्पना घिमिरेसँग साथी कल्पना अधिकारीसँग साथी सन्तोष गन्धर्वले यसै विषयमा कुराकानी गर्नु भएको छ।
0: अब यो चाहिँ नि एउटा टिमले निर्णय गर्नु पर्यो क्या? त्यहाँ त्यो टिममा जियो टेक्निकल इन्जिनियर पनि हुन पर्यो, त्यहाँ हाइड्रोलोजिस्ट हुन पर्यो, जियोलोजिस्ट हुन पर्यो, रोड इन्जिनियर हुन पर्यो, भवनको विज्ञ हुनु पर्यो, होइन? त्यो सबैले चाहिँ कलेक्टिभली एउटा डिसिजन गर्नुपर्ने हुन्छ कि होइन, हरेक हिसाबले चाहिँ त्यो बस्न उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन, यो इभ्याकुएसन सेन्टर राखेर रा, अथवा चाहिँ नि यो क्राइटेरियाजहरू पूरा गरेर होइन। अब सेफ जोन छ भने त्यसमा नर्मल हिसाबले घर बनाउन सकियो, रेड जोन हो भने त्यसलाई अभोइडै गर्नु पर्यो होइन, त्यो कुराहरू चाहिँ अब छिटोभन्दा छिटो गर्नुपर्छ।
4: जस्तो अहिले त्यहाँ हेर्दाखेरि चाहिँ कस्तो ठाउँमा पुननिर्माण गर्न सकिन्छ, कस्तो ठाउँ चाहिँ सुरक्षित हुन्छ भन्ने हिसाबले भन्दाखेरि एउटा प्राविधिकको हिसाबले चाहिँ कुन ठाउँ चाहिँ अलिक बढी सुरक्षित हुन सक्ला?
0: मैले नदीको यति मिटरै भनेर त भन्न सक्ने अवस्था हुँदैन होइन। अब अहिले हामीले हेर्न सक्ने भनेको बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त होइन, बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ, अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनै भनेर राख्नुपर्ने हुन्छ होला होइन। अब त्योभन्दा केही परका घरहरूलाई हामीले येल्लो जोनसम्म गर्न सकिने हुनसक्छ, तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ, किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि होइन। अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त. त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो.
8: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार पुनर् रेस्क्युकैमा छ, अब खोज्ने कामहरू जारी छ होइन, त्यो सँगसँगै चाहिँ पुनर्स्थापनाको लागि पनि काम भइरहेछ. यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन, पुलहरू पनि भत्किएका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त. यो हिसाबले चाहिँ अब तपाईँको एउटा अनुभवको हिसाबले तपाईँ रोडको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन, यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ के देख्नु चाहिँ?
0: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि, बुझ्नु भयो नि. अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने भन्ने पनि हुन्छ कति अवस्थामा. ब्रिज त खोलामै बनाउनु पर्यो होइन. अब त्यही भएर हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन, त्यो बाढीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन. अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने त्यो होइन, त्यो नै डुबेको, त्योभन्दा माथिसम्म बाढी आएको अवस्था छ नि त होइन. भनिसकेपछि अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने,
8: संरचनाको मोडल चेन्ज
0: गर्नु पर्यो, रिथिङ चेन्ज भन्दा पनि रिथिङ गर्नु पर्यो. अब त्यो पनि अब त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि, जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त, भनौँ न ओह्रालोबाट छ भने चाहिँ त्यो छिटो हिँड्ने हो नि त स्पिड, अहिले पनि त्यस्तै
8: छैन
0: जोन वान टू. अनि अब चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
8: होइन,
0: भनिसकेपछि अब चितवन
8: गति र त्यसको जुन फोर्स होइन, त्यो बुले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त्यो बिस्तारै
0: कम भयो. भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन. अब चितवनमा बिल्डिङ ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, किनभने त्यो त फ्ल्याट जोनमा
8: आयो
0: त. अब तपाईँ स्काउरिङ जोनमा हो भने होइन, सर्ट तर हाई हुनु पर्यो, अनि अब पियरहरू नराख्ने कि, बिचमा पिलरहरू नराख्ने कि. अब
8: म त्यही कुरा जोड्दै थिएँ, अब रसुवा नुवाकोट र धादिङ भोटेकोसी बाढी पछिको सिकाई एउटा ठाउँमा छ होइन, अब हामीले नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने, अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, हामीले त्यो देख्यौं नि त. भनेपछि अब चाहिँ पुलको संरचना कस्तो बनाउने, सड़कको बनाउँदा
0: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि होइन.
1: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ. दशैं नजिकै जाँदा घर फर्कने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ. चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई परिचालन गरेको छ. वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावर कम्पनीले छनौट प्रक्रियामा गरेको गल्तीको बारेमा विवरण मागेर छानबिन गर्ने भएको छ. सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डमा प्रवाह गरिएको छ. भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनको क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन् र काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
2: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
1: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
2: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
1: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
3: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक लम्सुर, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
3: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर।
5: बुढा, के बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी शहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउबिजन भण्डार, बेसी शहर नगरपालिका 8 सेरा लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ,
6: सम्पर्क नम्बर 9842618202 र 9840319799।
4: सिबिएस तथा बिउबिजन भण्डार, बेसी शहर नगरपालिका 8 सेरा लम्सुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बुढी ए बुढी, किन न्याउ र मुख लगाएर बस्थे कि? के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण चोकमा रहेको विपासन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
9: हजुर, हामी कहाँ शिरफूल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 9816685520, 9806661 र 0665213181। दीपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लम्सुङ।
10: दाईको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरिसाध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
11: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
10: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
11: कहाँ छ यो दोस्ती?

0: ती हेयर कटिंग खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
1: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले। आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245। दोस्ती हेयर कटिङ तपाईँको

0: तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जानिस् भन्नु त।
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
7: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
6: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनै फाँकमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
7: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
6: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
8: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8 सेरा चोक लमजुङ, प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-722, मोबाइल नम्बर 98-650-56-719।
8: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
9: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
6: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटेर

0: मास्टर साहब कति हुनु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
1: ल ल आए बहिनी किन होला
0: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
1: चिन्ता नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिन जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचिसहा नगरपालिका 8 झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
3: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
4: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
3: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9840319799
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
1: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे के भयो मेरो बुढीलाई आज
0: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
1: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
0: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
0: सम्पर्क फोन नम्बर 9816685520 9806662162 र 0665231381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ
6: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
7: ए बहिनी त्यसैले त म सोच्दै थिएँ

0: तीन कपाल काट्न कहाँ जाने होला भनेर
1: कहाँ जाने नि तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई
0: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
1: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245
3: दोस्ती हेयर कटिङ तपाईँको स्टाइल हाम्रो दोस्ती
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेचेसहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 9956-602-299
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
1: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक, लम्सुर। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
2: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर। तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
4: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
4: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने? म
4: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
4: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
5: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर सहर लम्जो।
6: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
0: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
6: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
0: बेसी सर।

0: राईसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97-4-64-40-65।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
3: वाह,
2: कफी मात्रै कि खाना खाजा पनि छ।
3: थकाली खाना खाजा सेट
2: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड वर्क बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663-520-903, मोबाइल नम्बर 98-461-80-25।

0: सुनै हेर न त्यो दुलाईले लगाएको हात औठी चुडी वाला झुम्का कति राम्रो है कहाँ बनाएको होला हो त नि है दुलही भन्दा पनि दुलहीले लगाएको गहना देखेर म पनि अचम्म मान्दै अघिबाट हेरिरहेकी छु यति राम्रो गहना त काठमाडौँ पोखराबाट बनाएको होला है
1: काठमाडौँ र पोखरा यो छ हाम्रै बेसी सहर त्रिवेणी टोलमा रहेको न्यू गणपति ज्वेलरी सुनचादी पसलबाट बनाएको हो नि
0: ए लौ त्यस्तो भए म पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा त सबै गरगहना न्यू गणपति ज्वेलरीबाट नै ल्याउनु भन्छु
2: हजुर सुन मनको विश्वास हो विश्वास मनको गणपति ज्वेलरी हो गणपति ज्वेलरी हो
0: गणपति ज्वेलरीलाई नै किन त यति धेरै विश्वास
2: किनकि छापावाला सुनका हार चुडी बाला चोकर छड्के तिलहरी सिक्री जन्तर चन्द्रमा लगायत सबै खाले गरगहना किन्न
0: दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न
2: विशेष अर्डरमा आफ्नो रुचाइको गहना किन्न
0: पुरानो गरगहना सँग नयाँ गहना साटफेर गर्न
2: कम्प्युटर तौलबाट नाप गरी सुनचादी खरिद बिक्री गर्न
0: सम्पूर्ण राशिका रत्न तथा पत्थर खरिद गर्न
1: लिसन अनि त्यहाँ छ नेट इन्टरनेटको माध्यमबाट ल्याइएका डिजाइनहरूलाई पनि जस्ताको त्यस्तै बनाउन भरपर्दो एवं विश्वासिलो सुन जातिको कारोबार गर्न सकिन्छ होइन
0: नारीको चाहना शुद्ध सुनमा मनमोहक गहना न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसीसहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ सुरेश फेन्सीको अगाडि प्रोप्राइटर गणेश विश्वकर्मा र मुनु विश्वकर्मा सम्पर्क फोन नम्बर 066-521-083 शुद्ध सुनमा आधुनिक डिजाइन र पूर्ण ग्यारेन्टी
3: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मिलो मिसै
0: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जान बरु
3: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
0: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
4: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोप्राइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
0: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
5: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
5: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ
5: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसाध्य छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
7: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
6: कहाँ जाने नि तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
7: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
6: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
8: हाम्रा सेवाहरू यस तुलसी हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीशहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9447747245। दोषी हेयर कटिङ तपाईँको

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भेसे सहर 8 नारायण स्थान चोक नवीन बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602।
2: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-735, 066-520-775, मोबाइल नम्बर 98560-45700।

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दमै फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
1: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक लम्सुर, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
2: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर। बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
0: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साफेर तथा खरिद बिक्री पनि गरिन्छ।
2: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
0: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
2: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
0: डोको, थुन्से, नाङ्लो लगायत घरायसी सामग्री पनि पाइन्छ।
2: एक मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
0: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वास नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै, प्रोप्राइटर मायादेवी आचार्य, सम्पर्क नम्बर 9860744459 र 9704640765।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आइसा के गर्दै छौ तिमी?
1: ए रीता तिमी पो? म त टिभी हेर्दै छु।
0: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
1: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीबाट ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु,
2: ल हेर त। मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
3: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लङजुङ। प्रोप्राइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 9855479।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
5: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: हेर्न, त्यो पहरबाट आउने समीर नै होइन र भने, बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
8: होइन है केटा, के को खास कुस हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
9: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
7: ए यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
9: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2, त्रिवेणी टोल, लमजुङ। सम्पर्क फोन नम्बर 0665203040, 9846074363 र 9841188608।
8: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
8: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
10: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
11: न्यू जनप्रेमी छापाखाना बेसीसहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-552-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
13: Ramas